0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Media,
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
5: मोबाइल 97460054।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
9: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
8: जान त जाने, बरु कहाँ जाने होला? खै
9: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
10: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेङ एफएम 95 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 1 गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबार औंसी।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
3: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
4: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
3: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
4: र विश्वकप फुटबलमा कुराकाउलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2000

0: आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आधारमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
1: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तला अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
0: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेण्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
1: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भयो।

0: भएको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो छ महिना साउनदेखि पुषसम्म साना, मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो छ महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि झगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको छ महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायीहरूले बताएका छन्।
1: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता, मालपत्र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतरपक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाईमा मात्र होइन, व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिइने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यसअनुसार प्रहरीलाई काम गर्न स्वायत्ता छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौं भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: विवाहको कानूनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बालविवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बालविवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
7: हिजो आज शहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
8: विगत जिल्लामा विस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेष धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। ताकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम वर्गको अवस्था छ अहिले।
7: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
9: उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि, अहिले त 20 वर्ष छ र पो, यो 20 वर्षभन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ, एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रोत्साहन दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बालविवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त? किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
7: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड छ।
8: विवाहको यसको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिएको छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानिसक्ने अवस्थाहरूको विषयमा एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटी द्वन्द हुने गरी कानून बनिरहेको छैन हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
1: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
10: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डल्लास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल, सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोका कोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन, सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
1: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम गरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्ता मार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
0: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एकको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 को बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सृजना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक एक अंक बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए, तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाबले गोल गरेका छन्। हार्बर्ट्सले 2 गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिकले 2 गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 7:45 शुरू हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री याङ ईको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
0: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
1: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खा पत्रले लेखेको छ।
0: कैलालीको गोदावरी नगरपालिका चार गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
1: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
0: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 वटामा उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 को पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 वटा खान नहुने र 49 वटा केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
1: अब पालो उखानको
0: सोमबारे औंसी के बार पर्यो काटेको बोको के बेथाले मर्यो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
1: मालपोत र नापीको काम अब पालिकाबाटै। संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण। रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
0: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम। उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
1: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता। 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
0: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित। जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसार नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसार नगरपालिका आठ, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमसुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909998947279229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानिमा बैंकको

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढ़ी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दरबजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दूधपोखरीको बजेट 1,85,00,000 बढ़्यो। दूधपोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा र प्याप्सन नमजुङमा आबद्ध निजी विद्यालयका शिक्षकहरू एक दिवसीय अभिमुखीकरण। अब समाचार विस्तारमा। बेसेसहर नगरपालिका कृषि विकास शाखाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर आयोजना गरेको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान, समाधान तथा व्यवस्थापनका लागि घुम्ती शिविर आयोजना गरिएको हो। शिविर शुक्रबार बेसेसहर नगरपालिका वडा नम्बर 1 नयाँ गाउँ, शनिबार वडा नम्बर 11 बरबोट र आइतबार वडा नम्बर 2 गैरीमा सञ्चालन भएको छ। तीनवटै स्थानमा भएको शिविरमा 100 जना भन्दा बढ़ी किसानहरूले सेवा लिएको छन्। शिविरमा किसानहरूले आफ्ना बालीका समस्याग्रस्त भागहरू डाँड, फल, पात, जरा वा सम्पूर्ण बिरूवा परीक्षणका लागि लिएर आएका थिए। शिविरमा कृषि प्राविधिकहरूबाट रोग तथा किराको पहिचान, उपचार विधिको बारेमा जानकारी तथा प्राविधिक परामर्श सेवा, आवश्यक औषधि समेत वितरण गरिएको बेसेसहर नगरपालिका कृषि विकास शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शिविरमा कृषि विकास शाखा प्रमुख अधिकारी, कृषि प्राविधिकहरू सञ्जीव बुढा मगर, सोभित थापा र बीरजंग गुरूङले सेवा प्रदान गर्नुभएको थियो। शिविर असार 1 गते बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचोकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई शिविरमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 11 लाख कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार सुन्दरबजारले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 11 लाख रूपियाँ कम बजेट पाउने भएको हो। सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा 44,43,00,000 रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 44,54,00,000 रूपियाँ पाएको थियो। सुन्दरबजार नगरपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 54 लाख र चालूतर्फ 43,89,00,000 रूपियाँ रहेको छ। सो मध्ये सुन्दरबजारले 1,22,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ। 1 करोड़ चालूतर्फको विशेष अनुदान रहेको छ। सुन्दरबजारमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 32,85,00,000 रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 32,51,00,000 रूपियाँ चालू र 34,00,000 रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा सुन्दरबजारले पाउने समानीकरण अनुदानतर्फ 10,33,00,000 रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 57,00,000 रूपियाँ पाउने भएको छ भने 6,51,00,000 सूत्रमा आधारित अनुदान र 3,25,00,000 रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याप्सन लमजुङमा आबद्ध शिक्षकहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण भएको छ। प्याप्सन लमजुङको आयोजनामा जिल्लामा रहेका निजी तथा आवासीय विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि शैक्षिक उत्प्रेरणासहित अभिमुखीकरण भएको हो। प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमसहित अभिमुखीकरण भएको हो। औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले निकाय निरन्तर चल्ने अभ्यास भएको र शिक्षकहरू पनि पेशागत रूपमा अध्यापनसँगै अध्ययनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कुनै पनि तालिम तथा औपचारिक शिक्षा मात्रै पर्याप्त ज्ञान नभएकोले शिक्षकहरूको अनुभव र अभ्यासले शिक्षकलाई थप प्रभावकारी बनाउने जिल्ला समन्वय समिति प्रमुख गुरूङको भनाइ थियो। शिक्षक आफैमा अध्ययनशील भएमा मात्रै विद्यार्थीहरू पढ़ाईप्रति आकर्षित हुने भन्दै प्रमुख अतिथि गुरूङले गुणस्तरीय शिक्षा विकासका लागि हरेक शिक्षक काम कर्तव्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। सोही कार्यक्रममा बोल्दै प्याप्सन लमझुङका सल्लाहकार एवं मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो। कार्यक्रममा बोल्दै प्याप्सन लमझुङका सल्लाहकार एवं पूर्व अध्यक्ष तारानाथ घिमिरेले विभिन्न स्थानमा रहेका निजी विद्यालयका शिक्षकहरूलाई एउटै छातामुनि राखेर अनुभव आदान प्रदान र सिप तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा फरक फरक विद्यालय बीच एकता कायम हुनुका साथै शैक्षिक गुणस्तरमा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो। प्याप्सन लमजुङका उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्नु भएको औपचारिक कार्यक्रमको सहजीकरण प्याप्सन लमजुङका सचिव विनोद गुरूङले गर्नुभएको थियो। औपचारिक कार्यक्रमसँगै सहभागी शिक्षकहरूलाई दुई समूहमा विभाजन गरी एक दिवसीय अभिमुखीकरण भएको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डाक्टर इन्द्रमणि दाहाल र उत्प्रेरक वक्ता डाक्टर ताराजीले विषयगत उत्प्रेरणा सहित कक्षा सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्याप्सन लमजुङमा आबद्ध जिल्लाभरिबाट 20 विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। लमजुङको दुधपोखरी गाउँपालिका छमा खानेपानी सहज पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी लमजुङले सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङले वडा नम्बर 6 अन्तर्गत काठेश्वर र हाउ गाउँका नागरिकका लागि 45 धारा निर्माण गरेको हो। गत वैशाख महिनामा शुरू गरिएको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो। उहाँका अनुसार 15 लाख रूपियाँको लागतमा प्रत्येक घरमा धारा जडान गर्ने व्यवस्था मिलाइनुको साथै एउटा रिजर्भ ट्याङ्की र 2 कलेक्सन च्याम्बर निर्माण गरिएको छ। यस आयोजनाले स्थानीय बासिन्दालाई घरमै स्वच्छ खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसै गरी दुधपोखरी गाउँपालिका 6 उम्लिसोर गाउँ र पिगुर गाउँमा 10 लाख रूपियाँको लागतमा 2 कलेक्सन च्याम्बर तथा 1 रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। उक्त सञ्चालनले संरचनाले भविष्यमा खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधानमा यो कार्यक्रम प्रभावकारी हुने बताएका छन्। विशेष गरी महिलाहरू र ज्येष्ठ नागरिकहरूलाई टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हट्ने तथा समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले सुरक्षित खानेपानी तथा सरसफाईमा पहुँच वृद्धि गरी ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्य यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। निर्माण कार्य सम्पन्न भएपछि सम्बन्धित समुदायलाई खानेपानी संरक्षण मर्मत सम्भार तथा दिगो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने कार्यक्रम रहेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11511, 98457-0879।
6: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
8: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसह नगरपालिका सार त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
8: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
10: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
10: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495,
11: मोबाइल 98550-64-040 र 98550-65-260।
12: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665-520-004, 98400-50-663।
13: मर्सेङ FM 95 MHz।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको दुधपोखरी गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 1 करोड़ बढ़ी बजेट पाउने भएको छ। संघीय सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार दुधपोखरीले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 1,85,00,000 रूपियाँ बढ़ी बजेट पाउने भएको हो। दुधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा 26,70,00,000 रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा सम्म 24,85,00,000 रूपियाँ पाएको थियो। दूधपोखरी गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 2,63,00,000 र चालूतर्फ 24,07,00,000 रूपियाँ रहेको छ। सोमध्ये दूधपोखरीले 2,33,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ। सो गाउँपालिकालाई आगामी आर्थिक वर्षमा विशेष अनुदान शून्य रहेको छ। दूधपोखरीमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17,03,00,000 रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 16,73,00,000 रूपियाँ चालू र 30,00,000 रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा दूधपोखरीले पाउने सामान्यकरण अनुदानतर्फ 7,34,00,000 रूपियाँ रहेको छ। सामान्यकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 34,00,000 रूपियाँ पाउने भएको छ भने 3,75,00,000 सूत्रमा आधारित अनुदान र 3,25,00,000 रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। विश्व हिन्दू महासंघ नेपाल लमजुङको अध्यक्षमा रमराज खनिया चयन हुनु भएको छ। शनिबार विश्वशर्मा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा खनिया सहित 15 सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। महासंघ जिल्ला शाखाको वरिष्ठ उपाध्यक्षमा कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामप्रसाद पण्डित र समावेशीतर्फ विमला हिमाली चयन हुनु भएको छ। महासंघमा मदन राज पौडेलको सदस्यमा पायल शर्मा दनाई, सहसचिवमा अमृत घिमिरे, धन दनाई र सरोज कुमार दनाई, सहको सदस्यमा शिवराज देवकोटा, सदस्यहरूमा सीता घिमिरे, गोविन्द सोधी र मन्दिरा दनाई सर्वसम्मत निर्वाचित हुनुभएको छ। महासंघको विधान अनुसार जिल्ला समिति 51 सदस्यसम्म रहने व्यवस्था रहेको छ। अधिवेशनबाट 15 सदस्य निर्वाचित भएको र बाँकी क्षेत्र वर्ग भूगोल अनुसार सबैले समेटेर मितिलाई पूर्णता दिने महासचिव कमल अधिकारीले बताउनुभयो। जिल्ला समिति अन्तर्गत कर्मकाण्ड, मर्तशक्ति, संगीतमय भजन कीर्तन, युवा तथा आमा समूह समेत रहने महासंघले जनाएको छ। अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधि, प्रदेश समितिका अध्यक्ष एवं जिल्लाभरका प्रतिनिधि, पदाधिकारी तथा आजीवन सदस्यहरू, नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। लमजुङको दूधपोखरी गाउँपालिका 6 स्थित कल्लाबारी माध्यमिक विद्यालयमा जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाका विभिन्न विद्यालयका जुनियर तथा शिक्षकहरूको सहभागिता रहेको थियो। गोष्ठी अन्तर्गत सहभागीहरूले विद्यालय प्रांगणबाट घमरचोकसम्म सचेतनामूलक र्याली प्रदर्शन गरेका थिए। र्यालीपछि पुनः विद्यालय प्रांगणमा औपचारिक कार्यक्रम आयोजना भएको थियो। कार्यक्रम जुनियर युवा तथा शिक्षक नायक गोष्ठी कल्लाबारी जुनियर संयोजक बीबिका गुरूङको अध्यक्षता तथा दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले विद्यालय स्तरबाट युवा तथा विद्यार्थीहरूलाई सामाजिक सेवा, नेतृत्व विकास, अनुशासन र मानवीय सेवाका गतिविधिमा सक्रिय बनाउन कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विपद व्यवस्थापन, प्राथमिक उपचार तथा सामाजिक उत्तरदायित्वको विषयमा विद्यार्थीलाई सचेत बनाउन जुनियर रेडक्रस सर्कलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी लमजुङका कार्यक्रम अधिकृत गणेश गौली, सभापति ऋषिराम घिमिरे तथा शाखा विकास अधिकृत श्रीकान्त घिमिरेले प्राथमिक उपचार, विपद जोखिम न्यूनीकरण, समावेशी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा जुनियर सर्कलका काम, कर्तव्य र जिम्मेवारीका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले विद्यालय तहमा गठन भएका जुनियर रेडक्रस सर्कलहरू मानवीय सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा विपदका समयमा स्वयंसेवी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले सिकेका ज्ञान र सीपलाई विद्यालय तथा समुदाय स्तरमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गोष्ठीले विद्यार्थीहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि तथा मानवीय सेवाप्रतिको आकर्षण बढ़ाउन सहयोग पुगेको आयोजकले बताउनु भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, रेडक्रस कर्मी तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ। देशका पहाड़ी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढ़ी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दरबजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दूधपोखरीको बजेट 1,85,00,000 बढ़्यो। दूधपोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा र प्याप्सन लमजुङमा आबद्ध निजी विद्यालयका शिक्षकहरूलाई एक दिवसीय अभिमुखीकरण। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जानु त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
2: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
1: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार, प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रम हरेक हप्ता शनिबार दिउँसो 2:30 बजेदेखि 3 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराबाट सुन्न सक्नुहुनेछ। तपाई हामीलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मीडियम वेभ 684 किलोहर्ज, एफएम 98 मेगाहर्जमा गोर्खाको उपल्लोकोट, 100 मेगाहर्जमा पोखरा, तनहुको बन्दीपुर, पर्वतको दुर्लुङकोट, 103 मेगाहर्जमा नवलपरासी, बर्दघाट सुस्त पूर्व दाउन्ने, पाल्पाको बगनासकाली एफएम रिले स्टेशनबाट गण्डकी प्रदेशका 11 वटै जिल्ला साथै रेडियो नेपाल पोखराको फेसबुक पेज, युट्युब च्यानल, मोबाइल एप तथा अनलाइनमा रेडियो नेपाल .com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। समुन्नत गण्डकी रेडियो कार्यक्रमको आजको पहिलो श्रृंखलामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको कुराकानी र प्रदेश सरकारका गतिविधि प्रस्तुत गर्दैछौ। आरम्भमा कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेको योजना, त्यसको कार्यान्वयनमा आएका समस्या तथा सम्बोधन जस्ता विषयमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको यो कुराकानी प्रस्तुत गर्दैछौ।
3: मुख्यमन्त्रीज्यू, कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेका केही योजनाहरू, जस्तै चैते धान विस्तार, आलु व्यावसायिक रूपमा उत्पादन गर्ने, अहिले जुन नवलपुर, गोर्खा, स्याङ्जा लगायतका जिल्लाहरूमा सफल पनि देखिएको छ, यसलाई अन्य जिल्लाहरूमा विस्तार गर्न यहाँहरूको नीति कस्तो छ र यसको कार्यान्वयनको पक्षहरूको बारेमा केही बताइदिनुहोस् न।
4: अब यसमा चाहिँ हामीले तपाईँले भने जस्तै 4-5 वटा जिल्लामा शुरू पनि भइरहेछ। अब यसको ती जिल्लाहरूमा कति सफल भए के भए त्यसको आधारमा चाहिँ हामीले ती सम्बन्धित जिल्लामा पनि विस्तार गर्छौँ र अन्त पनि अरू जिल्लाहरूमा पनि त्यहाँको मागको आधारमा अथवा त्यहाँको सम्भाव्यताको आधारमा हामी यसलाई चाहिँ विस्तार गर्दै जान्छौँ।

0: लगानी गर्दैछौ, त्यसले गर्दाखेरि मान्नुहोस् तपाईँले 30 रुपियाँ किलोको आलु छ सपोज भने झन्डै 15 रुपियाँ जति उत्पादनमा त हामी लगानी गर्दैकै छौँ। त्यसरी पनि हेर्नु पर्यो कि बजारको मूल्य यस्तो छ त्यस कारण कम भयो भन्ने भन्दा नि लागत कति छ भन्ने कुरा पनि हामीले चाहिँ हेर्नुपर्छ। त्यसलाई हामी विस्तार गर्छौँ, सफल प्रोजेक्ट भएको छ यसलाई विस्तार गर्छौँ।
1: गण्डकी प्रदेशको गोर्खा स्याङ्जा नवलपुरमा धान र आलुको कार्यक्रम सफल भएको छ। बजार व्यवस्थापनको कुरा पनि छ, अरू जिल्लाहरूमा कृषकहरूको माग चाहिँ कस्तो आइरहेको छ मुख्यमन्त्रीज्यू?
0: एउटा कुरा त पहिलो वर्ष हामीले गर्दाखेरि नवलपुर र स्याङ्जामा मात्रै भयो, अरू जिल्लामा यो प्रोजेक्ट अगाडि नै बढ्न सकेन, लगभग सोचे जस्तो भएन, त्यहाँ चाहिँ सोचे भन्दा राम्रो पनि भयो। अहिले अरू जिल्लाहरूमा पनि विस्तार भएको छ, यसलाई हेरेर सम्बन्धित जिल्लाको पालिकाहरू अथवा क्षेत्रहरू पनि डिमाण्डहरू आइरहेछ हामी कहाँनिर यो प्रोजेक्ट लागू हुनु पर्यो भन्ने कुरा भने अहिले अन्य जिल्लामा पनि त्यो हेरिसकेपछि फेरि हाम्रो कृषि कार्यालयले पनि त्यो कुराहरू भनिरहेछ, सफल यसरी भइरहेछ, तपाईँहरू पनि यसमा आउनुहोस् भनेर। यसको मूल उद्देश्य नै हामीले व्यावसायिक किसिमबाट कृषिमा जोड दिनु खोजेका हो, होइन अहिले परम्परागत रूपले मात्रै भएन, अलिकति व्यावसायिक किसिमबाट गर्यो भने समूह नै त्यसमा चाहिँ लाभान्वित हुन्छ, एउटा समुदाय नै त्यसमा लाभ लिन सक्छ भनेर भएको हुनाले त्यसको डिमाण्ड चाहिँ बढ्दो छ।
1: समग्रमा गण्डकी प्रदेश सरकारको लगानी र सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ, भौगोलिक विविधतालाई कसरी प्राथमिकता दिएर काम गर्ने, यसमा कसरी अगाडि बढ्न सकिन्छ होला?
0: अब हाम्रो सरकारको प्राथमिकता भनेकै पहिलो प्राथमिकता हाम्रो पर्यटनलाई हो, गण्डकी प्रदेशको हो, किनभने हाम्रो पर्यटनको असाध्य सम्भावना भएको ठाउँ हो र पर्यटनलाई हामीले विस्तार गर्ने क्रममा आफ्नै ठाउँको अथवा गण्डकी प्रदेशभित्रकै उत्पादनलाई पनि बढी जोड दिनुपर्छ र हामीले त्यो पर्यटन व्यवसाय अगाडि बढाउँदै जाँदाखेरि जस्तो होटेल होला, रेस्टुरेन्टहरू होला, त्यो पर्यटकहरूका लागि आवश्यक पर्ने होटेल रेस्टुरेन्टहरू खुल्दै जाँदाखेरि फेरि त्यहाँ चाहिने खाद्यान्नहरूको पनि उत्पादन चाहिँ स्थानीय नै होस्, प्रदेशभित्रै होस् भन्ने उद्देश्यले यसलाई सँगसँगै लिएर जान खोज्या हो। त्यसै अब तपाईँले भने जस्तै हाम्रो चाहिँ नि हिमाल पनि छ, पहाड़ पनि छ, तराई पनि छ हाम्रो प्रदेशमा। अब त्यो तीनवटै क्षेत्रलाई समेट्ने खालको के हुन सक्छ त, जस्तो उच्च पहाड़ी क्षेत्रमा चाहिँ के हुन सक्छ, जस्तो स्याउ होला, त्यसपछि किवी होला, गोखर होला, यस्ता हिमाली क्षेत्रहरू उच्च पहाड़ीमा होला, पहाड़ी क्षेत्रहरूमा चाहिँ त्यही खालको चाहिँ नि अरू फलफूलहरू होलान्, सुन्तलाहरू होलान्, अन्य फलफूलहरू होलान्, अमिलोहरू होलान्, होइन अमिलो जातको विशेष गरेर यी त्यो हाम्रो भूगोल हेरेर के चाहिँ नि कृषिमा सम्भावना छ, चाहे फलफूल होस् चाहे अन्य, जस्तो उच्च हिमालमा चाहिँ नि खाइन आलु होला, चिप्स आलु चाहिँ तराईमा होला, यो सम्बन्धित भूगोलको अवस्था हेरेर चाहिँ हामीले यसलाई पनि प्राथमिकरण गर्छौँ र त्यो यो कृषिको उत्पादनमा मात्रै होइन कि यो पशुजन्य उत्पादनमा पनि हामीले यसरी नै प्राथमिकरण गर्ने भनेर भनेका छौँ। तपाईँहरूलाई पनि थाहा होला गत वर्ष हामीले मुस्ताङमा चाहिँ नि यो चौरीको चाहिँ बिउ वा सोलुखुम्बबाट लिएर आएर त्यहाँ बाँडेको छ मनाङ र मुस्ताङमा, भने हाम्रो जुन ठाउँमा जस्तो खालको पशुको सम्भावना छ अथवा कृषिको सम्भावना छ त्यही अनुसार चाहिँ हामीले प्राथमिकरण गरिरहेको छ। अर्को एउटा चाहिँ हाम्रो प्रदेशमा अन्त पनि लागू भएको छ, हाम्रो प्रदेशमा अर्को एउटा के प्रोजेक्ट छ भन्दाखेरि यो नाफा भन्ने ऊ पहाड़ी काष्ठ फलफूल आयोजना भन्ने छ, पहाड़ी काष्ठ फलफूल आयोजना चाहिँ हाम्रो 10 वटा किन पहाड़ी भने हुनाले नवलपुरमा छैन, अब नवलपुर पनि हामीले भन्न त भनिरहेको छ, नवलपुरको पनि केही भागहरू पहाड़ छ, त्यहाँ पनि यो प्रोजेक्ट लागू गर्नु पर्ने, तर पहिले यो चाहिँ फिक्स भइसकेको हुनाले 10 वटा जिल्लाको 34 वटा पालिकामा त्यो काष्ठ फलफूल आयोजना पनि लागू भइरहेको छ। त्यसको उद्देश्य पनि जस्तो मुस्ताङ मनाङमा स्याउ नै हो, त्यहाँ किवी नै हो, ओखर नै हो, अनि पहाड़ी भूभागमा सुन्तला हो, अन्य जातको हो, जे जे सम्भावना छ त्यो खालको चाहिँ हामीले हावा पानी र भूगोलको बनोट अनुसारको जे उत्पादन हुन सक्छ त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ, चाहे फलफूलमा होस् चाहे पशुपालन होस् कृषि उत्पादनमा, त्यही अनुसार अगाडि बढ्ने प्रोग्राम।
1: प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ र सफल पनि छन् कार्यक्रमहरू, तापनि बजार व्यवस्थापनको विषयमा कहिलेकाहीँ गुनासो चाहिँ उठ्ने गर्छ, यसलाई कसरी सम्बोधन गरिएको छ त?
0: अब यो बजारको बेला बेला गुनासो पनि आउँछ, कतिपय अवस्थामा त्यो देखिन्छ पनि बजार नपाइरहेको भने जस्तो, त्यसैलाई सम्बोधन गर्नु हो हामीले कन्ट्राक्ट फार्मिङ भन्ने चाहिँ एउटा पोलिसी लिएर आएको। त्यो भने कस्तो भन्दा किसानको उत्पादन र उद्योग त्यसको बीचमा चाहिँ सरकार चाहिँ मिडिएटर बनेर कन्ट्राक्ट गराइ कि किसानले गरेको उत्पादन उसले लिनुपर्ने, कतिमा लिने, कति लिने भन्ने कुरोहरू चाहिँ त्यो कन्ट्राक्ट फार्मिङको हिसाबले त्यो भइ पनि रहेको छ। त्यो विशेष गरेर नवलपुरमा असाध्य सफल भएको छ। अहिले त्यो उद्योगहरू चाहिँ हामीले क्रमशः रूपमा पहाड़ी अरू जिल्लाहरूमा पनि लागू गर्दैछौँ। त्यो कन्ट्राक्ट फार्मिङ त्यसरी अगाडि बढ्न चाहिँ उत्पादन र बजारलाई जोड्नको लागि, त्यस्तै अहिले हामीले अर्को के भनेका छौँ भन्दाखेरि यो चाहिँ लार्ज स्केलमा उत्पादन गर्दाखेरिका कुराहरू यो सहज छ, तर सानो सानो रूपमा पनि पहाड़हरूमा ठाउँ ठाउँमा उत्पादन भइरहेछ, तिनले पनि बजार नपाएको अवस्था पनि छ। तिनलाई चाहिँ कसरी बजारीकरण गर्ने?

0: भन्दा चाहिँ तिनलाई शहरमा ल्याउनु पर्यो जहाँ चाहिँ खपत हुन्छ होइन, त्यो खपत हुने ठाउँमा बजारको ठूलो बजार भएको क्षेत्रमा ल्याउनु पर्यो। जस्तो गण्डकी प्रदेशको हकमा हुनुहुन्छ, अन्त कहीँ नभए पनि पोखरामा बिक्री हुन सक्छ, ठूलो मार्केट छ। यहाँसम्म कसरी लिएर आउने त भन्दाखेरि हामीले के भनेका छौँ भन्दाखेरि अब स्थानीय पालिकाहरूले चाहिँ एउटा संकलन केन्द्रहरू स्थापना गर्नु पर्यो, एक ठाउँ दुई ठाउँ तीन ठाउँ कति हुन्छ, बरु त्यहाँबाट बजारसम्म ल्याउनको लागि चाहिँ कृषि एम्बुलेन्स त्यसको व्यवस्था चाहिँ प्रदेश सरकारले गर्ने र त्यहाँ स्थानीय बजारमा जस्तो बाँध्नुहोस् अब बागलुङमा चाहिँ कुनै उत्पादन भयो बागलुङको बजारले मात्रै भ्याएन, त्यहाँको बजारमा मात्रै खपत भएन, त्यसलाई पोखरा ल्याउनु पर्यो भने उहाँ स्थानीय पालिका जुन पालिकाको हो त्यसले चाहिँ संकलन केन्द्र गरेर सदरमुकामसँग ल्याउनु पर्यो, सदरमुकाममा खपत भए ठिकै छ, नभए हामीले कृषि एम्बुलेन्स सम्बन्धित पालिकासँग साझेदारीको रूपमा त्यसरी हामीले बजेटको व्यवस्था गरेका छौँ। कृषि एम्बुलेन्स खरिद गर्नको लागि स्थानीय पालिकासँग साझेदारी कार्यक्रम भनेर हामीले त्यसलाई पनि बजेटको व्यवस्था गरेको छ। त्यसको उद्देश्य के हो भने त्यहाँ उत्पादन भएका वस्तुहरू संकलन केन्द्रमा ल्याउने, संकलन केन्द्रबाट अनि बजारसम्म चाहिँ कृषि एम्बुलेन्सको माध्यमबाट ल्याउने, यसरी चाहिँ एउटा बजार नपाउने अवस्थालाई चाहिँ अन्त्य गर्नुपर्छ भन्ने छ। त्यस्तो अहिले पछिल्लो चरणमा त्यति ठूलो समस्या छैन, बजारीकरणको समस्या खासै ठूलो छैन, तर त्यो देखियो भने पनि त्यसलाई हामीले सम्बोधन गर्ने प्रयत्न पनि गरेका छौँ, एउटा कुरा त्यो हो। अर्को कुरा चाहिँ के भन्दाखेरि हामीले ठाउँ ठाउँमा कोल्ड स्टोर चाहिँ नि को पनि विस्तार गर्ने भनेर त्यसलाई पनि अनुदानको व्यवस्था गरेर ठाउँ ठाउँमा हामीले त्यो पनि खोलिरहेका छौँ। त्यो के हो भन्नु होला भन्दाखेरि त्यो पनि यस्तै उत्पादनलाई बजारीकरण गर्न सकिएन भने अथवा मार्केटको भ्यालु चाहिँ एकदम कम भयो भने केही समयसम्म त्यहाँ होल्ड गर्न सकोस् र पछि चाहिँ नि बिक्री हुनेछ, अफ सिजनमा त बिक्री हुन्छ नि त, त्यो बेलामा चाहिँ ल्याउन सकियोस् भनेर हामीले ठाउँ ठाउँमा चाहिँ त्यो कोल्ड स्टोरलाई पनि अनुदान दिने व्यवस्था गरेर त्यो ठाउँ ठाउँमा चल्या पनि छ, त्यो व्यवस्था पनि गरेका छौँ। मूल कुरा भनेको उत्पादनलाई व्यवसायीकरण गर्ने र त्यसरी भएको उत्पादनलाई बजारबाट वञ्चित नहोस्, बजार पाउनबाट नरोकियोस् भन्ने उद्देश्यले यी केही कार्यक्रमहरू चाहिँ अगाडि हामीले गरेका छौँ। र यसमा पनि अब कतिपय कुरा चाहिँ हामीले स्थानीय पालिका यति मात्रै होइन अन्य कुरा पनि हामी साझेदारीको कार्यक्रमहरू गरौँ, स्थानीय पालिका कृषक प्रदेश सरकार र त्यसमा चाहिँ उद्योगपतिहरूलाई पनि जोडौँ र यसरी बजारलाई पनि जोडौँ, उद्योगपति बनायो भने त बजारलाई पनि जोडौँ। यो गर्न सकियो भने चाहिँ उत्पादन पनि अलिक व्यवसायीकरण हुन्छ, लार्ज स्केलमा हुँदै जान्छ र कसैले पनि बजार पाइएन भन्ने गुनासोबाट पनि बजारले पनि सामग्री पाइएन भन्न पनि नपरोस्, सामग्रीले पनि बजार पाइएन भन्न नपरोस्।
1: पालिकासँगको समन्वय र समझदारी, त्यस्तै किसानसँगको समन्वय र समझदारी प्रदेश सरकारले निरन्तर रूपमा गरिरहेको छ, त्यो कतिको प्रभावकारी भएको छ, कस्तो पाउनु भएको छ?
0: तपाईँले अघि नै भने जस्तो त्यो चैते धान र आलुको त अलिक धेरै सकारात्मक रिजल्ट आएको छ। अन्य कुरामा चाहिँ तपाईँ हामीले जे जसरी सोचिरहेका छौँ तर जस्तो किसिमबाट व्यवसायिक खेती होला भन्ने हाम्रो एजम्सन छ नि र त्यो होस् भनेर हामीले जति लगानी गरिरहेका छौँ नि त्यो अनुसारको चाहिँ असन्तुष्ट हुने ठाउँ चाहिँ नि हामीले पाइरहेका छैनौँ, अलिकति रुचि पनि त्यति देखिरहेको अवस्था छैन। अर्को हाम्रो चाहिँ नि कृषि पेसालाई हेर्ने दृष्टिकोण नै हामीले बदल्न सकेन, हामी विदेशमा गएर यही कृषि काम गर्नमा तयार छौँ होइन, हुन त विदेशमा जाँदाखेरि यही काम गर्दाखेरि हामीलाई आमदानी धेरै हुन्छ भन्ने छ, तर आमदानी मात्रै होइन नि त, हाम्रो समाज छ, परिवार छ, सँगै आफ्नै मुलुकमा बसेर आफ्नो परिवारसँग रहेर आफ्नै समाजमा केही आमदानी गर्न सकिन्छ भने अमेरिकामा गएर कमाएकोसँग तुलना गर्न हुँदैन, मिल्दैन भन्ने हो मेरो कुरा चाहिँ होइन, तर पनि मानिसहरूले चाहिँ जति आकर्षण, जस्तो म चाहिँ नि युरोपतिर जाँदाखेरि त्यहाँ धेरै हाम्रो यहाँबाट गएको साथीहरू त्यहाँ कृषिमा काम गरिरहेको देख्छु मैले, त्यहाँ गर्दा पैसा त धेरै आउँछ सही कुरा हो, तर पनि के भन्दाखेरि समाज परिवार त यहाँ छ नि त, भनेपछि यहाँ जोडिन चाहिँ गाह्रो मान्नुहुन्छ कृषिमा पनि, त्यसमा त्यो जति सोचे अब हामीले त्यो अनुसार कृषिप्रति आकर्षण चाहिँ गराउन सकिया छैन, हुन सकेका छैन। त्यसैले यी सबै छोडेर मैले मान्छेहरूले कहिलेकाहीँ भन्नुहुन्छ किन तपाईँहरूले यस्तो काममा लागिरहनु भएको छ, मैले गाँजाको खेती गर्छु भन्ने कुरालाई लिगलाइज गराउँछु भन्ने कुरा, लोकल मदिरालाई ब्रान्डिङ गराउन लिगलाइज गराउँछु भन्ने कुरा, यो कृषिसँगै जोडिएको कुरा हो, उत्पादनसँग जोड्न खोजेको हो, कृषि उत्पादनसँगै हो। अहिले जति पनि बाँझो जमिनहरू छ तपाईँले त्यसका लागि गाँजा खेती गर्नको लागि हामीले लिगलाइज गर्यो भने अहिले जुन फलफूलका लागि अथवा अन्य तरकारीको लागि अन्य चाहिँ उत्पादनको लागि जति मेहनत गर्नुपर्छ त्यति मेहनत त्यसको लागि गर्नु पर्दैन, त्यो चाहिँ उत्पादनमा जोड्न सकिन्छ हामीले। अनि जति चाहिँ हामीले यो लोकल मदिरालाई ब्रान्डिङ गर्ने हामीले भनिरहेका छौँ त्यसलाई जति खपत गराउन सहज छ, मार्केट पाउनदेखि लिएर मार्केटमा बिक्री गराउन जति सहज छ अन्य अझ असहज होला, त्यसैले त्यसका लागि चाहिने कच्चा पदार्थमा पनि यी चाहिँ खालिरहेका जमिनहरू चाहिँ जोडियो। फेरि हामीले के भनेको छौँ त्यो त्यसमा भने त्यो मदिरा उत्पादन गर्नको लागि चाहिने कच्चा पदार्थ गण्डकी प्रदेशभित्रै उत्पादन गर्नुपर्छ है, त्यो कच्चा पदार्थ बाहिरबाट ल्याउने भने नपुग भयो भने मात्रै सरकारसँग अनुमति लिएर ल्याउन पाइन्छ, नभए त्यो चाहिँ यही उत्पादन भनेको छ, त्यो भनेको के हो भने जति सक्यो धेरै उत्पादन बढाउनु पर्यो, भने मतलब छैन यो बाँझो जमिनहरूलाई त्यसलाई चाहिँ अथवा कृषिमा लाग्ने कृषि कर्म गर्नेहरूले दुई किसिमबाट आकर्षित हुन् भन्ने, एउटा केही इन्डस्ट्री त्यही कृषिको माध्यमबाट पनि जोडियोस् भन्ने हो, अर्को कृषकहरू पनि त्यसमा चाहिँ जोडिन् भनेर हामीले यो पनि त्यसैको लागि लिएर आएको कुराहरू पनि हुन्। र अर्को चाहिँ अहिले जस्तो हामीले पछिल्लो चरणमा चाहिँ गत वर्षदेखि यो जुन हाम्रो मध्यपहाडी राजमार्ग छ नि, गण्डकी प्रदेशमा चाहिँ नि भएको यो मध्यपहाडी राजमार्गलाई चाहिँ त्यो मध्यपहाडी राजमार्ग लक्षित बाख्रा पालन कार्यक्रम भनेर हामीले भनेको छ, त्यो मासुको उत्पादनलाई हामीले जोडिदिन लाग्यो। किन भन्दाखेरि जस्तो किसिमबाट हाम्रो यो मध्यपहाडी राजमार्ग गइरहेछ, त्यसको बनोट चाहिँ नि विशेष गरेर पशुपालन अर्थात त्यो पनि बाख्रा पालनको लागि उपयुक्त जमिनहरू हुन्, ठाउँहरू हुन्, त्यसैले त्यसलाई लक्षित भनेर यो चाहिँ पाइलट प्रोजेक्टको रूपमा गत वर्षबाट शुरू भएको छ। त्यसमा पोहोर चाहिँ गोर्खाबाट शुरू भयो, अहिले चाहिँ अब आउने वर्ष चाहिँ हामीले गोर्खा लमजुङ तनहुँलाई त्यो तान्ने तिनवटा जिल्ला हुँदै त्यो हाम्रो प्रदेशमा लैजाने घाँसहरू पनि भएको त्यो एरिया भएको हुनाले त्यसलाई पनि लक्षित गरेर चाहिँ हामीले कार्यक्रम गरेका छौँ। तपाईँलाई सोधे जस्तो त्यसो भने गोर्खा जिल्लामै शुरू गरियो पाइलट प्रोजेक्ट, किनभने गोर्खाबाट नै हाम्रो मध्यपहाडी राजमार्ग स्टार्ट हुन्छ, गर्नेलाई छुन्छ, त्यहीँदेखि क्रमिक रूपमा पश्चिम जाने भनेर गरियो। तर मेरो आफ्नै जिल्ला पनि हो, तर जुन एक्सपेक्टेसन थियो नि, हामीले जुन लगानी गरे अनुसार कृषकहरू चाहिँ आकर्षित हुन्छन् भन्ने लागेको थियो नि, त्यो अनुसारको चाहिँ अझ पनि पाउनु छ। त्यसो दुईटा कारण होला, एउटा मान्छेलाई मैले अघि नै भने जस्तो कृषि कर्मप्रति किन यति चाहिँ नि मान्छे आकर्षित उत्साह नभएको त्यो पनि छ मूल कुरा चाहिँ होइन। अर्को कुरा चाहिँ यस्ता कार्यक्रमहरू छन् है, सचेतना पनि कम भए पनि हुनसक्छ स्थानीय पालिकाहरूलाई पनि, हामीले यो कुरा उहाँहरूसँग बैठक हुँदा गर्दा पनि हामीले, म त आफै पनि कतिपय गाउँघरमा विभिन्न कार्यक्रममा जाँदाखेरि मैले भनि पनि रहेको छु, यस्तो यस्तो कार्यक्रम छ, तपाईँ जिल्लामा जानुहोस्, पशु कार्यालयमा जोडिनुहोस्, सोध्नुहोस्, कृषि कार्यालय छ हाम्रो त्यहाँ जानुहोस्, के कार्यक्रम छ, गर्न सकिने कार्यक्रम के हो त्यो पनि हेर्नुहोस्, त्यसका केही अप्ठ्याराहरू छन् हामीले केही मापदण्डहरू बनाएछौँ, कार्यविधिहरू बनाएछौँ, त्यो कार्यविधिले किसानलाई जोडिन अप्ठ्यारो छ भने त्यो फिडब्याक पनि दिनुहोस् हामीलाई, हामी त्यसलाई परिमार्जन पनि गर्छौँ भनेर हामीले भनि पनि रहेका छौँ। त्यसमा मैले भने दुईटा, एउटा चाहिँ कृषिप्रतिको मान्छेलाई सकारात्मक सोच आउन नसकेको, अर्को हामीले अवेर गराउन अथवा चाहिँ मार्केटिङ गर्न नसके पनि हुनसक्छ।
1: राज्य किसान र बजारको बीचमा चाहिँ के कुरा सुनिन्छ भने, राज्यले अवलम्बन गरेका महत्वपूर्ण राम्रा कार्यक्रमहरू टाठा बाठाहरूको पहुँचमा पुग्छ, वास्तविक किसानको पहुँचमा पुग्न निकै गाह्रो छ, यस्तो नहोस् भन्ने कुरामा गण्डकी प्रदेश सरकार कतिको सचेत छ त?
0: तपाईँले भने जस्तो पहिला हुन त मैले पुरानो सरकारलाई दोष दिएको चाहिँ होइन, तर पहिला के आयो एउटा भने, तपाईँहरूले पनि अथवा पत्रकार जगतले पनि अथवा सोसाइटीले पनि के भन्यो भन्दाखेरि, टाठा बाठाहरूले अनुदान लिएर आए, काम पनि गरेनन्, अनि अनुदान सरकारको अनुदान कागज मिलाए खाए, एउटै बाख्रा र गोठ देखाए, भैँसी देखाएर यो के अरे एउटा गोठ देखाएर पाँचजनाले लिए, एउटा भैँसी देखाएर चारजनाले लिए भन्ने गुनासो आयो। त्यसपछि भएपछि हामीले चाहिँ त्यो गुनासोलाई सुनिसकेपछि अथवा धेरै गुनासोहरू आइसकेपछि हामीले के भन्यौँ भन्दाखेरि, अनुदान दिने जे गर्छस् गर भनेर छोड्ने होइन, उत्पादनमा आधारित अनुदान भनेर तिमीले जे जस्तो मान्नुहोस्, फलफुल खेती गर्नको लागि पहिला के आएछ भने खन्नु पर्यो, खाल्डो खन्नु पर्यो नि, त्यसपछि बेर्ना ल्याउनु पर्यो, त्यो रोप्नु पर्यो, मल हाल्नु पर्यो, सिँचाइ चाहियो होइन, त्यसपछि बल्ल उत्पादन हुन्छ, त्यसको लागि मार्केट चाहियो। त्यो हो भने खाल्टो खन्नको लागि हामीले कति अनुदान दिने, खाल्टो खन यति प्रतिशत अनुदान पाउँछौ, बेर्ना किन यति प्रतिशत अनुदान पाउँछौ, मल किनेर ल्याऊ तिमीलाई यति प्रतिशत अनुदान हुन्छ, त्यसपछि चाहिँ त्यसलाई सिँचाइको लागि तिमीलाई यति प्रतिशत अनुदान हुन्छ, हुर्काउनको लागि तिमीलाई यति प्रतिशत हुन्छ भनेपछि त्यो कसो खाल्टो खनेपछि मात्रै उसले चाहिँ खाल्टो खन्ने पैसाको अनुदान पाउँछ क्या, नभए पहिला के भने खाल्टो खन्ने मल तपाईँ एकमुष्टि लग्यो कति गर्यो कति गरेन टाठा बाठाले एउटा देखायो खायो भन्ने खालको चाहिँ हुन्थ्यो। बाख्रा पालनदेखि त्यसो बाख्रा पालन गुठ बनाउनु पर्यो, बाख्राको बिउ बाख्रा लिएर राख्नु पर्यो, त्यसपछि चाहिँ त्यसलाई घाँस उत्पादन गर्नु पर्यो, यी सबैलाई चाहिँ छुट्टै छुट्टै शीर्षकमा यति यति पाउँछौ, तर कहिले पाउँछौ, पहिला त्यति गरी खोर बनाऊ बल्ल पायो अनुदान, बाख्रा किन त्यसले बाख्रा लिएर आऊ त्यसपछि घाँस रोप्ने अनुदान पायो, घाँस रोप त्यसलाई हुर्काउने अनुदान पायो, यस्तो किसिमहरू चाहिँ उत्पादन आधारित अनुदान भनेर हामीले चाहिँ त्यसलाई केही परिमार्जनहरू चाहिँ गरेका छौँ। अहिले त्यो चाहिँ नि पहिलाको तुलना चाहिँ प्रभावकारी छ, तर अझै पनि कृषकहरूको गुनासो के छ भन्दाखेरि, यो मापदण्डलाई मिट गर्न गाह्रो भयो भन्ने कुरा चाहिँ गुनासो छ, त्यसमा अलिकति उहाँहरूले अप्ठ्यारो चाहिँ मान्नु भएको छ। त्यसमा हामीले उहाँहरूलाई के भनेको छौँ भन्दाखेरि, जस्तो हामीले बाख्रा पालनलाई अनुदान दिँदाखेरि कम्तीमा चाहिँ नि त्यसमा पाँचवटा किसानको परिवार सम्मिलित भएको हुनु पर्यो, त्यसमा चाहिँ नि कम्ती 30 बाख्रा पालिया हुनु पर्यो, र ठिकै छ 30 बाख्रा एउटैले पाल्न सक्छ, मैले यो खालि उदाहरण दिएँ है, एक्ज्याक्ट चाहिँ नम्बर त कति छ त्यो हाम्रो मापदण्डमा हेर्नुपर्छ। मैले भने यदि तपाईँ जस्तो तपाईँ भयो म भयो उहाँ भयो एक्लै तपाईँले चाहिँ 30 पाल्न सक्नु भएन भने तपाईँ 5 पाल्नुहोस्, तपाईँ 5 पाल्नुहोस् म 5 पाल्छु अर्को 5 पाल्छ छजनाले 5 पाल्नु 30 त हुन्छ। त्यसले सामूहिक रूपमा हाम्रो फार्मिङ बनाउनु, त्यो चाहिँ एउटा समूह बनाउनु, तपाईँको 5 एउटा म तपाईँ म गरेर 6 एउटा समूह बन्यो भने समूह मिलेर त्यहाँ चाहिँ जानुहोस् कृषि उसमा। त्यसो समूहले पाउने म एक्लै 30 पाल्ने छैन मैले पैसा पाइनँ भन्नु परेन नि, समूहमा आफू 6 त मिल्नु पर्यो नि त। त्यस्तै यसमा पनि हो, फलफूल पनि छ, यो तरकारी सरकारी यसमा पनि यति रोपनी जमिन यति घर लाभान्वित भन्ने कारण पनि त्यही हो क्या। मूल उद्देश्य के हो भन्दाखेरि यसलाई सामूहिक खेती गर्नु पर्यो, व्यावसायिकतातिर जानु पर्यो। तपाईँले 2 चाहिँ उत्पादन गर्ने बजार पाइएन भन्ने, अब मैले 4 गर्ने बजार पाइएन भनेर भएन, तपाईँको 2 मेरो 4 अर्को 6 अर्को गरेर 100 पुर्यायो भने 100 बजार पाइएन भन्न पाइयो नि त। त्यो हिसाबले चाहिँ नि हामीले यो कुरा भन्या हो। राज्यले पनि त लगानी गर्दाखेरि त्यसको लगानी अनुसारको प्रतिफल किसानलाई होस् भनेर सोच्नु पर्यो नि त। त्यो हो, त्यसमा केही अप्ठ्यारोहरू भयो भन्नुभएको छ, तर यसलाई तै पनि केही समस्याहरू छन् भने त्यसलाई हामीले परिमार्जन त सुरुको वर्षभन्दा दोस्रो वर्ष गऱ्यौँ, दोस्रो वर्षभन्दा फेरि गरौँला अहिले, तर अलिकति मान्छे व्यावसायिकतातिर जाउन् भन्ने नै हाम्रो चाहिँ नि लक्ष्य हो।
1: मुख्यमन्त्रीज्यू, किसानहरू कृषि सामग्रीहरू मल बिउ सिंचाई औजारहरू समयमा उपलब्ध भएन भन्ने कुराहरूको धेरै गुनासो पनि सुनिन्छ, यो यस्तो खालको गुनासोलाई प्रदेश सरकारले कसरी कस्तो सम्बोधन गरेको छ?
0: अब मलको कुरा त त्यो हाम्रो मात्र बसको कुरा होइन, मूलत संघीय सरकारको कुरा हो होइन। अब त्यसको लागि चाहिँ गत वर्ष जस्तो संघ सरकारले मल खरिद गरिसकेपछि प्रदेश वाइज कोटा तोक्या हुन्छ, यो प्रदेशलाई यति यो प्रदेशलाई यति, गत वर्ष चाहिँ हामीले त्यो प्रदेशको कोटा नै बढायौं, हामी कहाँ डिमाण्ड बढी भए हुनाले केही कोटा बढाउन सकिया हुनाले हामीलाई खासै सर्टेज पनि भएन, तै पनि भयो। तर यसको लागि चाहिँ हामीले गर्ने भनेको के हो भन्दाखेरि 2 काम गर्नु पर्यो, एउटा मलको कारखाना हामीले आफैले खोल्न सक्नु पर्यो एउटा कुरा, दोस्रो चाहिँ चाहिने समयभन्दा पहिला नै मल खरिद गरेर हामीले स्टकमा राख्नु पर्यो। भदौमा हामीलाई मल चाहिएको छ मान्नुहोस् भने असोजा मल लिएर त भएन नि, त्यो कम्तीमा असारमा ल्याएर हामीले स्टक गर्न सक्नु पर्यो के हो। यो काम चाहिँ नि हामीले मात्रै गरेर हुने कुरा होइन, हामीले मात्रै होइन हामीले गरेर हुने कुरा होइन, संघ सरकारले गर्नुपर्छ। यसमा चाहिँ हामीले गर्ने सहजीकरण चाहिँ हामी गर्छौँ, गरिब पनि राज्य गर्छौँ। बिउ र सिँचाइ त हामीले अलिकति अहिले धेरै त्यसैलाई चाहिँ अहिले हामीले एउटा वर्कआउट पनि गरिरहेका छौँ। अहिले हाम्रो सिँचाइ ऊर्जा खानेपानी र सिँचाइ भन्ने एउटा मन्त्रालय छ, कृषि भन्ने एउटा छ। अब त्यो कृषि र सिँचाइलाई जोड्नको लागि चाहिँ यो बजेट बनाउनुभन्दा पहिला कृषिले पहिला कहाँ कहाँ सिँचाइ गर्नुपर्ने प्राथमिक गर्नु हो त्यो उनले लेखेर सिँचाइमा दिनु पर्यो, अनि सिँचाइले चाहिँ त्यसको लागि चाहिँ बजेटको व्यवस्थापन गर्नु पर्यो। सिँचाइले आफ्नै खालकोबाट व्यवस्थापन गर्ने, कृषिले आफ्नै किसिमबाट गर्ने हो भने त्यो टाइअप हुन सकेन, मिलेन। त्यसले गर्दाखेरि चाहिँ हामीले कृषि उत्पादनमा कहाँ कहाँ जोड दिइरहेको छ कृषि मन्त्रालयले, त्यो क्षेत्रमा चाहिँ सिँचाइको अवस्था के छ भनेपछि त्यो सिँचाइ र कृषि उत्पादनलाई चाहिँ बजेट सम्बोधन गर्ने भन्ने कुरा चाहिँ हामीले सुरु गरेका छौँ, त्यसलाई वर्कआउट पनि भइरहेछ, समन्वय पनि गराइरहेका छौँ।
1: अन्त्यमा गण्डकी प्रदेशका किसानहरूलाई यहाँले थुप्रै सन्देश त दिइसक्नु भएको छ, जस्तै सामूहिक खेती गर्नुहोस् होइन, राज्यले लगानी गरेको छ त्यसमा सहभागी हुनुहोस् भन्ने कुराहरू त रह्यो नै, समग्रमा गण्डकी प्रदेशका किसानहरूलाई के सन्देश दिनुहुन्छ?
0: कुरा त करिब करिब यिनै कुराहरू नै हुन् होइन। कृषिमा चाहिँ नि मैले सुरुमा पनि भने पर्यटन हाम्रो प्राथमिकता हो, सम्भावना पनि हो, गण्डकी प्रदेशको समृद्धिको, त्यसलाई अगाडि बढाउनको लागि पनि कृषि चाहिँ आवश्यक छ। त्यसैले पर्यटन र कृषिलाई हामीले सँगसँगै लैजान खोजेका छौँ, त्यसमा उत्पादनलाई चाहिँ हामीले प्राथमिकता दिएको छौँ, त्यसैले अनुदानको पनि व्यवस्था हामीले गरेका छौँ। यी कुराहरू कृषकले चासो राखिदिनु पर्यो, बुझिदिनु पर्यो, र कृषिको माध्यमबाट पनि गाउँमै पनि उत्पादन गरेर हामीले सो आर्जन गर्न सक्छौँ, रोजगारी सिर्जना गर्न सक्छौँ। र यो पलायन हुने परिस्थिति मात्रै मानसिकता मात्रै होइन कि यहीँ केही गर्न सकिन्छ भन्ने मानसिकता पनि हामीले विकास गर्नु पर्यो। यदि मार्केटको समस्या हो, बिउको समस्या हो, मलको समस्या हो, सिँचाइको समस्या हो, अथवा हाम्रो नीतिको समस्या हो भने तपाईँहरूले हामीलाई त्यो फिडब्याक पनि दिनुहोस्, त्यसलाई हामी परिमार्जन पनि गर्छौँ। र हाम्रो चाहना भनेको गण्डकी प्रदेशका लागि आवश्यक पर्ने हरेक कृषिका उत्पादनहरू यहीँ उत्पादन गर्न सकियोस् भन्ने हाम्रो चाहना छ। त्यसको लागि चाहिँ समस्या के हुन् हामीलाई बताउनुहोस्, समाधान के हो समेत आउनुहोस्, खालि भएन मात्रै गरेन मात्रै भनेर भएन, हुन पर्यो भने भएन भने के भएन, गर्नु पर्यो भने के गर्नु पर्ने हो, के गर्दै हुने हो, त्यो पनि हामीले छलफल गरौँ र त्यसलाई चाहिँ अगाडि बढाउँ। यो निराशाले मात्रै कहीँ पुग्दैन, नकारात्मकले पनि कहीँ पुग्दैन, पहिला बुझौँ, बुझ्ने कोसिस गरौँ र उत्पादनसँग जोडिने प्रयत्न गरौँ।
1: हौस् त मुख्यमन्त्रीज्यू, यो समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
1: भर्खरै सुन्नुभयो कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेको योजना त्यसको कार्यान्वयनमा आएका समस्या तथा सम्बोधन जस्ता विषयमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको कुराकानी अबको क्रममा राख्दैछौ गण्डकी प्रदेश सरकारका गतिविधिहरू
2: गण्डकी प्रदेश सरकारले 2083 सालमा 3 दिन सार्वजनिक बिदा दिने भएको छ हालै बसेको मन्त्री परिषद बैठकले 3 दिन बिदा दिने निर्णय गरेको हो भानु जयन्ती कोजाग्रत पूर्णिमा र प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको बताइएको छ सरकारले यो वर्ष 4 दिन सार्वजनिक बिदा दिएको थियो यस्तै मन्त्री परिषदले गोर्खाको छेविटारमा ज्येष्ठ नागरिक आश्रम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ यसै गरी चैत्र 8 गते प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले माध्यमिक शिक्षा परीक्षा एसईई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित 2 दिने माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरकारवालाहरूबीच अनुभव आदान प्रदान समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो उहाँले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी मैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डाक्टर महाश्रम शर्माले शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकार अनुसार राम्रो काम गरिरहेको बताउनुभयो सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसईई परीक्षालाई प्रविधि मैत्री ढंगले व्यवस्थित गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले 2 दिने कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकार अनुरूपका काम अगाडि बढ़ाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई समेत सिफारिश गर्ने जानकारी दिनुभयो उक्त कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारवाला शिक्षक परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि र सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो यसै गरी मन्त्री थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औल्याउनु भएको छ वडा स्तरीय दलित सञ्जाल पोखराद्वारा आयोजित मानसिक स्वास्थ्य प्रबन्धनका लागि सचेतनामूलक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो विशेष गरी दलित समुदाय सहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तिकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औल्याउँदै उहाँले यस्ता पहलहरूले सकारात्मक सोच आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो मन्त्री थापाले प्रदेश सरकार भौतिक विकास सँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गर्दै पिछड़िएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो उहाँले प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको पनि जानकारी दिनुभयो गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष 24 पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् बेनीमा रहेको एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरूका लागि प्रदेश सरकारले 1,40,00,000 बजेट विनियोजन गरेको छ 3 वटा योजना सम्पन्न भइसकेको कार्यालयका नायब सुभाष सुवेदीले जानकारी दिनुभयो 5,50,00,000 बजेट विनियोजन भएको बेनी नगरपालिका 9 को ढाडा पन्धेरा अरूटा पाखाथर र रघुगंगा गाउँपालिका 3 को गलेश्वर बगैंचा पदमार्ग निर्माण सम्पन्न भएको हो मालिका गाउँपालिका 7 मा प्रभुचेला ध्यानाश्रम बीम डाँडा गाउँ पदमार्गलाई 10-10,00,000 मालिका 3 को लामखोरिया डाँडा गाउँ र मालिका 4 को गौखोरे मतौका पदमार्गलाई 6-6,00,000 विनियोजन भएको छ 5,00,000 बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका 4 को नार्च्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ 10,00,000 बजेट विनियोजन भएको चिमखोलादेखि कालीब्रहा पदमार्ग र रू 8,00,000 बजेट विनियोजन भएको धौलागिरी गाउँपालिका 4 को किबाङ चेचुङ पदमार्ग निर्माणाधीन रहेको छ 5,50,000 बजेट रहेको बेनी नगरपालिकाको बराहपाको पदमार्ग लवली डाँडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेको एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख शमशेर घरती छेत्रीले बताउनुभयो
1: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू ह
3: होइन हजुरआमा, रेडियोमा के सुनेर बस्नु भएको?
4: सुनिरहौ, सुकैयाम लाइसक्यो, जताततै डरेलो लागेको खबर सुन्नमा आइराखा। हाम्रो वन जङ्गल डरेलो लागिहाल्यो भने कसरी नियन्त्रण गर्ने भनेर सुनेको नि।
3: ए, रेडियो अलि ठुलो बनाउनु न हजुरआमा, म पनि सुन्छु।
4: तर्ने सुन्छे
5: तुरन्त उपलब्ध भएका सामग्रीको प्रयोग गरेर आगो निभाउने, प्रतिरोधात्मक आगो लगाएर आगो निभाउने, डडेलो क्षेत्रको निरीक्षण गरी बसेको आगो निभाउने, सुक्खा मौसममा वन क्षेत्रबाट ज्वलनशील वस्तुहरू हटाउने, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था गर्ने, वन जंगलमा घाँसपात गर्न जाँदा सलाई तथा लाइटरको जथाभावी प्रयोग नगर्ने।
6: एउटा रुखबाट लाखौं सलाईका काँटी बन्न सक्छन्, तर त्यही एउटा काँटीले हजारौं हेक्टर वन क्षणभरमै सखाप पार्न सक्छ। त्यसैले वन डडेलो नलाग्ने वातावरण बनाऊ, लागिहालेमा सबै एकजुट भई तुरन्त निभाऊ।
7: रेडियो नेपाल पोखरा र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: चट्याङबाट आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ।
9: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
8: पौडिने, माछा बाँड्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
9: खुल्ला मैदानमा नबस्ने,
8: धातुबाट बनेका तारबार नजिक नबस्ने,
9: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
8: तार सहितको टेलिफोन ल्यान्डलाइन प्रयोग नगर्ने,
9: घरबाट बाहिर ननिस्कने,
8: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
9: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
6: हवस् त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। यही आउँदो शनिबार दिउँसो 2:30 बजे भेट्ने बाचका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद। आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, रेडियो नेपालका सूचना अधिकारी सुरेन्द्र बाबु तिवारीलाई विशेष धन्यवाद दिँदै, प्राविधिक मित्रहरू गोविन्द पाठक र तुलसी पौडेल, सहकर्मीहरू खेम सारू, शान्ति राणा र शान्ति गुरूङ बिदा हुन्छौ। नमस्कार।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ दी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सेङ दी एफएम 95 मेगाहर्ज।
0: सामुदायिक रेडियो मर्सिङदी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारिएको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
3: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्यले रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकार्यले शान्त र सुरक्षित समुदायको आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरेको हो।
0: कार्यक्रम सुरक्षा सरकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गी र रेडियो मर्स्याङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
3: कार्यक्रम सुरक्षा सरोकार मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सबै समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकका सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्दै आएका छौं।
0: गत साता हामीले कार्यक्रममा छुवाछुत र जाति विभेदका अन्त्यका लागि समुदायको भूमिका र कानूनी प्रावधानको विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी किशोर अवस्थामा दुर्व्यसन र अपराध जोखिमसँगै रोकथामका लागि प्रहरी समुदायको भूमिका विषयवस्तु लिएर आएका छौं।
3: किशोर अवस्था मानव जीवनको अत्यन्त संवेदनशील र महत्वपूर्ण चरण हो। सामान्यतया 13 देखि 19 वर्षसम्मको उमेरलाई किशोर अवस्था मानिन्छ। यस समयमा शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक क्षेत्रमा तीव्र परिवर्तनहरू हुने भएकाले किशोरहरू नयाँ अनुभव, उत्सुकता, आत्मपहिचानको खोजी र स्वतन्त्रताको चाहनाबाट प्रभावित हुन्छन्। यही कारणले उनीहरू सकारात्मक अवसरहरूको लाभ लिन सक्ने मात्र होइन विभिन्न प्रकारका अपराध, दुर्व्यसन, हिंसा तथा सामाजिक विकृतिहरूको जोखिममा पनि पर्न सक्छन्।
0: वर्तमान समयमा सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक निगरानीको कमी, साथीहरूको प्रभाव, बेरोजगारी, गरिबी तथा सामाजिक असमानताले किशोरहरूलाई विभिन्न अपराधको जोखिमतर्फ धकिदिइरहेको छ। अर्कोतर्फ परिवारको उचित मार्गदर्शन, विद्यालयको सचेतना तथा समाजको सहयोगले किशोरहरूलाई सुरक्षित, जिम्मेवार र अनुशासित नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
3: आजको कार्यक्रममा किशोर अवस्था किन अपराधका लागि जोखिमपूर्ण हुन्छ, किशोरहरू कसरी सुरक्षित रहन सक्छन् र सुरक्षित जीवनका लागि समुदाय र प्रहरीको भूमिका के कस्तो हुन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्दैछौ।
0: किशोर अवस्था बाल्यकाल र वयस्कका अवस्था बीचको संक्रमण काल हो। यस अवधिमा व्यक्तिमा विभिन्न किसिमका परिवर्तनहरू देखिन्छ, जस्तो शारीरिक विकास तीव्र रूपमा हुन्छ, भावनात्मक उत्तर चढ़ाव बढ़ी हुन्छ, नयाँ कुरा सिक्ने र अनुभव गर्ने चाहना बढ्छ, साथीभाइको प्रभाव अत्याधिक पर्छ, आत्मनिर्णय र स्वतन्त्रताको भावना विकसित हुन्छ, जोखिमपूर्ण व्यवहारप्रति आकर्षण बढ्न सक्छ।
3: यी विशेषताहरू स्वाभाविक भए पनि उचित मार्गदर्शन नपाएका किशोरहरू गलत बाटोमा लाग्ने सम्भावना बढ्छ। किशोरहरूले धेरै समय आफ्ना साथीहरूसँग बिताउने भएकाले उनीहरूको व्यवहार, सोच र निर्णयमा साथीहरूको प्रभाव गहिरो हुन्छ। गलत संगतमा परेमा किशोरीहरू चोरी, झैझगडा, लागू औषध सेवन, साइबर अपराध लगायतका गतिविधिमा संलग्न हुन सक्छन्।
0: परिवार बालबालिकाको पहिलो विद्यालय हो। अभिभावकले पर्याप्त समय दिन नसक्दा, परिवारमा झगडा भइरहँदा वा पारिवारिक वातावरण अस्वस्थ हुँदा किशोरहरू भावनात्मक रूपमा कमजोर बन्छन् र गलत व्यक्तिहरूको प्रभावमा पर्न सक्छन्।
3: किशोरहरूमा नयाँ कुरा प्रयोग गर्ने जिज्ञासा बढ़ी हुने भएकाले चुरोट, मदिरा, लागू पदार्थ आदिको प्रयोग शुरू गर्न सक्छन्। दुर्व्यसन किशोर किशोरीहरूलाई अपराधतर्फ धकिने प्रमुख कारण मध्ये एक हो।
0: आज अधिकांश किशोरहरू मोबाइल र इन्टरनेटमा निर्भर छन्। साइबर बुलिङ, अनलाइन ठगी, अश्लील सामग्री ह्याकिङ, फेक आईडी प्रयोग, ब्ल्याकमेलिङ जस्ता साइबर अपराधहरूमा किशोरहरू पीड़ित वा अपराधी दुवै बन्न सक्ने जोखिम हुन्छ।
3: आर्थिक अभावका कारण केही किशोरीहरू चोरी, तस्करी, बालश्रम, लागू पदार्थ ओसार पसार जस्ता गैर कानूनी गतिविधिमा संलग्न हुन सक्छन्। चलचित्र, भिडियो गेम तथा सामाजिक सञ्जालमा देखाइने हिंसात्मक सामग्रीले किशोरीहरूको व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ। उनीहरूले हिंसालाई सामान्य व्यवहार ठान्न सक्ने सम्भावना रहन्छ।
0: सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, किशोर अवस्थासम्म व्यक्तिको निर्णय क्षमता पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। आवेगमा आएर गलत निर्णय लिन सक्ने सम्भावना बढ़ी हुन्छ, जसले गर्दा किशोर किशोरीहरू स्वयं आफूलाई क्षति पुर्याएका हुन सक्छन् भने यसले समुदायमा पनि नराम्रो प्रभाव पर्न सक्छ।
3: किशोरहरू नजानिदो तरिकाले अपराधको जोखिममा हुन्छन्। लागू औषधको सेवन, खरिद बिक्री तथा ओसार पोसारमा किशोरहरू प्रयोग हुन सक्छन्। त्यसै गरी साथीहरूको दबाव, आर्थिक समस्या वा विलासी जीवनशैलीको चाहनाले किशोरहरू चोरी तथा लुटपाटमा संलग्न हुन सक्छन्।
0: प्रविधिको विकाससँगै यसको दुरूपयोग पनि बढ्दो छ। अहिलेको समयमा विशेष गरी किशोर किशोरीहरू सामाजिक सञ्जालको दुरूपयोगको शिकार बन्न सक्छन्। फेक अकाउन्ट बनाउने, ह्याकिङ, अनलाइन ठगी, साइबर बुलिङ, गोपनीयताको उल्लंघन जस्ता गतिविधिमा संलग्न हुने तथा त्यही अवस्थामा पीड़ित पनि बन्न सक्छन्।
3: किशोर किशोरीहरूको उमेर भनेको विद्यालय उमेर हो। विद्यालयमा झगडा, कुटपिट, धम्की तथा समूहगत हिंसामा किशोरहरू संलग्न हुन सक्छन्। त्यसै गरी यौन दुर्व्यवहार, अनलाइन यौन शोषण, ब्ल्याकमेलिङ तथा मानव बेचबिहनका घटनामा किशोरहरू विशेष जोखिममा हुन्छन्। केही किशोरहरू त समूह बनाएर नै हिंसात्मक गतिविधि, तोडफोड वा आपराधिक कार्यमा संलग्न पनि हुन सक्छन्।
0: निर्णय क्षमता परिपक्व नहुँदा अपराधिक क्रियाकलापमा किशोर किशोरीहरू संलग्न हुन सक्छन् भन्ने कुरा हामीले सजिलै बुझ्न सक्छौ। जोखिम हुँदाहुँदै पनि सुरक्षित हुन जरूरी हुन्छ। कार्यक्रम सुरक्षा सरोकारमा अब यस्ता अपराधिक क्रियाकलापबाट किशोर किशोरीहरू कसरी सुरक्षित हुन सक्छन् भन्ने विषयमा चर्चा गरौं।
3: किशोर किशोरीहरूले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, सबैभन्दा महत्वपूर्ण कुरा राम्रो संगत हो। राम्रो चरित्र भएका, सकारात्मक सोच राख्ने र अध्ययन तथा रचनात्मक कार्यमा रुचि राख्ने साथीहरूको संगत गर्नुपर्छ। गलत गतिविधिमा संलग्न हुने व्यक्तिबाट टाढा रहनुपर्छ।
0: आफ्ना समस्या, डर, जिज्ञासा तथा अनुभवहरू अभिभावकलाई सुनाउने गर्नुपर्छ। आफ्नो परिवारभित्र आफ्ना समस्या राख्न सकियो भने परिवारबाट सुरक्षाको अनुभूति र प्रत्याभूति हुन सक्छ। परिवारको सहयोगले धेरै जोखिमहरूबाट बच्न सकिन्छ।
3: चुरोट, मदिरा तथा लागू पदार्थको प्रयोग नगर्ने दृढ संकल्प गर्नुपर्छ। कसैले यस्ता दुर्व्यसनजन्य क्रियाकलापमा दबाव दिएमा स्पष्ट रूपमा अस्वीकार गर्नुपर्छ। यसका लागि परिवारले पनि आफ्ना नानी बाबु के गर्दैछन्, कोसँग संगत गर्दैछ भन्ने कुरामा विशेष ख्याल राख्नुपर्छ।
0: अहिले प्रविधिको युग हो। प्रविधिको प्रयोग सुरक्षित तरिकाले गरिनुपर्छ। इन्टरनेट सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ। विशेष गरी अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी शेयर गर्नु हुँदैन। आफ्नो इन्टरनेट खाताहरूको बलियो पासवर्ड प्रयोग गर्नुपर्छ। इन्टरनेट प्रयोग गर्दै गर्दा शंकास्पद लिंक खोल्नु हुँदैन। साइबर बुलिङ भएमा तुरन्त अभिभावक वा प्रहरीलाई जानकारी दिनुपर्छ। सामाजिक सञ्जालमा मर्यादित व्यवहार गर्नुपर्छ।
3: कुन कार्य कानूनी र कुन गैर कानूनी हो भन्ने आधारभूत जानकारी प्रत्येक किशोरीलाई हुनुपर्छ। कानूनको अज्ञानताले पनि अपराधमा फस्न सकिन्छ। खेलकुद, साहित्य, संगीत, कला, सामाजिक सेवा तथा अन्य सृजनात्मक गतिविधिमा संलग्न हुँदा अपराधतर्फ आकर्षक कम हुन्छ। खास गरी साथीहरूको दबावमा नआउने, सही र गलत छुट्याउन सक्ने तथा खराब कुरामा नो नेभर भन्न सक्ने क्षमता विकास गर्नुपर्छ।
0: कुनै प्रकारको हिंसा, धम्की, शोषण वा अपराधको सामना गर्नु परेमा परिवारभित्रका अभिभावक, शिक्षक, समुदायका अगुवा वा प्रहरीसँग तुरन्त सम्पर्क गर्नुपर्छ। परिवारले समस्या समाधानका लागि पहल गरिदिन सक्छन्। प्रहरीले कानूनी कार्यान्वयन गर्छ, दोषीलाई कारवाही गर्छ र पीड़ितलाई न्यायको प्रत्याभूति दिलाउँछ।
3: समाजमा हुन सक्ने कुनै पनि अपराध नियन्त्रणका लागि प्रहरीसँगै समुदायको पनि त्यत्तिकै महत्व हुन्छ। प्रहरीले समुदायसँग मिलेर नै सुरक्षा व्यवस्थापन र अपराध रोकथामका लागि काम गर्दै आएको छ। त्यसका लागि समुदाय प्रहरी कार्यक्रम सञ्चालन हुँदै आएको छ। समुदाय प्रहरी कार्यक्रमको अवधारणा र क्रियाकलापको बारेमा हामीले यस अघिका कार्यक्रमहरूमा पनि धेरै पटक स्पष्ट पारेका छौ।
0: समुदाय प्रहरी भन्नाले प्रहरी र समुदाय बीचको साझेदारीमा आधारित सुरक्षा प्रणालीलाई बुझिन्छ। यस अवधारणा अनुसार प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र नभई समुदायसँग मिलेर समस्या समाधान गर्ने साझेदार पनि हो। समुदाय प्रहरीको मुख्य उद्देश्य समुदाय र प्रहरी बीच विश्वास, सहकार्य तथा सहभागिता बढाई अपराध नियन्त्रण गर्नु हो।
3: किशोर सुरक्षा र अपराध नियन्त्रणमा समुदाय र प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी कार्यक्रम मार्फत विद्यालय, कलेज तथा समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। जस्तै लागू औषध विरूद्ध अभियान, साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण, बाल अधिकार सम्बन्धी शिक्षा, मानव बेचबिखन विरूद्ध जनचेतना, लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम आदि। यस्ता कार्यक्रमले किशोरीहरूलाई अपराधको जोखिमबारे जानकारी दिन्छ।
0: धेरै विद्यालयहरूमा प्रहरी र विद्यालय बीच सहकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कानूनी ज्ञान, अनुशासन तथा सामाजिक जिम्मेवारी बारे शिक्षित बनाउँछ। नेपाल प्रहरी स्थानीय समुदायसँग सहकारी गरी सम्भावित अपराध पहिचान र नियन्त्रणमा सक्रिय रहन्छ। जोखिममा रहेका किशोरहरूको पहिचान गरी प्रहरीले समयमै परामर्श तथा सहयोग उपलब्ध गराउन सक्छ।
3: डिजिटल युगमा साइबर अपराध बढ्दै गइरहेको छ। प्रहरीले किशोरहरूलाई अनलाइन सुरक्षा, साइबर बुलिङ, फेक प्रोफाइल, अनलाइन ठगी तथा गोपनीयता संरक्षणका बारेमा जानकारी दिँदै आएको छ। लागू औषध सेवन तथा बिक्री वितरण रोक्न प्रहरीले समुदायसँग मिलेर अभियान सञ्चालन गर्दै आएको छ। किशोरहरूलाई दुर्व्यसनबाट बचाउने प्रहरीको अथक प्रयास रहँदै आएको छ।
0: अपराधमा संलग्न भएका वा जोखिममा रहेका किशोरहरूलाई दण्ड मात्र होइन सुधार तथा पुनस्थापनाको अवसर पनि दिनुपर्छ। प्रहरीले सम्भावित निकायहरूसँग सहकार्य गरी परामर्श सेवा उपलब्ध गराउन सहयोग गर्दै आएको छ। प्रहरीको सफलताका लागि जनविश्वास अत्यन्त महत्वपूर्ण हुन्छ। प्रहरी र समुदाय बीचको सकारात्मक सम्बन्धले अपराध नियन्त्रणलाई प्रभावकारी बनाउँछ।
3: प्रहरीले बालबालिका तथा किशोर मैत्री वातावरण निर्माण गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। यसले उनीहरूलाई सुरक्षित महसुस गराउँछ भन्ने प्रहरीको विश्वास छ। अपराधको शिकार भएका किशोरहरूलाई कानूनी संरक्षण, परामर्श तथा आवश्यक सहायता उपलब्ध गराउन समुदाय प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। किशोरहरूको व्यवहार सुधार र सुरक्षा सुनिश्चित गर्न प्रहरीले अभिभावक, शिक्षक तथा स्थानीय नेतृत्वसँग निरन्तर समन्वय गर्दै आएको छ।
0: किशोरहरूलाई अपराधबाट जोगाउने जिम्मेवारी केवल प्रहरीको मात्र होइन, यसका लागि सबै पक्षको सहकार्य आवश्यक हुन्छ। खास गरी परिवारको भूमिका महत्वपूर्ण हुन्छ। परिवारमा किशोर किशोरीहरूलाई स्नेहपूर्ण वातावरण प्रदान गर्ने, उचित निगरानी गर्ने, नैतिक शिक्षा दिने, साथीत्वको भावना सिर्जना गर्ने वा व्यवहार गर्नाले किशोर किशोरी दुर्व्यसन र अपराधी क्रियाकलापबाट सुरक्षित हुन सक्छन्।
3: किशोर किशोरीहरूलाई अपराधबाट सुरक्षित गर्न परिवारपछि विद्यालयको विशेष भूमिका हुन्छ। विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरियो भने किशोर किशोरीहरू असल चरित्र निर्माणमा ध्यान दिन सक्छन्। विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने जस्ता क्रियाकलापले किशोर किशोरीहरू सुरक्षित भविष्यको यात्रा तय गर्न सक्छन्।
0: परिवार र विद्यालयपछि किशोर किशोरीहरूमा समुदायको प्रभाव पनि त्यतिकै पर्छ। समुदायमा सुरक्षित वातावरण निर्माण गर्ने, विकृति तथा विसंगति विरूद्ध आवाज उठाउने, जोखिममा रहेका किशोरहरूको सहयोग गर्ने, आवश्यकता अनुसार समुदायले प्रहरीसँग सहकार्य गर्न सक्यो भने समाजमा अपराधिक क्रियाकलाप हुँदैन वा न्यूनीकरणमा सहयोग पुग्छ।
3: बदलिलो समाज, परिवेश र समय अनुसार किशोर सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा अझै केही चुनौतीहरू रहेका छन्। पछिल्लो समय बढ्दो साइबर अपराध, लागू औषधको सहज पहुँच, बेरोजगारी तथा गरिबी, सामाजिक सञ्जालको दुरूपयोग, परिवारमा समयको अभाव, समुदाय र प्रहरी बीच पर्याप्त समन्वयको कमी र मानसिक स्वास्थ्य समस्याको बढ्दो प्रभावका कारण यी चुनौतीहरूको समाधानका लागि दीर्घकालीन योजना र सबै सरकारवालाको सक्रिय सहभागिता आवश्यक छ।
0: किशोर अवस्था अवसर र चुनौती दुवैको समय हो। उचित मार्गदर्शन, शिक्षा, पारिवारिक सहयोग तथा सामाजिक समर्थन प्राप्त भएमा किशोरहरू देशका जिम्मेवार, सक्षम र नैतिक नागरिक बन्न सक्छ। तर गलत संग, दुर्व्यसन, साइबर अपराध, हिंसा तथा अन्य सामाजिक विकृतिहरूको प्रभावमा परेमा उनीहरूको भविष्य जोखिममा पर्न सक्छ।
3: कार्यक्रम सुरक्षा सरकारमा आज हामीले किशोर अवस्थामा सम्भावित अपराध जोखिम र सावधानीका लागि व्यक्ति, परिवार, समुदाय र प्रहरीको भूमिका र सहकार्यको बारेमा महत्वपूर्ण कुराहरू राखेका छौं। कार्यक्रममा अब हामी किशोर अवस्थामा कसरी दुर्व्यसन वा अपराधको जोखिम हुन्छ र कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा लघु नाटक प्रस्तुत गर्दैछौ।
4: रोहन, ए रोहन, आज बेलुकी एक ठाउँमा जाउँ है। म रमाइलो ठाउँमा लैजान्छु तिमीलाई।
5: या रमेश, कहाँ जाने? साँझ परेपछि त घरबाट निस्कन गाह्रो हुन्छ।
4: हे रोहन, अरू साथीहरू पनि हुन्छन् क्या? अब त हामी पनि ठुलो भइसक्यौ। बेलुका अलिअलि रक्सी खाउ न, मजा आउँछ के।
5: अरे रमेश, रक्सी खानेकुरा त राम्रो होइन नि।
4: ए रोहन, मजा आउँछ क्या, एकपटक गरेर के हुन्छ र? अरूले पनि त खाइरहेका छन्, जाम क्या?
5: नाइ रमेश, मलाई त डर लाग्छ, घरमा थाहा पाए भने।
4: कसैले थाहा पाउँदैन, तिमी पनि ठुलो भइसक्यौ, सुटुक्क जाने, खाएर सरासर घरमा फर्किहालिन्छ नि।
5: ल रमेश, यही बेला आमाको फोन आयो, म घर जान्छु। जहाँ जान मन लाग्छ तिमी जाऊ।
4: ल ल, अहिले त घरै जाने हो, बेलुका सोचेर खबर गर न।

0: रोहन आज किन ढिला गरेको? अलि चिन्तित देखिन्छौ, के भयो?
1: केही होइन आमा।
0: हेर रोहन, म तिम्रो आमा हुँ, केही समस्या छ भने भन्न सक्छौ। आफ्नो आमासँग पनि भएनौ भने त कसलाई भन्छौ त?
1: आमा, आज स्कुलबाट फर्किने क्रममा साथीले चुरोट र रक्सी खाने ठाउँमा जाम भनिरहेको थियो।
0: हो र बाबु, त्यही भएर चिन्तित भएको। अनि तिमी के सोच्दैछौ?
1: अरू साथीहरू पनि जान्छन् रे, भरे खबर गर भनेको छ। म जान्न भनेको थिएँ, साथीहरू नरमाइलो मान्दै थिए, म नजाँदा उनीहरूले जिस्काउलान् कि जस्तो लागिरहेको छ आमा।
0: हेर बाबु, धेरै जसो दुर्व्यसन साथीहरूको दबावबाटै शुरू हुन्छ। शुरूमा रमाइलो जस्तो लागे पनि पछि बानी पर्न सक्छ। जानु हुँदैन बाबु।
1: एकपटक जाँदैमा के समस्या हुन्छ र आमा?
0: हुँदैन बाबु, एकपटक पनि जानु हुँदैन। आज एकपटक, भोलि दुईपटक, अनि बानी पर्छ। स्वास्थ्य बिग्रन्छ, पढाइमा पनि असर पर्छ, परिवारसँग सम्बन्ध कमजोर हुन्छ, पैसा पनि सकिन्छ। पैसा चाहिने भएपछि कतिपय किशोर अपराधतिर पनि लाग्न सक्छन्।
1: हो र आमा, अपराधसम्म?
0: हो बाबु, धन्न तिमीले बेलैमा भन्यौ। झुट बोल्ने, झगडा गर्ने, चोरी गर्ने जस्ता कामहरू यस्तै यस्तै भएर त शुरू हुन्छ नि।
1: मैले त यसरी सोचेको थिइनँ आमा, मेरो आँखा खोलिदिनु भयो।

0: नानी बाबुहरू, आज हामी दुर्व्यसन र अपराधको जोखिम बारे छलफल गर्नेछौ।
1: गुरुआमा, दुर्व्यसनका लागि साथीहरूले दबाव दिए भने कसरी इन्कार गर्ने?
0: धेरै राम्रो प्रश्न। साँचो साथीले गलत काम गर्न कहिले दबाव दिँदैन, यदि कसैले दियो भने स्पष्ट रूपमा म गर्दिन भन्नुपर्छ।
2: गुरुआमा, कतिपयले एकपटक गर्दा केही हुँदैन भन्छन् नि।
0: धेरै दुर्व्यसनहरू एकपटक मात्रै भनेर शुरू भएका हुन्छन्, त्यसपछि बानी पर्न सक्छ, त्यसले आत्मविश्वास घटाउँछ र गलत निर्णय गराउँछ।
1: अपराधको जोखिम कसरी बढ्छ गुरुआमा?
0: दुर्व्यसनका लागि पैसा चाहिन्छ। कतिपय किशोरले चोरी, लुटपाट वा अन्य गैर कानूनी काम गर्न थाल्छन्। गलत समूहको संगतले पनि अपराधतर्फ धकेल्न सक्छ।
2: गुरुआमा, यस्तो दुर्व्यसनबाट सुरक्षित रहने उपाय के हुन सक्छ?
0: सबैभन्दा पहिला राम्रो साथीको संगत गर्ने, खेलकुद, संगीत, पढ़ाई जस्ता सकारात्मक गतिविधिमा सहभागी हुने, समस्या परे अभिभावक वा शिक्षकसँग खुल्ला रूपमा कुरा गर्ने, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको प्रभावमा कहिले पर्नु हुँदैन, कसैले खराब कुरामा कर गर्दैछ भने आत्मविश्वासका साथ नो भन्नुपर्छ।
3: धन्यवाद गुरुआमा।

0: रोहन,
1: हिजो त आएनौ नि।
2: हो रमेश, मलाई आउन मन लागेन, मैले धेरै सोचे।
0: हामीहरू त खुब मजा गर्यौं रोहन।
2: मजाक भन्दा मेरो भविष्य महत्वपूर्ण छ रमेश। दुर्व्यसनले फाइदा भन्दा नोक्सान बढी गर्छ। मैले आमासँग पनि कुरा गरे, आमाले मेरो आँखा खोलिदिनु भयो।
0: हो है, आज गुरु आमाले पनि भन्नुभएको कुरा मेरो मनमा पनि लागेको छ। म पनि अब त्यस्तो ठाउँमा जाँदिन रोहन, हिजो तिमीले ठिक गरेछौ।
2: हो, त्यस्तो खराब ठाउँमा र खराब संगतमा हामी लाग्नु हुँदैन। यो हाम्रो पढ्ने उमेर र समय हो, बरु हामी खेलकुदमा सहभागी बनाउन, समय पनि राम्रो बित्छ।
0: ठिक छ, तिम्रो कुरा राम्रो हो, अब होमवर्क सकेर एकछिन खेलौं बरु है।
3: किशोर अवस्था जीवनको महत्वपूर्ण समय हो, यही समयमा सही निर्णयले उज्जवल भविष्य बनाउन सक्छ।
0: गलत साथीको दबाव, दुर्व्यसन र अपराधको बाटो सजिलो जस्तो देखिए पनि त्यसको परिणाम गम्भीर हुन्छ।
2: सुरक्षित रहन राम्रो संगत रोजौं, आत्मविश्वासका साथ गलत कुरालाई होइन र हुन्न भनौं, र समस्या परे अभिभावक तथा शिक्षकसँग खुलेर कुरा गरौं।

0: di rimangono.
1: अपराधबाट सुरक्षित रहन किशोरहरूले सही साथी छनौट गर्ने, परिवारसँग खुल्ला संवाद गर्ने, इन्टरनेटको सुरक्षित प्रयोग गर्ने, कानूनी ज्ञान हासिल गर्ने तथा सृजनात्मक गतिविधिमा संलग्न हुने बानी विकास गर्नुपर्छ। साथै समुदाय प्रहरीको सक्रिय भूमिका, विद्यालयको सहयोग, परिवारको निगरानी र समुदायको सहभागिताले किशोरहरूलाई अपराधबाट जोगाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
2: सुरक्षित किशोर सभ्य समाज र समृद्ध राष्ट्र निर्माणका लागि परिवार, विद्यालय, समुदाय र प्रहरी बीचको सहकार्य अपरिहार्य छ। सचेत, जिम्मेवार र अनुशासित किशोर नै उज्जवल भविष्यका आधार स्तम्भ हुन् भन्ने मान्यतालाई हामी सबैले आत्मसात गर्नु जरूरी छ।
1: सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीको विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ।
2: आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी,
1: म देवमाया विदा माग्छौ। तपाईँको साथ शुभ रहोस्। जय नेपाल।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सु।
2: आया मरे न्यामा आयानी आये।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
3: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 9894968924, 9450086780।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

तारङ्गेदू ताएफेटे बेसी शहर नगरपालिका कृषि विकास शाखा जी किसान महिना लागि म यहाँ आफ्नै हो बाली मैला शिविर आयोजनालाई म कृषि विकास शाखा आर्थिक वर्ष 82-83 स्वीकृत वार्षिक कार्यक्रम नोर्वे बाली री मुनोबा विभिन्न समस्या सबै लागि समाधान दिएर व्यवस्थान लबै लागि घुम्ती शिविरलाई खबर बिमो शिविर शुक्रबार बेसा नगरपालिका वडा नम्बर 1 नयाँ नर्सरी शनिबार वडा नम्बर 1 11 रुपियाँ बराबर दिएर आइतबार वडा नम्बर 2 गैरेरी सञ्चालन लो साउलोक छोरी मुबा शिविरारी 100 भन्दा बढी किसान मजी सेवा किम हो शिविरारी किसान मजी आफै न बाली री समस्याग्रस्त छोरी डाँठा फला

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: बिहा भत्काएको छौँ पनि जग्गा र लाउँठा जग्गा भत्काएको छौँ जन्तीलाई बिचबाट फिर्ता पनि गरिदिएका छौँ कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्ने लागि कारवाहीको दायरामा लिएर आएको अवस्था थियो त्यो स्थिति अहिले छैन छैन तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी एवेरनेस कार्यक्रमहरू दिनुपर्छ हामी कानुनी व्यवस्था यो छ तपाईँहरूको धर्म भन्न अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेका छ हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन् तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति एवेरनेसको बाटोमा जानुपर्छ कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द हुने गरी कानुन बनिरहेको छैन हामीलाई यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
2: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौं। कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा। यो विषयमा कुराकानी गर्नको लागि छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल। म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु। अहिले चाहिँ जस्तो कानूनले के भन्छ जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ त
1: बाल विवाह सम्बन्ध बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ पाइँदैन गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेका छ कानूनले
2: होइन
1: 20 वर्ष मुनि यस्तो छ त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ नि नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ अब यहाँ कुरो के छ नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्थेन नि विवाहको लागि किन हुन्नन् कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारीरिक सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनलले र इन्टरनेसनलले धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौता भन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ यो बहस भइरहेको छ यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला छलफल होला केही कुराहरू आउलान् केही कानूनहरू बन्लान् होइन त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा अब छँदैछ तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेर पछि नै विवाह गरिदिन पायो भने त्यो खुकुले नै छ नि 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल बिहा गर्यो भने त उसको त्यति धेरै कडा कानून पनि देख्दिनँ म कि अब त्यसलाई कि अब अलिक टाइटली जानु पर्यो अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्ने हो भने त्यो हेर्दाखेरि 18 र 20 मान्छेको डिफरेन्स पनि खासै देखिँदैन उस्तै लाग्छ हामीलाई हेर्दा पनि त्यो स्थिति हो तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ लाग्छ यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गरौँला।
2: मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडेँ जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ
3: हजुर सरले भन्नुभयो अनुसार अब हाम्रो कानूनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ किन उसलाई नागरिक मानिन्छ अनि यो भनेको हाम्रो एउटा परिचयको लागि हो होइन आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने यो कानूनहरूले त भन्यो संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मौलिक अपराध संहिता 2074 चाहिँ के भन्छ भने संविधानकै कुरालाई लिएर संविधान 2072 आयो, यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो। 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यसमा मैले यहाँ के जोड्न चाहे भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अहिले सरले भने अनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन मानसिक अधिकार आर्थिक अधिकार क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यस्तो विषय हो यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार रोजगारको अधिकार आर्थिक अधिकार सामाजिक अधिकार राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैटो होइन एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ जस्तो मलाई लाग्दैन। त्यसै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ त ऊ त 16 वर्षमा विवाह गर्नलाई उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
4: अब हामी बाल विवाह सँगसँगै मानव बीच विखण्डलाई पनि अलिकति जोडौं, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधेँ।
1: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बीच विखण्ड दुईटैका पीड़ितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुईटैका पीड़ितहरू महिला र बाल बालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बेची विखण्डमा पनि विशेष गरी महिला अशिक्षा शिक्षा कम भएका त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव जीवनको शिकार भन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा पारिवारिक बेमेलको कुराहरूमा त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने अपराधीहरूले बेचबिखन गर्ने कुराहरूले मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्नेर बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परी शरीरका अङ्गहरू झिक्ने भित्री बाहिरी अङ्गहरू जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखनभित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे, जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भएर जानेलाई व्यवसायगमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कार्यवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो। पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर चाहिँ यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे। त्यो परम्पराहरू थियो हाम्रै पनि, यो बाधा राख्ने पहिला थियो नि नेपालमा, अनि हलि राख्ने बाधा राख्ने काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो, त्यो पनि मानव बेचबिखनको एउटा पार्ट हो। त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढेको छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने अब बाधा राख्ने हलि राख्ने त घट्यो, बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त्यो महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढ़िरहेको छ। जस्तो
3: तरिका फरक
1: हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा खाजा घरमा राख्यो। खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई साहुजी उसँग बस, सँगै बस, अँगालो हालेर बस्दै हो अथवा के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यो धन्दाको लागि। अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने। जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडेर खाने। यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो, यो चाहिँ न्यू ट्रेन्ड हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको उभित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ, यो केसहरू पनि अहिले धेरै देखिरहेका छ। त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र चाहिँ अहिले पनि भइराखेको छ, लुकेर बसेको छ, बाहिर आँखाले देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी कहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको। एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर, त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमाडोलतिर एकजना बस्ने एकजना नानीलाई त्यही माया जालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यू गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेचबिखन मुद्दा चलाएको छ, अहिले रनिङ छ, 7 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा। त्यो प्रेम होइन बेचबिखन हो, त्यो कसै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त। बिहा गर्ने बहानामा, कोहीले रोजगारीको बहानामा, कोहीले जागिर दिने बहानामा, कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्दक बनाएर काममा लगाउने, त्यस दास दासीहरू बनाउने, लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने, सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेका छन् यसलाई मानव बेचबिखन भनिन्छ अरूको। त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेको छ। अर्को एउटा यही सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिला पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्चालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले। यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको छ।
4: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा, जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ, अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको हुन सक्छ।
1: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू पनि आउँछ। हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो, कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो, त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू, कपडा नलाएको अवस्थाहरू, के अवस्थाहरूमा त्यही फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई। केटीलाई बार्गेनिङ गर्न थालेपछि केटी एकदम धेरै गाह्रो, सोसियल मिडिया हालिदिन्छु, के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो। त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म त्योसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु, त अब त्यसले त्यस्तो गर्दैन म छु भनेर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ। भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालै सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएका छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने त हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाब लिएर फेरि लाँदाखेरि कसरी लगिएछ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिएछ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य, यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव बेचबिखन भएको
4: छ। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडे यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
3: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जालो हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जाँदा भन्छ, जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभए यो काम गर्न सकिँदैन। उसले विश्वास जित्ने काम गर्छ क्या, जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने, यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
1: हजुर, मैले गौतम सरलाई सोध्न चाहे, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ?
4: यो हजुरले भनेको मैले आशय बुझेँ, हजुरको यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन छ, यो नयाँ ट्रेन हो। यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू, अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू, डिभोर्सी महिलाहरू पनि धेरै छन् त्यसमा। वास्तवमा भन्ने हो भने त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू, दलालहरू, बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा, टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ। जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्टबाट रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली, भनौँ न 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिया हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यति हजुरको करिब करिब 2.5-3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ ल्याएर खुवाउने पिलाउने टिकट काट्ने, हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो यो पठाइदियो यति पैसा भनेर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि अनि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाएर पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेछन् त हाम्रो महिलाहरू कति पीड़ा भोगिरहेछन् त भन्ने कुरा हो। हामी त पछि साक्षात्कार भोगेका छौँ, हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ितको बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ, कतिपय मान्छेहरूलाई थुनेका छौँ पनि त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा विधार कथा पनि सुनेका थियौँ, हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने काहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घण्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेछ। यसरी फ्री भिसा फ्री टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ। यो हिसाबले मानव व्यक्तिगत चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव व्यक्तिगतको नयाँ स्वरूपहरू हुने।
1: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
3: बिहा गर्न जाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ नि बाल विवाह हुने जोडिन्छ कि फेरि बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि फेरि पालन पोषण गर्नु पर्यो, जिम्मेवारी हुन्छ, अनि महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ होइन, गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने, यो एकदमै यो समस्याहरू छ, उसले उद्धार गरिएका घटनाहरू पनि छन्। र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि जब सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ होइन। त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्।
1: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
3: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो चाहिँ एउटा चेन सांगठनिक अपराध हो। यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन् होइन, त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई होइन, कति सक्छ हामी गाउँ घरमा पुग्न सक्नु पर्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउनु पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ, होइन भनेदेखि फेरि त्यो त्यहीमाथि त इन्टरनेसनल जालको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, अनि दण्डहीनतामा ओलाउँछ, दण्डहीनतामा ओलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानून बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ। कुन कुन देशमा जान्छन् त होइन, त्यो त हाम्रो रिपोर्टले पनि भन्छ। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
2: गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन् अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बीखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
4: यस्तो छ, अब वास्तवमा मानव बीखनका केसहरू प्रहरीले अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसियल केस हो यो होइन, यसको लागि छुट्टै कानूनी व्यवस्था पनि छ, अब प्रहरीले अनुसन्धान गर्ने केसभित्र पर्छ। यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले मेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ पहिला, त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ। अभियुक्त गर्ने कुरा गर्नुपर्छ, सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ। हामीलाई पीड़ित आइसकेपछि पीड़ितलाई हामी पीड़ितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ उहाँसँग भएसम्मका, अथवा प्रमाण प्रहरीले आफै जुटाउँछ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सीडीआरका कुराहरू होलान् अथवा सीसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीड़ितलाई पीड़ितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था, जुन पीड़ितबाट भराउने र पीड़ितबाट भराउन नसके राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन, त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि, अब यहाँ पीड़ितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या। पहिलोचोटि चाहिँ पीड़ितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ, दोस्रोचोटि चाहिँ पीड़ितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि, आफन्तले बेच्छन् भन्ने कुरा के छ भन्दाखेरि, कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलछाममा लागेर कतै उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने, अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी गरेको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टार हुने प्रविधिले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीड़ितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीड़ितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
2: मैले गीता म्यामलाई जोड्न चाहे, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
3: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छ, उतैबाट सम्पर्क हुने अहिले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्रिय मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ, जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिला सुरु त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पूरा खाली यात आउनुहुन्छ, र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँहरूलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ। र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैन, हामीले समन्वयको भूमिका निभाउँछौँ।
2: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौं कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौं, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर, मानव बीच बिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस्, कहाँ कसरी उजुरी गर्ने त? गौतम सरबाट नै
4: विदेशमा चाहिँ मानव बीच बिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट जानकारीहरू प्राप्त भइरहेको हुन्छ, म फलानो मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानो फलानो हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पर्यो भनेर कतिपय मानव बेचिखाने ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेच ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा, र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर, उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालयका हाम्रा एजेन्सीजहरू छन्, परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी, हाम्रो आफ्नो च्यानल हुन्छ, हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ, त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ, येलो कर्नर नोटिस भन्छौँ हामी, खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा, र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीड़ित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर पहिला चाहिँ त्यो मान्छेलाई रेस्क्यू गरेर उद्धार गर, तैँले जुन माध्यमबाट तैँले लिएर गएको थिइस् त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ, झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ। यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ। अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले मानव बेचबिखन भइरहेको छ, एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन्। यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ, र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन्। अब नेपालमा बिहा गर्न आउने, घुम्न भनेर आउने, यहाँ केही काम गर्ने, काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजालमा फसाउने, फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने, बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने, त्यो पनि भइरहेको छ। यो चाइनामा धेरै छ यो चाहिँ, किनभने चाइनामा केटीभन्दा केटाको जनसङ्ख्या धेरै छ, त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने, धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको छन्।
2: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छन् त्यो कतिको पर्याप्त छन्?
3: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ, नगरेको त भन्न मिल्दैन, किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन्, अहिले मैले भनिसकेँ। त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यका लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ, यसलाई अगाडि बढ़ाइरहेको छ। केही न्यूनीकरण त भएको छ, नभएको त भन्न मिल्दैन, तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन। यसको कारण भनेको अहिले पनि आइसक्यो, गरिबी, अशिक्षा, बेरोजगारी, होइन, सामाजिक तबाब, त्यस्तै गरेर दाइजो प्रथाहरू, विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि। त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन, अब यसको लागि सरकारले अझ अर्को खालको पहल कर्मी एक स्टेप अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि, अब विवाह बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ, त्यसलाई कसरी गर्ने, के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बाल विवाहलाई रोकथाम एकदमै जरुरी छ, होइन, अनि त्यस्तै गरेर यो बेचबिखन सेलिब्रिटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ, उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ, किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेर हुँदैन, यो समुदाय पछि फरक फरक छ नि त, होइन, यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय, परिवार, धार्मिक संघ संस्थाहरू, होइन, यिनीहरू जात जाति यी सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ। यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेशनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँच कार्यक्रम गरिरहेछौँ। त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाउनु गर्ने होइन, टप टु बटम के समस्या छ त त्यो समय सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन, कानून बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिश गर्नको लागि हामीले गरिरहेछौँ यो वर्ष। अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामीले अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउनेछ। त्यसमा पनि धेरै कुराहरू आउँछ, किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि, त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह
2: यही मैले जोड्न खोजेस गौतम सरलाई जस्तो समुदायको कुरा छ अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट आयोगबाट सरकारबाट मात्र गरेर सम्भव छैन समुदाय विद्यालय पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला
4: यसमा यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठूलो कुरा भनेको एवेरनेस नै हो अहिले म्यामले भन्नुभयो त्यही हिसाबले एवेरनेस नै हो हामीलाई यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु समावेश हुनुपर्छ मानव बेचबिखन भइरहेको मानव बेचबिखन भनेको के हो यसको कारण व्यवस्था के छ यसको अहिले ट्रेन कसरी अगाडि गइरहेछ मान्छे कसरी बेचबिखन परिराखेका छन् तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ एवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ स्थानीय तहहरूले भए अनि त्यही स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन् आफ्नो पालिकामा भएका समस्याहरू के छन् त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ त्यो गर्यो भने अलिकति राम्रो हुन सक्छ दोस्रो अब विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठूलो कुरा भने पासपोर्ट चाहिन्छ हामीलाई पासपोर्ट इस्यु गरिन्छ नि हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ के को लागि पासपोर्ट बनाइराख्नु र यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि दिनुपर्ने स्थिति छ र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर यो शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ पालिकाहरूले रेकर्ड थोरै हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ के को लागि जाँदैछ उसको अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पाउने चलन छ नि यहाँ त उडेर विदेश गयो अरे भनेपछि मात्रै नभन्नु है भने हुन्छ कि तस्करले नभन्नु भनेर भन्नु भने को कोले बिगार्ने तपाईँको अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ कतै लिक नगर्नु भनेर अनेक गरेर भनिरहेको हुन्छ नि त त्यो हिसाबले गर्दा यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यो भने चाहिँ हामीले केही रोक्न सक्छौँ अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाटै यसको चाहिँ एवेरनेस नै हो
2: हजुर जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ
3: अब व्यक्तिगत सुझावमा मलाई कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन अब यो बाल विवाहकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ यो उनीहरूलाई तालिममा लाने उनीहरूलाई शिक्षा दिने गाउँघरमा लाने त्यो एउटा अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बाल विवाह भइरहेको छ नि त होइन त्यो उमेर पनि त्यसमा सठिक छ त्यही भएर यसको सामाजिक कृतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ यसलाई कानूनलाई अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नुपर्ने हुन्छ कस्तो ट्रेन छ त फेरि कानून अहिले अपराध भनेको त जति कानून आउँछ त्यति नै बढ्दै जान्छ के ट्रेनहरू बढ्दै जान्छ नि साइबर क्राइम छ अहिले होइन अहिले मिडियाबाट धेरै भइरहेको छ त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोरालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने कानून परिमार्जन गर्ने त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिरबाट जानुपर्छ हामीले एआईको दुनियाँमा छौ नि त हस्
2: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो यहाँ दुवैजनालाई यो महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद
3: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा आफ्नो कुरा राख्न दिनुभएकोमा
4: ल मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसिका प्रमुख गीता कुमारी दाहाल
1: तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्केती लहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल,
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
6: मोबाइल 97460000454।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: ब्याङ्किङ खैमत बिले चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी,
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 9 बजेको छ।
13: एक्सट्रिम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
14: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुशासन र उत्पादनमा जोड़ दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै, बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 2-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3.20 खर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1.9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12.9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशुसेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 वटा जिल्लामा झण्डै 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ।

0: भूटानी शरणार्थी शिविर सुरक्षा बेस्ट टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80.99 डलर पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर आइभरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा

0: डाक्टर मनिष्ठ स्थानमा छ। इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन छन्। अब आइवरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे, त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै, बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 3-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 98 41 45 14 48।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665-20-209।

0: Sonia.
1: Extreme energy drink.
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
3: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
4: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: होइन यो नाति केटो पनि कस्तो भन्या, हाम्रो पाला गीत बज्न लाटो, रेडियो बटार्या बटारै गर्छ बा।
7: लौ सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुन रेडियो हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रम्सुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरुरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ देशेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसर नगरपालिका, लमसुङ।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
12: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
12: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
13: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
14: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
15: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
14: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liconia.
1: Extreme energy drink.
2: Subarnavasar, Subarnavasar.
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेना फिल्म हल चोक, क्लमजुङ।

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
1: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846098 9846098।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
10: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
11: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
10: थप जानकारीको लागि सम्पर्क
11: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0555595911, 9852511, 9857570869.
10: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
12: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
9: मोबाइल 98550-64040 र 98550-65260।

0: नमस्कार, रेडियो मर्संगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org मा बिहान 10 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढ़ी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दरबजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दूध पोखरीको बजेट 1,85,00,000 बढ़्यो। दूध पोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा। र प्यार्सन लमसुङमा आबद्ध निजी विद्यालयका शिक्षकलाई एक दिवसीय अभिमुखीकरण।
3: कक्षा 11मा भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
0: अब समाचार विस्तारमा। क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले भिजा सिफारिश गरेको भेटिएको छ। प्रदर्शनी मार्गमा रहेको वाल्मीकि विद्यापीठ क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले अध्यागमनलाई 10 विदेशी नागरिकका लागि भिजा सिफारिश गरेको भेटिएको हो। शिक्षा मन्त्रालयले भिजाका लागि सिफारिश गरेपछि अध्यागमनले केही व्यक्तिलाई भिसा जारी पनि गरेको थियो, तर थप व्यक्तिको जारी गर्ने बेला शंक लागेर जाँच गर्दा क्याम्पसको पत्र नै नक्कली भएको भेटिएको छ। यो प्रकरणमा अध्यागमन विभागले अहिले दुईजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ पर्नेमा क्याम्पसको नक्कली पत्र बनाएर भिजाका लागि मन्त्रालयमा कागज पठाउने व्यक्ति र एक चिनिया महिला छन्, जसमा वीरगंज घर बताउने र आफू पीएचडी डाक्टर रहेको दावी गर्ने सुबोध शुक्ला र चिनिया महिला छुछिया छन्। उनीहरू दुवै बुधबार अध्यागमनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गत जेठ 6 वाल्मीकि विद्यापीठले लेटर हेडमा एकाडेमी अध्ययन भिजाको लागि सिफारिश सम्बन्धमा शिक्षा मन्त्रालयलाई पत्र लेखेर 10 विदेशी नागरिकको भिजा सिफारिश भएको थियो। नेपाल संस्कृत विश्वविद्यालय संस्कृत साहित्य विभागद्वारा लिएको आन्तरिक प्रवेश सहर्त भर्ना पूर्वको प्रवेश परीक्षामा सहभागी भए उत्तीर्ण तपसिलका विदेशी विद्यार्थीहरूलाई यस वाल्मीकि विद्यापीठमा सन् 2026 मार्च महिनादेखि संस्कृत साहित्यमा 2 वर्षीय आचार्य अध्ययन गर्न प्रथम वर्षमा रितपूर्वक भर्ना भएकाले नियम अनुसार एकाडेमिक अध्ययन भिजा उपलब्ध

पनि मानिन्छ। तर यति बेला उपभोक्ताहरूको प्रश्न छ, पाक्ने बेला नहुँदै बजारमा ल्याएका आँप कस्ता रसायन प्रयोग गरेर पकाएको होला र यसले स्वास्थ्यलाई कतिसम्मको हानि गर्न सक्छ। आइतबार बिहान काठमाडौँ तनहु लमजुङ विभिन्न शहरमा एक पसलमा आँपहरू बेच्न राखिएका छन्। आँपहरू सबै विषादी हालेको पाइएको छ भने आँपमा धेरै विषादी हुनाले स्वास्थ्यमा हानि हुने बताएको छ। विरसा नगरपालिका कृषि विकास शाखाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर आयोजना गरेको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान समाधान तथा व्यवस्थापनका लागि घुम्ती शिविर आयोजना गरिएको हो। शिविर शुक्रबार विरसा नगरपालिका वडा नम्बर 1 नयाँ गाउँ, शनिबार वडा नम्बर 11 को बरबोड र आइतबार वडा नम्बर 2 गैरीमा सञ्चालन भएको थियो। तीनवटै स्थानमा भएको शिविरमा 100 जना भन्दा बढ़ी किसानले सेवा लिएका छन्। शिविरमा किसानहरूले आफ्ना बालीका समस्याग्रस्त भागहरू डाँड फल पात जरा वा सम्पूर्ण बिरूवा परीक्षणका लागि लिएर आएका थिए। शिविरमा कृषि प्राविधिकहरूबाट रोग तथा किराको पहिचान उपचार विधिको बारेमा जानकारी तथा प्राविधिक परामर्श सेवा आवश्यक औषधि समेत वितरण गरिएको बेसा नगरपालिका कृषि विकास शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शिविरमा कृषि विकास शाखा प्रमुख अधिकारी कृषि प्राविधिकहरू सञ्जीव बुढामगर सोभित थापा र बीरजङ गुरूङले सेवा प्रदान गर्नुभएको थियो। शिविर असार 1 गतेदेखि बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचोकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई शिविरमा उपस्थिति भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा 11 लाख कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार सुन्दरबजारले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 11 लाख रूपियाँ कम बजेट पाउने भएको हो। सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा 44 करोड़ 43 लाख रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 44 करोड़ 54 लाख रूपियाँ पाएको थियो। सुन्दरबजार नगरपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 54 लाख र चालूतर्फ 43 करोड़ 89 लाख रूपियाँ रहेको छ। सोमध्ये सुन्दरबजारले 1 करोड़ 22 लाख रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ भने 1 करोड़ रूपियाँ चालूतर्फको विशेष अनुदान रहेको छ। सुन्दरबजारमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 32 करोड़ 85 लाख रूपियाँ सशस्त्र अनुदान रहेको छ। सशस्त्र अनुदानतर्फ 32 करोड़ 51 लाख रूपियाँ चालू र 34 लाख रूपियाँ प्रगति पूँजी रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा सुन्दरबजारले पाउने समानीकरण अनुदानतर्फ 10 करोड़ 33 लाख रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 57 लाख रूपियाँ पाउने भएको छ भने 6 करोड़ 51 लाख सूत्रमा आधारित अनुदान र 3 करोड़ 25 लाख रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। निजी तथा आवासीय विद्यालयको संस्था प्याप्सन लमजुङमा आबद्ध शिक्षकहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण भएको छ। प्याप्सन लमजुङको आयोजनामा जिल्लामा रहेको निजी तथा आवासीय विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि शैक्षिक उत्प्रेरणा सहित अभिमुखीकरण भएको हो। प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित अभिमुखीकरण भएको हो। औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले सिकाइ निरन्तर चल्ने अभ्यास भएको र शिक्षकहरू पनि पेशागत रूपमा अध्ययनसँगै अध्ययनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कुनै पनि तालिम तथा औपचारिक शिक्षा मात्रै पर्याप्त ज्ञान नभएकोले शिक्षकहरूको अनुभव र अभ्यासले शिक्षकलाई थप प्रभावकारी बनाउने जिसेसा प्रमुख गुरूङको भनाई थियो। शिक्षक आफैमा अध्ययनशील भएमा मात्रै विद्यार्थीहरू पढ़ाईप्रति आकर्षित हुने भन्दै प्रमुख अतिथि गुरूङले गुणस्तरीय शिक्षा विकासका लागि हरेक शिक्षक काम कर्तव्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। सोही कार्यक्रममा बोल्दै प्याप्सन लमजुङका सल्लाहकार एवं मर्संगी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो। कार्यक्रममा बोल्दै प्याप्सन लमजुङका सल्लाहकार एवं पूर्व अध्यक्ष तारानाथ घिमिरेले विभिन्न स्थानमा रहेर निजी विद्यालयका शिक्षकहरूलाई एउटै छाता मुनि राखेर अनुभव आदान प्रदान र सिप तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा फरक फरक
विद्यालय बीच एकता कायम हुनुको साथै शैक्षिक गुणस्तरमा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

0: क्याप्सन लमसुङका उपाध्यक्ष विमल अधिकारीले स्वागत गर्नुभएको औपचारिक कार्यक्रमको सहजीकरण क्याप्सन लमसुङका सचिव विनोद गुरूङले गर्नुभएको थियो। औपचारिक कार्यक्रमसँगै सहभागी शिक्षकहरूलाई दुई समूहमा विभाजन गरी एक दिवसीय अभिमुखीकरण भएको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डाक्टर इन्द्रमणि दाहाल र उत्प्रेरक वक्ता डाक्टर ताराजीले विषयगत प्रेरणा सहित कक्षा सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्याप्सन लमसुङमा आबद्ध जिल्लाभरिका बीसवटा विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। लमजुङको दुधको फोहरी गाउँपालिका छमा खानेपानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी लमजुङले सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङले वडा नम्बर 6 अन्तर्गत काटेश्वरा र हाउगाउँका नागरिकका लागि 45 धारा निर्माण गरेको हो। गत वैशाख महिनामा शुरू गरिएको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो। उहाँका अनुसार 15 लाख रूपियाँको लागतमा प्रत्येक घरमा धारा जडान गर्ने व्यवस्था मिलाइनुका साथै एकवटा रिजर्भ ट्याङ्की र दुईवटा कलेक्सन च्याम्बर निर्माण गरिएको छ। यस आयोजनाले स्थानीय बासिन्दालाई घरमै स्वच्छ खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसै गरी दुधपोखरी गाउँपालिका 6 गै उम्लिसोरा गाउँ र सिंह पिगुर गाउँमा 10 लाख रूपियाँको लागतमा दुईवटा कलेक्सन च्याम्बर तथा एकवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। उक्त संरचनाले भविष्यमा खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको अभावको समस्या समाधानमा यो कार्यक्रम प्रभावकारी हुने बताएका छन्। विशेष गरी महिलाहरू र ज्येष्ठ नागरिकलाई टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हट्ने तथा समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले सुरक्षित खानेपानी तथा सरसफाईमा पहुँच वृद्धि गरी ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। निर्माण कार्य सम्पन्न भएपछि सम्बन्धित समुदायलाई खानेपानी संरचनाको संरक्षण मर्मत सम्भार तथा दिगो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने कार्यक्रम रहेको छ। लमजुङको दुधपोखरी गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 1 करोड़ बढ़ी बजेट पाउने भएको छ। संघीय सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार दुधपोखरीले आगामी आर्थिक वर्ष चालु आर्थिक वर्षको तुलनामा 1 करोड़ 85 लाख रूपियाँ बढ़ी बजेट पाउने भएको हो। दुधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा 26 करोड़ 70 लाख रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 24 करोड़ 85 लाख रूपियाँ पाएको थियो। दुधपोखरी गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पुँजीगत प्रकृतिको 2 करोड़ 63 लाख र चालूतर्फ 24 करोड़ 7 लाख रूपियाँ रहेको छ। सो मध्ये दुधपोखरी गाउँपालिकाले 2 करोड़ 33 लाख रूपियाँ पुँजीगत प्रकृतिको समपूरक अनुदान भएको छ भने सो गाउँपालिकालाई आगामी आर्थिक वर्षमा विशेष अनुदान शून्य रहेको छ। दुधपोखरीमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17 करोड़ 3 लाख रूपियाँ सशस्त्र अनुदान रहेको छ। सशस्त्र अनुदानतर्फ 16 करोड़ 73 लाख रूपियाँ चालू र 30 लाख रूपियाँ पुँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा दुधपोखरीले पाउने समानीकरण अनुदानतर्फ 7 करोड़ 34 लाख रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 34 लाख रूपियाँ पाउने भएको छ भने 3 करोड़ 75 लाख सूत्रमा आधारित अनुदान र 3 करोड़ 25 लाख रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचा, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
2: विश्व हिन्दू महासंघ लम्जुङको अध्यक्षमा रमराज खनिया चयन हुनुभएको छ। शनिबार बेसरमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा खनिया सहित 15 सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। महासंघ जिल्ला शाखाको वरिष्ठ उपाध्यक्षमा कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामप्रसाद पण्डित र समावेशीतर्फ विमला हिमाली चयन हुनुभएको छ। महासचिवमा मदनराज पौडेल, कोषाध्यक्षमा पायल शर्मा दनाई, महासचिवमा अमृत घिमिरे, धना दनाई र सरोज कुमार दनाई, सहकोषाध्यक्षमा शिवराज देवकोटा, सदस्यहरूमा सीता घिमिरे, गोविन्दा सोती र मन्दिरा दनाई सर्वसम्मत निर्वाचित भएका हुन्। महासंघको विधान अनुसार जिल्ला समिति 51 सदस्यसम्म रहने व्यवस्था रहेको छ। महाधिवेशनबाट 15 सदस्य निर्वाचित भएको र बाँकी क्षेत्र, वर्ग, भूगोल अनुसार सबैलाई समेटेर मितिलाई पूर्णता दिने महासचिव कमल अधिकारीले बताउनुभयो। जिल्ला समिति अन्तर्गत कर्मकाण्ड, मार्तशक्ति, संगीतमय भजन कीर्तन, युवा तथा आमा समूह समेत रहने महासंघले जनाएको छ। अधिवेशनको उद्घाटन महासंघ केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधि, प्रदेश समितिका अध्यक्ष एवं जिल्लाभरका प्रतिनिधि, पदाधिकारी तथा आजीवन सदस्यहरू, नगर समितिका पदाधिकारीको उपस्थिति रहेको थियो। लम्जुङको दुधपोखरी गाउँपालिका 6 स्थित कलाबारी माध्यमिक विद्यालयमा जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी लम्जुङको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाका विभिन्न विद्यालयको जुनियर तथा शिक्षकहरूको सहभागिता रहेको थियो। गोष्ठी अन्तर्गत सहभागीहरूले विद्यालय प्राङ्गणबाट घमरचोकसम्म सचेतनामूलक र्याली प्रदर्शन गरेका थिए। र्यालीपछि पुनः विद्यालय प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना भएको थियो। कार्यक्रम जुनियर युवा तथा शिक्षक नायक गोष्ठी कलाबारी जुनियर संयोजक विविका गुरूङको अध्यक्षता तथा दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङको प्रमुख अतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले विद्यालय स्तरबाट युवा तथा विद्यार्थीहरूलाई सामाजिक सेवा, नेतृत्व विकास, अनुशासन र मानवीय सेवाका गतिविधिमा सक्रिय बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विपद व्यवस्थापन, प्राथमिक उपचार तथा सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीलाई सचेत बनाउन जुनियर रेड क्रस सर्कलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशिक्षक तथा नेपाल रेड क्रस सोसाइटी लमजुङका कार्यक्रम अधिकृत गणेश कौली, सभापति ऋषिराम घिमिरे तथा शाखा विकास अधिकृत श्रीकान्त घिमिरेले प्राथमिक उपचार, विपद जोखिम न्यूनीकरण, समावेशी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा जुनियर सर्कलका काम, कर्तव्य र जिम्मेवारीका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले विद्यालय तहमा गठन भएका जुनियर रेड क्रस सर्कलहरू मानवीय सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा विपदका समयमा स्वयंसेवी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले सिकेका ज्ञान र सिपलाई विद्यालय तथा समुदाय स्तरमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गोष्ठीले विद्यार्थीहरूमा नैतिक विकास, सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि तथा मानवीय सेवाप्रतिको आकर्षण बढ़ाउन सहयोग पुगेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, रेडक्रस कर्मी तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: देशभरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दरबजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दुधपोखरीको बजेट 1,85,00,000 बढ़्यो। दुधपोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा र प्याप्चन लमसुङमा आबद्ध निजी विद्यालयका शिक्षकहरूलाई एक दिवसीय अभिमुखीकरण। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै पेशी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 98498924, 98450-86780।
10: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिमिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
12: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: upon ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: नेशनल सिटी हस्पिटल,
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू,
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: फिजिसियन डाक्टर गौरी राम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0564-93-611।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203670 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
5: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छन भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
6: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्रीराम, जय श्रीराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।

0: प्रोप राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचादी पसल विश्लेषण नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
1: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865584।
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।

0: Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: funnier.
1: Extreme energy drink.
2: Didi, tapaili यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ। फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू रिचो लेडीज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैसिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841992406 र 9816674372।
5: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
7: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
8: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
9: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
8: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
9: सम्पर्क मोबाइल 9846019018 9846019018।
11: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
12: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
13: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
12: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
13: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
12: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
13: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
12: प्रत्येक दिन ईसीजी सेवा,
13: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
12: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
13: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
12: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
13: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
12: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
13: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
12: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
13: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
12: परिवार नियोजन सेवा,
13: मनोसामाजिक परामर्श सेवा।
12: नोट, घरमा नै गई भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
13: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909996, 9847719279। सेवा मोडल हस्पिटल प्राली, बेसी सर स्वाद।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
12: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
12: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
14: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
15: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
16: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
15: प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656493495।
16: मोबाइल 98550-64040 र 98550-65260।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

नमस्कार, म प्रश्न साख्य तपाईँहरू समक्ष आवाज पुर्याउने तपाईँहरूकै आफ्नै रेडियो स्टेशन मर्स्याङ्गी एफएम 95 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
5: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98-5046-6062।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Mania.
1: Extreme energy drink.
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो

0: वीर मह गर मह सुकेको न्युरो सिसो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती स्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
6: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Bonjour, mes amis.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
7: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
7: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
8: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
8: मासिक एकाइ परीक्षाको व्यवस्था,
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
7: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
8: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
7: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
8: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका साथ लम्सुङ, सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
10: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
11: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665-520-973, मोबाइल 97463-06501।
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमजुङ।
1: आया मरे नि आमा, आया नि आए।
2: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
2: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
5: ब्याङ्की खैमज बिले चौधरी, एटीएम, मोबाइल दे, इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यो तानी सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 46 257 र 98 4 00 67 787।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
3: मोबाइल 98550-64-040 र 98550-65260
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ सम्पर्क 066-520-004 98400-50-663
5: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
6: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
5: जान त जाने बरु कहाँ जाने होला खै
6: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
7: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुवर्य टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी सोमबारे बसाईमा छौं सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ र यति बेला आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते लक्ष्मीजी
0: नमस्ते बालकृष्णजी
1: हजुर आराम हुनुहुन्छ
0: हजुर एकदमै आरामै छु यहाँको कस्तो छ अलिकति होस् पुर्याउनु होला ख्याल राख्नु होला आफ्नो अनि के गर्दै हुनुहुन्छ बालकृष्णजी
1: अब खाजा बनाउँदै
0: अब खाजा बनाउने तर्खरमा हुनुहुन्छ है अनि आज कार्यक्रममा जोडिनु भएको छ कार्यक्रमलाई पर्खेर बसिरहनु भएको थियो कि सुन्न चाहिँ सधैँ सुन्नुहुन्छ तर फोन चाहिँ कहिले कस्तो बिराएर गर्नुहुन्छ
1: हजुर म यसो यता कार्यक्रम बिग्रे पनि सिद्धिन बित्तिकै हुन्छ नि त
0: हजुर
1: त्यो सुन्नु बित्तिकै लगाइहाले लगाइहाले
0: हजुर अनि
1: हजुर चिया छानेको अनि लगाइदिनु न कमानलाई घिमिरेको चिया छानेर हान्छ नि
0: हजुर अनि अनि आज गीत कुन गीत रोज्न चाहनुहुन्छ
1: चिया छानेर
0: चिया छानेर यो गीत सुन्न चाहनुहुन्छ अनि कसलाई सुनाउन चाहनुहुन्छ
1: लक्ष्मी बहिनीलाई
0: धन्यवाद
1: अनि भित्र बहिनीलाई पछि म आउने पछि म आउने हामी साथीहरूले भन्दै छुट्नु जानुहोस् नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो बालकृष्ण घिमिरेजी आजको पहिलो कलर र उहाँले एकदमै राम्रो गीत रोजेर गइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रममा यो गीतलाई समर्थन गर्नको लागि पनि फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाएको साथमा र आइतबारको दिनमा एउटा टपिक्समा हामी डिस्कस गर्छौं सोमबारको बसाई जुन चाहिँ आजको बसाई पनि रहेको छ आजको दिनमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन पाउनुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाटै गीत रोज्न पाउनुहुनेछ र बिहिबारको दिनमा चाहिँ यहाँले कथा कविता गजल मुक्तक जस्ता लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ शुक्रबारको दिनमा फ्राइडे इट्स ट्राइडे नै रहेको छ फ्राइडे चाहिँ हामी म्युजिकको ट्र्याक लिएर आउँछौ यहाँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते र उहाँको फोन चाहिँ काटिएको छ इफ सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ र साताको अन्तिम दिन यहाँले चाहिँ खुल्ला गीत गाउन सक्नुहुनेछ शनिबारको बसाईमा यो चाहिँ हाम्रो सात दिनको बसाई यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौं भने यहाँले पनि आफूलाई मनपर्ने बसाईमा फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङ्गदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते हजुर
2: हेलो नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ होला
2: हजुर भगवन्तबाट विक्रम
0: विक्रमजी बोल्दै हुनुहुन्छ विक्रमजी पहिले पनि जोडिनु भएको थियो एकचोटि होइन त विक्रमजी
2: हजुर हजुर
0: पहिले एकदमै पहिला एकचोटि जोडिनु भएको जस्तो लाग्यो कता हराउनु भएको थियो ओहो फुर्सद मिलाउनलाई एकै वर्ष त नलाग्नु पर्ने विक्रमजी एक वर्ष नै बढी भयो कि जस्तो पनि मलाई लागिरहेको छ किनकि यहाँसँग कुराकानी भएको 2082 हो अहिले त 83 लागिसके अनि आज चाहिँ फुर्सद मिलाउनु भएको छ के गर्दै हुनुहुन्छ विक्रमजी बसिरहनु भएको छ है अनि आज कार्यक्रममा जोडिनु भएको छ कार्यक्रम चाहिँ सुन्नुभएको थियो कि थिएन यहाँले सुनिसक्नु भएको छ भनेपछि यहाँलाई बसाईको बारे पनि जानकारी छ है भर्खरै साथीले एकदमै राम्रो गीत रोज्नु भएको छ यहाँले समर्थन गर्नुपर्ने हुन्छ कसलाई सुनाउन चाहनुहुन्छ
2: हजुरको लागि
0: धन्यवाद
2: मर्सिङ
0: हजुर हुन्छ नमस्ते

चरी भोकाले मर्छ र वनको काँडा तिखर्नु पर्छ र चिया छानेको बोलीले हँसाउन कति जानेको।

हजुर, यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज हामी सोमबारे बसाईमा छौं। सोमबारे बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। साताको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि यहाँले सुन्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते सुनिताजी, सन्चै हुनुहुन्छ? हजुर, सन्चै छु। अब सुनिताजीले यति धेरै दिनपछि सम्झिनु भएको छ, एकदमै सन्चै छु भन्नु पर्यो नि। हजुर, हो नि, यति मिठो आवाज बल्ल आज सुन्न पाइयो। कता हराउनु भएको थियो सुनिताजी? त्यही पनि अब बेला बेलामा सम्झिरहनु पर्यो नि। अब हप्ता दिनमा एकचोटि नि पनि गर्नु हुँदैन है। मनमुटोमा भएको मान्छेलाई कहिले कस्तो फोन पनि गर्नुपर्छ कि सुनिताजी।

0: फोन गरेको नि।
1: अनि आज के गर्दै हुनुहुन्छ सुनिताजी?
0: म बसिरहेको छु बहिनी, गाउँ फेरि चर्खा बाहिर निस्किनै सके होइन।
1: हजुर, अनि यो सरको घाममा पानी चाहिँ पिउनु भएको छ कि छैन सुनिताजी?
0: पानी पिउँदैछु।
1: हजुर, पानी चाहिँ प्रशस्त मात्रामा पिउनु होला है?
0: एकदम। हजुर, पनि पिउनु होला नि फेरि।
1: हजुर हुन्छ, पक्कै पनि पिउनेछु। अनि कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ सुनिताजी? हुन्छ, उसो भए चाहिँ सुनिताजीले आज कुन गीत रोज्ने विचार बनाउनु भएको छ?
0: मैले पुरानो गीत रोजेछ है, पुरानो मान्छे भएको भएर।
1: हजुर हुन्छ,
0: पुरानो गीत रोजेछ।
1: हजुर, अनि ककसलाई सुनाउन सम्झिन चाहनुहुन्छ?
0: सर्वप्रथम त प्यारी हजुरलाई
1: धन्यवाद,
0: फोन हजुरसम्म पुर्याइदिएको बहिनीलाई।
1: हजुर,
0: अनि हाम्रो सन्देश भाइलाई होइन।
1: हजुर,
0: मिना बहिनीलाई, अनि गाउँसरको सुषमा दिदीलाई, अनि ढगेको मुना बहिनीलाई, सलिना बहिनीलाई, सिरवारीको चन्द्रकाशी दिदीलाई, यमुना मल्छलाई, आनु देवीलाई, अनि गाउँघरको के अरे मिता आमालाई, विनिता छोरीलाई भन्दै छुटिन्छु। बाबाई।
1: हजुर हुन्छ, नमस्ते, बाबाई। हजुर, भर्खरै मात्रै एकदमै धेरै समयपछि जोडिनु भएको थियो सुनिताजी हुनुहुन्थ्यो, र उहाँले एकदमै पुरानो भाका रोज्नु भएको छ भनेर भन्नुभएको छ। अब कुन भाका हो त्यो सुन्नको लागि चाहिँ यहाँले निरन्तर यो कार्यक्रम चाहिँ सुन्नुहोला, र फुर्सद मिल्छ भने उक्त गीत सकिसकेपछि यहाँले पनि फोन गर्न सक्नुहुनेछ। र फोन गर्नको लागि नम्बर सोच्दै हुनुहुन्छ भने 0665020020 यहाँले डायल गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया दिन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, मौसम कस्तो छ, ककसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ। हामी आज सोमबारे बसाईमा छौं, सोमबारे बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ। साथै सुनिताजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि यहाँले छिटोभन्दा छिटो फोन गर्नुपर्ने हुन्छ 0665020020 डायल गरेर। र गर्मी मौसम शुरू भइसकेको छ, गर्मीमा यहाँले प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। प्रशस्त मात्रामा भनिरहँदाखेरि एकै पटकमा पिउनु पनि हुँदैन, फेरि यहाँले चाहिँ पटक पटक मात्रामा मिलाएर चाहिँ दिनमा 2-3 लिटरसम्म पानी चाहिँ पिउने प्रयास चाहिँ गर्नुहोला। पानी एकै पटकमा चाहिँ नपिउनुहोला, र पिउनु हुँदाखेरि यहाँले चाहिँ उभिएर हिँडिरहेको अवस्थामा पिउनुभन्दा पनि कुनै एउटा ठाउँमा चाहिँ मजाले बसेर आरामले शरीरलाई आराम मिल्ने तरिकाले बसेर चाहिँ पानी पिउनु भयो भने त्यो चाहिँ एकदमै राम्रो हुन्छ। र यति बेला हामी सुनिताजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।
2: गर्नु गरे जाँदैन

0: देशको सबैभन्दा विकसित ठाउँ, त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछन्।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र यति बेला हामीसँग कोही साथी
1: हुनुहुन्छ कलमा।
0: हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
0: नमस्ते
2: नमस्ते
0: कामनाजी।
2: हजुर,
0: के गर्दै हुनुहुन्छ? मुसु मुसु हाँसेर बसिरहनु भएको छ?
2: हजुर,
0: मुस्कुराउनु पर्यो नि, होइन र? हाँस्नु पर्यो नि, यो दाँतको कामै हाँस्ने हो, होइन त? खाना चपाउनु अनि हाँस्ने त हो नि दाँतको, होइन त? हाँस्नु पर्छ जीवनमा खुसी हुनलाई, सुखी हुनलाई। अब अनि के गर्दै हुनुहुन्छ त? हाँसिरहनु मात्र भएको छ कि अरू पनि के गरिरहनु भएको छ?
2: म चाहिँ त्यो नि अब त्यही अब खाना बनाउने, खाजा बनाउने, घर चौबस्ते गर्ने, अब मोबाइल हेर्ने, फोन गर्ने, रेडियोमा त्यही हो।
0: अनि भारतीको मौसम चाहिँ कस्तो छ कामनाजी?
2: घाम एकदम लागिरहेछ हो, हावा पनि चलिरहेछ, घाम पनि लागिरहेछ
0: हो, भनेपछि घाम र छाया दुवै भइरहेको छ त्यता चाहिँ आज।
2: हजुर,
0: अनि एकदमै खुसी लाग्यो फोन गर्नुभएको छ। अब सधैँ एकदमै बसिरहेको छु, कार्यक्रम सुन्दैछु, मोबाइल चलाउँदैछु भनेर भन्नुहुन्छ। फोन चाहिँ फेरि रेगुलर बेसमा गर्नु हुँदैन, यस्तो फुर्सद हुनुभएको मान्छेले पनि फोन गर्नुहुन्न है?
2: फोन गर्नुहुन्न रे, म
0: कमेन्ट कहिले कसो कमेन्ट गर्नुहुन्छ, झन् काठमाडौँ जानुभयो भने त चटक्कै माया मारेर फोन गर्नुहुन्न, कमेन्ट मात्रै छोडेर जानुहुन्छ है?
2: अनि मैले पहिले यहाँ लम्जुङ दुई तिनचोटि मैले कमेन्ट लेखेर पठाएँ, हजुरले पढ्नु भएन, मलाई त यस्तो रिस उठ्यो, होइन त्यही भएर।
0: ओहो, कमेन्ट छुट मिस त हुनु नपर्ने हो त, पक्कै पनि यहाँले समय सकिसकेपछि कमेन्ट गर्नुभयो होला।
2: होइन होइन,
0: हो त्यसो भने त मैले यहाँलाई माफी माग्नुपर्छ, एकदमै माफी माग्न चाहन्छु है कामनाजी।
2: माथि त माग्नु पर्दैन, अब कहिले काहीँ भ्याउनु भयो अनि अरू अरूको गर्नु पढ्नुहुन्छ, मेरो पढिदिनु भयो नि कि मैले झन् अगाडि लिएको झन् पछाडि पछाडि लिएको मान्छेहरूको पढिदिनु भयो।
0: ओहो, कहिले कस्तो, अब एकदमै धेरै कमेन्ट आयो भने चाहिँ यो ल्यापटपमा चाहिँ त्यो नयाँ नयाँ कमेन्ट मात्रै यस्तो हो भने पुरानोलाई नदेखाउने त्यस्तो हुन्छ, त्यही भएर चाहिँ होला। नत्र कामनाजीको मेसेज अनि मैले इग्नोर गर्ने, द्याट्स नट पोसिबल, त्यो त हुनै सक्दैन नि, होइन र? अनि आज जोडिनु भएको छ, पक्कै पनि एकदमै धमाकेदार गीत नै रोज्नुहुन्छ होला यहाँले, कुन गीत रोज्न चाहनुहुन्छ कामनाजी?
2: मलाई चाहिँ आज कस्तो गीत सुन्न मन लाग्यो कि एउटा के अरे प्रमोद खरेलको तिमी यति राम्रै छौ भन्ने।
0: हजुर, यो चाहिँ पक्कै पनि कामनाजी र मलाई नै डेडिकेट गरेर गाउनु भएको हो प्रमोद खरेलजीले।
2: हजुर
0: हो नि, होइन र कामनाजी?
2: हजुर हो,
0: यो गीत बजाउनेछौँ हामी, यहाँले चाहिँ साथी त सम्झिनु नै होला पक्कै पनि, साथै छेउछाउमा आएन छ भने आएन पनि हेर्नु होला, किनकि यो गीत हाम्रै लागि डेडिकेट गरेको हो है।
2: अरू त्यही भएर त मैले रोजेको नि त,
0: आएन हेरेर मुस्कुराउनु पर्यो नि, यति मिठो गीत बज्नेवाला छ।
2: हजुर हो,
0: अनि कसलाई सम्झिन चाहनुहुन्छ यहाँको मनपर्ने गायकको गीत?
2: अब सम्झिनु पर्दा त विशेष त अब हजुर दुईजनाको लागि भन्नु पऱ्यो फर्स्टमा, होइन?
0: हजुर, धन्यवाद।
2: अनि सेकेन्डमा मेरो विशेष चाहिँ मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ दृष्टिको सीमा सम्झिरहेछु भन्न चाहन्छु, अनि यति भन्दै छुटिन्छु, बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भारतीबाट कामनाजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा प्रमोद खरेलजीको आवाज रूपमा रहेको गीत रोज्नु भएको छ, साथै सम्पूर्ण रेडियो मर्साङले होल युनिट र साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उहाँको गीत समर्थन गर्न चाहनुहुन्छ भने यहाँले चाहिँ फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। मुना गुरूङजीले लेख्नु भएको छ, हाई श्री, सुन्दैछु म मुना खुजीदेखि, बाहिर ब्याकग्राउण्डको आवाज मात्र सुनेछ है, हजुरहरू बोलेको सानो आइरहेको छ भन्नुभएको छ, त्यसको लागि चाहिँ एकदमै माफ गर्नुहोला मुनाजी, पक्कै पनि हामी यहाँ मिलाउनेछौ, आवाज सुन्नुपर्ने हो, तर केही टेक्निकल प्रब्लमहरू आइपर्यो होला पक्कै पनि। र यति बेला खुसी साथी हुनुहुन्छ कलमा, हेलो, नमस्ते।
3: गुड आफ्टरनुन, छाजालो, नमस्कार।
0: नमस्ते, गुड आफ्टरनुन, कृष्णजी सन्चै हुनुहुन्छ?
3: हजुर सन्चै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर एकदमै सन्चै छु, अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
3: हजुर अब यसो फेसबुक हेर्दै गर्दा त टाइम पनि गइसकेको छ, झन्डै फुस्किएछ टाइम पनि।
0: ओहो, अब सधैँ कार्यक्रम सुन्नु भएपछि त टाइम त ट्याक्क पत्ता लाउनु पर्ने हो त, कृष्णजीले कसरी थाहा पाउनु भएन टाइमको बारेमा?
3: त्यहाँ आँखा त त्यो उसमै गरेछ के अरे,
0: तैपनि दुई बजे भन्दा अगाडि नै गर्नु भएको छ र यहाँले चाहिँ कार्यक्रम सुन्न पाउनु भएको चाहिँ छ कि छैन?
3: खरै कामनाजीले अब गीत रोजेर जानुभयो अरे हो, त्यति मात्र सुन्नु भयो?
0: हजुर, गीत रोज्नु भएको छ, यहाँले पनि समर्थन गर्नुपर्ने हुन्छ। अनि ककसलाई सुनाउन चाहनुहुन्छ यहाँले?
3: हजुर, सुनाउनु पर्दाखेरि अब सबभन्दा पहिला तपाईँलाई नै
0: धन्यवाद,
3: अनि फेरि प्राविधिकमा साथ दिने दिलुजीलाई,
0: हजुर,
3: अनि मर्स्याङजी हो टिमलाई, अनि साथीहरू सम्पूर्ण साथीहरूलाई, कृष्ण लामा भनेर चिन्ने नचिन्ने रेडियो सुने त नभने सब पहिल्यै भन्दै बिदा हुन्छ। हस्त, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो, कामनाजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि, र उहाँले सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। र यति बेला तपाईँको सामु हामी कामनाजीले रोज्नु भएको साथै कृष्ण लामाजीले समर्थन गर्नुभएको गीत राख्नेछौ, साथै छोटो व्यापारिक विश्राम पनि राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460585791 र 9460383862।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चारधाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495,
5: मोबाइल 98550-64-040 र 98550-65-260।

0: हजुर, यो मिठो साङ्गीतिक कोसरी सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला अलरेडी हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीनी।
0: नमस्ते सुषमाजी, सन्चै हुनुहुन्छ? एकदमै खुसी लाग्यो। यहाँ चाहिँ एकदमै बिरामी हुनुहुन्थ्यो अनि अलिकति सुधारको कुरा सुनेर चाहिँ एकदम खुसी लाग्यो। अनि के गर्दै हुनुहुन्छ सुषमाजी?
1: बाख्री गोठालो हो बहिनी।
0: एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ?
1: साथीहरू नै हुनुहुन्छ।
0: साथीहरू पनि हुनुहुन्छ है?
1: हजुर।
0: अनि बाख्रा चराउँदै हुनुहुन्छ भन्नुभएको छ। एकदमै घाम लागिरहेको छ, तातो तातो नै छ मौसम। अनि पानी प्रशस्त मात्रामा पिउनु भएको छ कि छैन यहाँले?
1: हजुर, पानी बोतलमा ल्यायो अनि खाइराखेको छ।
0: हजुर, एकदमै खुसी लाग्यो। पानी चाहिँ पर्याप्त मात्रामा पिउन नबिर्सिनु होला, पटक पटक मात्रामा चाहिँ पानी पिउनु होला है सुषमाजी। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा सुषमाजीलाई कतिको जानकारी छ?
1: मैले दिलु बहिनीलाई भनेको छु, गीत पाउनुभयो कि पाउनु भएन? पुरानो गीत हो।
0: हजुर, पक्कै पनि हामी बजाउनेछौ। र यो पुरानो गीतबाट सुषमाजीले आज सम्झना सन्देश राख्नु पर्दा ककसको लागि छोड्न चाहनुहुन्छ?
1: सम्झिनु पर्दा त चक्रवन्त हजुरलाई
0: धन्यवाद,
1: र रेडियो होल टिमलाई
0: हजुर,
1: अनि अघि नै आउने मेरो बहिनी, प्यारी बहिनी सुनिता गुरुङलाई
0: हजुर,
1: अनि मुन्ना गुरुङलाई, सलिना गुरुङलाई, सनिसरा राणा मगरलाई, अनि जीवन मगरलाई, जीवन कार्कीलाई, अनि सुरज भाइलाई, अनि आइतश्री बहिनीलाई, अनि कृष्ण लामालाई, कृष्ण गुरुङलाई, सरस्वती बहिनीलाई, बिन्दा बहिनीलाई, अनि अनि श्यामप्रसाद अधिकारीलाई, श्याम पाण्डेलाई, अनि सरु भाइलाई, अनि सिजा भुजेल, अप्सरा भुजेल, अनि उषा भुजेल, अनि सृजना भुजेल, सबिना भुजेल, र यहाँ मेरो साथीहरू तिनजना हुनुहुन्छ, उहाँहरू सबै सबैलाई भन्दै छुट्छु बहिनी। नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र सुषमाजी जोडिनु भएको थियो आजको बसाईमा, र उहाँले एकदमै पुरानो गीत रोज्नु भएको छ, साथै सम्पूर्ण साथीहरूको नाम लिनु भएको छ सम्झिन चाहन्छु भनेर। र तपाईँले पनि समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। र शुक्रराज रसाइली निर्दोषीले कमेन्ट पठाउनु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँचर हिलिहाङ सात घर भई हाल फिदिन चार डब्लूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथी भाइहरूलाई समर्पण गर्नुपर्छ, साथीहरू सम्पूर्णलाई सम्झिनु भएको छ र ए टु जेडलाई भन्दै छुटिन्छु बाई बाई भनेर लेख्नु भएको छ। सम्पूर्ण साथीलाई सम्झिएर एकदमै धेरै खुशी लाग्यो शुक्रजी, फोन पनि गर्न सक्नुहुनेछ यहाँले, एकदमै आफ्नो आवाजमा नै एकदमै खुशी लाग्यो। कमेन्टको लागि यहाँलाई एकदमै धन्यवाद। साथी
2: हुनुहुन्छ,
0: नमस्कार।
2: त्यो काकीले कान नसुन्ने भएर कान नै लथ्यो होला र, अनि त्यही भएर हो।
0: हजुर,
2: सुन्नुभएको छ? होइन, मैले लाउड स्पिकर गरेर होला नि त,
0: हुनसक्छ लाउड स्पिकर गर्नु भएर चाहिँ त्यस्तो हुन सकेको हुन्छ, अहिले चाहिँ सुनिरहेको छैन है।
2: अहिले सुन्नुभएको छैन?
0: हजुर
2: हजुर, भन्नुहोस्।
0: अनि सन्चै हुनुहुन्छ?
2: आरामै छु, सुकसलै छु, आरामै छु भन्नुपर्छ, के आराम भन्ने, घाम चर्केको छ, घरमै छु, बिरामी नै छु म त।
0: हजुर, ख्याल राख्नु होला आफ्नो, एकदमै ध्यान दिनु होला, अनि प्रशस्त मात्रामा पानी चाहिँ पिउनु होला यो घाममा।
2: हजुर, पानी खाइराखेको छ भन्नुपर्छ है।
0: अनि फोन गर्नुभएको छ धेरै दिनपछि नै भन्नुपर्छ, आजको बसाइको बारेमा शंकरजीलाई कतिको जानकारी छ शंकरजी?
2: हजुर, सुषमा दिदीले रोजेर जानुभएको छ भन्नु चाहे है,
0: उहाँले रोज्नु भएको छ, एकदमै पुरानो मिठो भाका, यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम त अब प्यारी बहिनी हजुरलाई नै भन्न चाहे अनि दिलो बहिनीलाई मसँगै होल युनिटलाई मेरो साथीहरू भन्नुपर्दा त अघि भर्खर आउने कृष्ण लामा दादालाई बिर्सेको छैन भन्न चाहे अनि सुनिता दिदीलाई पनि बिर्सेको छैन सुनिता दिदीले नसम्झे नि मैले सम्झेको छु भन्न चाहे अनि सुषमा दिदीले नसम्झे नि सम्झेको छु सुषमा दिदी भन्न चाहे अनि त्यसै गरी भवनदेमा भने मेरो दाइरा भाउजूलाई चन्द्र प्रकाश दादालाई भाउजूलाई भन्न चाहे अनि त्यसै गरी ऊ सरस्वती बहिनीलाई बिर्सिएको छैन है सरस्वती बहिनी भने शोभा बहिनीलाई पनि बिर्सिएको छैन भन्न शोभा दिदीलाई पनि बिर्सिएको छैन भन्न चाहे त्यसै गरी देव गौरीलाई पनि बिर्सिएको छैन भाइ भन्न चाहे राम पाण्डे भाइलाई पनि बिर्सिएको छैन भन्न चाहे त्यसै गरी देव घले चिसा पानी देव घलेलाई नि बिर्सेको छैन भन्न चाहे श्याम प्रसाद दादालाई नि अनि बहिनी त्यो एम सारू भाइ तनुङबाट आउने एम सारू भाइको त्यो हिमजुलीमा घाम लाग्यो भने त्यो गीत चाहिँ सकेसम्म बजाइदिन सक्नुहुन्छ भने त्यो गीत बजाइदिनु न
0: हजुर हुन्छ हामी पक्कै पनि आजको बसाइमा अन्तिमसम्म भए पनि बजाउनेछौँ
2: एम सारू भाइलाई अनि एम सारू भाइका एम सारू भाइको श्रीमतीहरूलाई उहाँको जान परिवारलाई अनि देव घरेलाई नि बिर्सेको छैन म कान्छो काका म भरतीलाई आउँछु होला तपाईँ मेरो होइन उहाँको श्रीमतीलाई उहाँलाई अनि दुईटा चिसो पानीमा हुने चिजा दिदी दुईटा चिजा दिदीलाई नै भन्न चाहे अनि कुमारी दिदीलाई पनि फल्गुमा हुने कुमारी दिदीलाई पनि सम्झेको छु दिदी भन्न चाहे अनि मेरो घिमिरेमा भएका दिदी घेनाजुहरूलाई पनि सम्झेको छु भन्न चाहे दुई थोकमा हुने दिदी घेनाजुलाई पनि सम्झेको छु भन्न चाहे अनि त्यसै गरी त्यसै गरी श्यामप्रसाद दादालाई नि बिर्सिएको छैन दादा भन्न चाहे राम पाण्डे भाइलाई छ अनि त्यो पाउँदीबाट आउनेलाई पाउँदीबाट आउने दादालाई नि बिर्सिएको छैन भने नाम मैले त बिर्सेँ धेरै भयो कल गराउनु पर कल यो मर्सदी यासन नसुनेको त्यही भएर नाम पनि बिर्सेँ होइन नाम बिर्सिएको साथीहरूलाई नाम सम्झिएको छु भन्न चाहे भन्दै बिदा हुन्छु हस्त ओके बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो शंकरजी हुनुहुन्थ्यो उहाँले सुषमाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीहरू परिवारलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाइबाट विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो गीत बजिसकेपछि मात्रै फोन गर्नुहोला यदि यो गीत नबज्दै नै फोन गर्नुहुन्छ भने यहाँले चाहिँ सुषमाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुपर्ने हुन्छ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
3: नमस्ते नमस्ते हजुर
0: नमस्ते शोभाजी सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ शोभाजी बिरामी हुनुहुन्छ है शोभाजी बिरामी हुँदा पनि कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी र दुःख एकैचोटि लागिरहेको छ यहाँ बिरामी हुनुहुन्छ है खुसी हुने कुरा पनि भएन तैपनि बिरामी हुँदा पनि फोन गर्नुभएको छ एकदमै खुसी लाग्यो त्यो कुरामा चाहिँ एकदमै आफ्नो ख्याल राख्नुहोला ध्यान दिनुहोला है शोभाजी हजुर एकदमै ख्याल राख्नुहोला कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि आज सुषमाजीले गीत रोज्नु भएको छ त्यसलाई शंकरजीले समर्थन गर्नुभएको छ यहाँले पनि समर्थन गर्नुपर्ने हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ
3: सर्वप्रथम हजुरलाई अनि
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै शोभाजी जोडिनु भएको थियो उहाँले पनि सुषमाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ एकदमै बिरामी हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको एकदमै कामना गर्न चाहन्छु शोभाजी चाँडोभन्दा चाँडो निको हुनुहोला टेकु छेत्रीजीले कमेन्ट गर्नुभएको छ हजुर नानी नमस्ते नमस्कार गुड आफ्टरनून आरामको कामनाका साथ सुन्दैछु तनहुँबाट गर्मीको सिजन छ समय समयमा पानी पर्याप्त पिउनुहोला मौसमी अवस्था चर्को घाम लागिरहेको छ अब बस्ने मिठो भाकाका साथ सम्पूर्ण साथीहरूलाई सम्झिँदै भन्नुभयो भएको छ। हजुर यहाँलाई एकदमै धेरै धन्यवाद छ। कार्यक्रममा पनि फोन मार्फत जोडिन सक्नुहुनेछ। दिल्लीकी रियाजीले लेख्नु भएको छ मिस यू अल भनेर। हामीले पनि यहाँलाई एकदमै धेरै सम्झिरहेको छौं र यति बेला हामी तपाईँको सामु सुषमाजीले रोज्नु भएको शंकरजी र शोभाजीले समर्थन गर्नुभएको गीत राख्नेछौ। स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज हामी सोमबारे बसाईमा छौं। सोमबारे बसाईमा तपाईँले आफूले मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ। धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते, म धर्मराज ढकाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई अर्जुन सापकोटाको दुःख सातमला सुख सातमला बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत विशेष गरी मेरो श्रीमतीलाई 14 विवाह वर्षगाँठको शुभकामना, धेरै धेरै सम्झना माया भन्दै हामीलाई शुभकामना शुभेच्छुक दिनुहुने सबै सबैमा शुभ दिनको कामना गर्दछु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी यति मिठो कमेन्टको लागि र यहाँ र यहाँको वाइफलाई चाहिँ फेरि पनि एकदमै एनिभर्सरी ह्याप्पी एनिभर्सरी भन्न चाहन्छु। ह्याप्पी म्यारिज एनिभर्सरी धर्मराजजी सुन्दै हुनुहुन्छ भने वैवाहिक विवाहगाँठको चाहिँ एकदमै धेरै शुभकामना दिन चाहन्छु। एकदमै खुशी हुनुहोला, सधैँ रमाएर सुखको साथ चाहिँ रहनुहोला भन्न चाहन्छु र सधैँ कार्यक्रममा जोडिनुहोला। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, सन्चै हुनुहुन्छ। रविन घिमिरेजीले लेख्नु भएको छ, हाई भनेर पठाउनु भएको छ, हेलो रविनजी। कर्णप्रिय केसी आईडीबाट कमेन्ट आएको छ, दर्शन नमस्ते हजुर, म पनि आए है मनको भारी बिसाउने कार्यक्रम मार्फत। सन्चै त हुनुहुन्छ होला होइन, म यता भारतको हिमाचल सालबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झन भन्नुभएको छ। नमस्ते, एकदमै धेरै खुशी लाग्यो, कति मिठो शब्द लेखेर पठाउनु भएको कर्णप्रिय केसीजीले। र दाङ तुलसीपुर आउनुभयो भने नेपाल आउनुभएको बेला पक्कै पनि यहाँले फोन गर्नुहोला, यहाँको आवाज पनि सुन्न एकदमै इच्छा लागेको छ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर, हालखबर कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीले सम्झेको छु, शुभ दिन फेरि भेटौंला भनेर लेख्नु भएको छ। नमस्ते जीवनजी, सन्चै हुनुहुन्छ, एकदमै धेरै खुशी लाग्यो र एकदमै मायाको मेसेजहरू लेखेर छोड्नुहुन्छ, कमेन्टहरू राख्नुहुन्छ, एकदमै शुभ दिन छ यहाँलाई पनि। र फोन पनि गर्न सक्नुहुनेछ, यति धेरै माया भएको मान्छेले त कमेन्ट सँगसँगै फोन पनि गर्नु पर्यो नि। अनि अभिलाषी सुनिता गुरूङ आइडीबाट आएको छ कमेन्ट, मिस यू अल भनेर, हामीले पनि यहाँलाई एकदमै धेरै सम्झिरहेको छौं, फोन पनि गर्न सक्नुहुनेछ। यामसारु मगरजीले लेख्नु भएको छ, नमस्ते झोरली है, सुन्दैछु है म पनि तनहु दमौलीबाट भन्नुभएको छ। नमस्ते झोरले यामसारूजी, कार्यक्रममा जोडिन सक्नुहुनेछ है, कमेन्ट मात्रै गर्नुहुन्छ, फोन चाहिँ गर्नुहुँदैन। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसो नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै सम्झना छ सौरभजी, खुशी लाग्यो। राई सफल आयुषजीले लेख्नु भएको छ, हेलो दर्शन हजुर, म नेपाल घर र तेह्रथुमबाट पूर्वेली अन्जान आयुष राई सुन्दैछु, हाल युएईबाट हो, मिस यू अल, बाई भन्नुभएको छ। हजुर एकदमै धेरै खुशी लाग्यो सफल आयुषजी, कार्यक्रममा नियमित रूपमा जोडिनुहोला है त। कान्छा गुणजीले लेख्नु भएको छ, साउने झरी दिनैभरि सताउँछिन् तिम्रो यादले रातैभरि, पिपलुको साथ बरैलाई मिलेर सजाउला सानो घरैलाई, जोडी भई ढुकुर बासैमा बसेको छु है छिट्टै भेट्ने आशैमा, सपनै राम्रो तिमी भएर खुसी छु म तिमी भएर, मेरो जिन्दगी फुल्यो तिमी आएर, वनमा मयूरै नाच्यो तिमीले गाएर, मयूरै नाच्यो तिमीले गाएर, खुसी छु म तिम्रो माया पाएर दिल्ली भनेर लेख्नु भएको छ। आहा कति मिठो शब्द लेखेर पठाउनु भएको, र उहाँको प्रियसीले पनि सुन्दै हुनुहुन्छ भने पक्कै पनि रेस्पोन्स गर्न सक्नुहुनेछ। यति मिठो शब्द लेखेर पठाउने मान्छेले त खाली हात पठाउनु भएन, केही न केही लेखेर चाहिँ पठाउनु होला भन्न चाहन्छु। र उहाँले हजुर दर्शन नमस्कार, हजुर सुन्दैछु इण्डियादेखि कान्छा मोलो, सम्पूर्ण रेडियो प्रेमीहरू मिठो माया अनि सम्झना कसैले बिर्सेको छैन भन्दै उही प्यारो मान्छे पुन्टी नक्कलीलाई धेरै माया अनि आफ्नो ख्याल गर्नुला भन्दै छुटिए जय रेडियो मर्सेङ दिए भन्नुभएको छ। सुन्दै हुनुहुन्छ भने पुन्टी नक्कली डल्लीजीले चाहिँ पक्कै पनि रेस्पोन्स गर्नुहोला, यति मिठो कमेन्ट लेखेर माया लेखेर पठाउनु भएको छ। र असिन तिवारीजीले लेख्नु भएको छ, गुड आफ्टरनून भनेर, गुड आफ्टरनून असिनजी, कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। र
अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। आज हामीसँग आठजना साथी जोडिनु भएको थियो प्रत्यक्ष फोन मार्फत। बालकृष्ण घिमिरेजी हुनुहुन्थ्यो, विक्रमजी हुनुहुन्थ्यो, सुनिताजी हुनुहुन्थ्यो, कामनाजी हुनुहुन्थ्यो, कृष्ण लामाजी, सुषमा भुजेलजी, शंकरजी र शोभाजी जोडिनु भएको थियो। उहाँहरू सम्पूर्णलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको बसाईमा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमलाई जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकल्ली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। गर्मी एकदमै बढ़ेको छ, पानी प्रशस्त मात्रामा पिउन नबिर्सनुहोला। तातो पानी सेलाएर अथवा उमालेर चाहिँ पिउनुहोला र फिल्टर गरेर पिउनुहोला। प्रशस्त मात्रामा भन्दाखेरि चाहिँ एकै पटक नपिउनुहोला, पटक पटक मात्रा मिलाएर चाहिँ पानी पिउनुहोला र बाहिर घर बाहिर चाहिँ सक्दो चाहिँ ननिस्कनुहोला। त्यो चाहिँ हामीलाई पोसिबल छैन घर बाहिर ननिस्किएर त, र निस्कनु नै पर्ने अवस्थामा चाहिँ यहाँले कालो कपडा चाहिँ अलिकति अवोइड गर्नुहोला। लाम्बाउले कपडा, पातलो कपडा चाहिँ लगाउनुहोला भन्न चाहन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्न गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन्। सोमबार लोक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो। वहाँले लोक सेवा आयोगको 7.5 दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। वहाँले आयोगप्रतिको अटूट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसको संस्थापन इतरले बोलाएको भेलामा कोशीका कुनै पनि जिल्ला सभापतिहरू सहभागी भएका छैनन्। आइतबार विराटनगरमा गरिएको भेलामा पार्टी संरचनाको जिम्मेवारीमा रहेका न्यून व्यक्तिहरू उपस्थित भएका थिए। कांग्रेसका महामन्त्री भूपेन्द्र रायका अनुसार 14 जिल्लाकै सभापतिहरू उपस्थित नभएको हो। प्रदेश सभापति उद्धव थापा सहभागी भएका थिएनन्। प्रदेश समितिबाट महामन्त्री भूपेन्द्र राई र उमेश थापा र कोषाध्यक्ष राजेश गुप्त सहभागी थिए। प्रदेश समितिका सदस्यहरू धेरै थिए। हाम्रो समिति नै ठूलो छ, प्रदेश महामन्त्री राईले बताउनु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडे तार लगाउन सरकारलाई आग्रह गरेकी छन्। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनु परे, वाल नत्र भने काँडेदार पनि लगाइयोस् भनेर उनले आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बताउनु भएको छ। कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चित भएको उल्लेख गर्दै वहाँले भन्नुभएको छ, यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठ्छ। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ। यो चालू आर्थिक वर्षको भन्दा करिब 12 अर्ब 9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त समपूरक र विशेष अनुदान समावेश छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज चाँदी 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो पनि सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको थियो। पर्सी बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकोले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज, भोलि र पर्सीसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
अमेरिकी र ईरानी अधिकारीहरूको आइतबार आफूहरूबीच जारी युद्ध अन्त्य गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छन्। दुई देशबीच ईरानमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने र होर्मुज स्ट्रेट पुनः खोल्ने विषयमा सहमति जुटेको हो। यस महत्वपूर्ण जलमार्गबाट तेलको ढुवानी पुनः शुरू भएसँगै विश्व बजारमा ऊर्जाको मूल्य घट्न सक्ने अनुमान गरिएको छ। यस ऐतिहासिक सम्झौताप्रति अन्तर्राष्ट्रिय समुदायले निकै सकारात्मक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताले एक वक्तव्य जारी गर्दै महासचिवको धारणा सार्वजनिक गरेका छन्। प्रवक्ताका अनुसार महासचिवले उक्त शान्ति सम्झौताको स्वागत गरेका छन्। अमेरिका र ईरानबीच तत्काल तथा स्थायी युद्ध विराम, होर्मुज स्ट्रेटको पुनः सञ्चालन र थप वार्ताका लागि रूपरेखा तयारीले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने गुटरेसको मन्तव्य रहेको छ। विश्व दिवजको मर्सेन्डी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेन्डी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेन्डी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो दिखेको।

0: प्रवेश 061-77-246 आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665204497।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिनमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कत्ते छाप कोइ हैमु खोइन तिङ अल्छ्यो
10: ए 26 नर्तिसे गरी बालटी र रेडियो मर्सिङ दिङे न ओ अल्छ्यो।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट बस्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850386780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 9813099453।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साइले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लाम्सुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना चाँडफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074

0: Insomnia Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, मोबाइल 98415414848।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: मर्सेंग एफएम 95 मेगाहर्ज।
9: सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा अझै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 साई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 साई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 वटा नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1,560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाँटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 वटा गोही छाडेको निकुञ्जका सूचना अधिकारी विनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 वटा मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनि रहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943334955।
9: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा

0: कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको चार वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चकसँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपियन संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ।

खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज बीच स्वास्थ्य उपचार सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा 50% छूट पाउनेछन् भने सिन्हामंगल शाखामा उपचार गराउँदा 25% छूट पाउनेछन्। यो सुविधा प्रति व्यक्ति वार्षिक 1,03,000 रूपियाँसम्मको उपचार खर्चमा लागू हुनेछ। विशेष गरी मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई नगरपालिकाले थप 3,09,000 रूपियाँ उपलब्ध गराउनेछ। दीपक कुमार रिसालले नगरपालिकालाई निशुल्क स्वास्थ्य उपचार गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो। अहिले आसपासका 11 अस्पतालमा सहुलियत उपचारका लागि सम्झौता भइसकेको र 30 करोड़को लागतमा नगर अस्पताल पनि निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो। ललितपुर महानगरपालिकाले डिजिटल जरिवाना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ। आफ्नो सेवा प्रभावलाई थप प्रविधि मैत्री पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ई चलान कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ। प्रणालीको औपचारिक उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रीट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट पछि यो एक महत्वपूर्ण कदम भएको बताउनुभयो। यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने वा जथाभावी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ। अब उल्लंघनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जिम्मेवार चालक बनौ जरिवानाबाट बचौं भन्ने नाराका साथ आजदेखि विशेष सड़क सचेतना अभियान शुरू गरेको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश दास सुवेदीले जानकारी दिनुभयो। अभियान अन्तर्गत सड़क सुरक्षा, ट्राफिक नियमको पालना तथा चालक र यात्रुमा सचेतना वृद्धि लगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन हुनेछन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि 11 क्षेत्रका 101 बुँदामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि नगरसभाको 19 अधिवेशन बैठकमा छलफल शुरू गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले हिजो आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। उहाँले महानगरको दीर्घकालीन सोच, उद्देश्य र बहुवर्षीय कार्यक्रममा निरन्तरता दिँदै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल हुने बताउनुभयो। नीति तथा कार्यक्रममा सुशासन, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण, राजस्व परिचालन, शहरी पूर्वाधार, सम्पदा, संचार प्रविधि र उपभोक्ता हित लगायतका विधा समेटिएका छन्। र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाड़ीहरूलाई शुभकामना तथा मार्ग निर्देशन प्रदान गर्नुभएको छ। मेयर प्रजापतिले खेलाड़ीहरूलाई अनुशासन, आत्मविश्वास र खेल भावनासहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भक्तपुरको गौरव उच्च राख्न आग्रह गर्नुभएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। गोकर्णेश्वरवासीले उपचारमा छूट पाउने अस्पतालको संख्या 11 पुग्यो, केएमसीमा 50% छूट पाउने। र ललितपुर महानगरपालिकामा डिजिटल जरिवाना प्रणालीको शुभारम्भ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: you? Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
5: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सहर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
4: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
5: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
4: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
5: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
4: विस्तृत जानकारीको लागि
5: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 98490-68924 र 98450-86780।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
3: किन सबैले त फालेका छन् यो फोहोरको के काम
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
3: अब यो फोहोर के गर्ने त
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
3: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ
6: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीबीटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655 95 911 98452 11 511 98457 0869
6: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ
8: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California. Extreme energy drink.
1: 아니, 쿠시, 그게 간소. 아스컬도 전에 푸르디로 러스워스터 데크추다.
2: 카니타 카스테 케이 호이나 디디 람중 에그로비 컨선 द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
1: मह बाहेक अरु के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषा नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: सुवर्ण अवसर, सुवर्ण अवसर।
10: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो वनराज काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
11: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
12: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
11: थप जानकारीको लागि सम्पर्क
12: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 9842511511, 9847570869।
11: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 13 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665211083।
2: सम्पर्क मोबाइल नम्बर 9856013375।
0: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
3: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234
4: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14-549
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 066-520-973 मोबाइल 97463-06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो मर्सिङ्गे FM 95 मेगाहर्ज

गण्डकी प्रदेश अवसर र सम्मानको महासागर हो। यहाँ हिमालयले गर्वले शिर उचालिरहेको छ, पहाड़ले पसिना बगाइरहेको छ, तराईले उर्वर भूमिमा भविष्य रोपिरहेको छ। चुनौतीलाई अवसरमा बदल्न हिमालको पानी पहाड़को माटो विकास र समुन्नति गण्डकीको बाटो भन्ने ध्येयका साथ बजेटका उद्देश्य र प्राथमिकता निम्नानुसार निर्धारण गरेको छु। बजेटको उद्देश्य आर्थिक वृद्धि विस्तार मार्फत समुन्नत प्रदेश निर्माणको आधार तयार गर्ने, सार्वजनिक निजी र सहकारी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्दै उत्पादन उत्पादकत्व र रोजगारी वृद्धि गरी गरिबी निवारण गर्ने, आधारभूत सेवा तथा सामाजिक सुरक्षामा नागरिकको पहुँच विस्तार गर्दै सामाजिक न्याय प्रवर्धन गर्ने, पूर्वाधार विकास सूचना प्रविधि नवप्रवर्तन एआई स्टार्टअप उद्यमशीलता मार्फत सुदृढ प्रदेश अर्थतन्त्र निर्माण गर्ने, सार्वजनिक सेवाको डिजिटल रूपान्तरण मार्फत सुशासन प्रवर्धन गर्ने बजेटका प्राथमिकता। दिगो र गुणस्तरीय पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको प्रवर्धन, आर्थिक क्षेत्रको सुदृढीकरण, लगानी मैत्री वातावरण निर्माण र राजस्व क्षेत्रको व्यवस्थापन, कृषि क्षेत्रको व्यवसायीकरण यान्त्रिकरण र बजारीकरण, डिजिटल शासन पारदर्शिता जवाबदेहिता र वित्तीय अनुशासन प्रवर्धन, मानव संसाधन विकास र रोजगारी सिर्जना यी बजेटका प्राथमिकता हुन्। वातावरण संरक्षण जलवायु परिवर्तन अनुकूलन विपद व्यवस्थापन र जनस्वास्थ्य सामाजिक न्याय र समावेशी विकास यी कुराहरू हामीले प्राथमिकरण गरेका छौं। त्यस्तै माननीय सभामुख महोदय, संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य सहअस्तित्व र समन्वयलाई सुदृढ बनाउँदै समुन्नत गण्डकी प्रदेश निर्माण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई प्रदेश सरकारको अग्रणी साझेदारको रूपमा लिएको छु। स्थानीय तहमा वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गर्दै सन्तुलित विकासलाई प्रवर्धन गर्न नेपालको संविधानको धारा 60 बमोजिम वित्तीय हस्तान्तरण गरेको छु। प्रदेशबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय हस्तान्तरण वैज्ञानिक कार्य सम्पादन र योगदानमा आधारित बनाई नतिजामुखी बनाउन आवश्यक व्यवस्था मिलाएको छु। स्थानीय तहलाई प्रदान गरिने वित्तीय सम्मानीकरण अनुदानको लागि रु 1 अरब 16 करोड़ सम्म पूरक अनुदानको लागि रु 49 करोड़ 97 लाख र विशेष अनुदानको लागि रु 33 करोड़ 74 लाख गरी कुल रु 1 अरब 99 करोड़ विनियोजन गरेको छु। माननीय सभामुख महोदय, अब म आगामी वर्ष 2083-84 को क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। कृषिमा सुधार विकासको आधार, कृषि प्रणालीमा सुधार गरी कृषिलाई गरिबी र बाध्यकारी पेसाको रूपमा होइन सम्मान प्रतिष्ठा र समुन्नतिको आधारको रूपमा स्थापित गर्न कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छु। कृषि तथा पशुजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सार्वजनिक निजी तथा समुदायको सहकार्यमा कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन कार्यक्रम, करिडोर लक्षित पशु पक्षी तथा मत्स्य उत्पादन कार्यक्रम, उत्पादनमा आधारित अनुदान, ग्रामीण पोषण सुरक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पशु पक्षीमा लाग्ने खोरेत लगायतका रोग नियन्त्रणका लागि स्थानीय तहको समन्वयमा प्रदेशका 10 स्थानीय तहलाई पशुमा पुनः खोप स्थानीय तह घोषणा गरिनेछ। मनाङ मुस्ताङको स्याउ, नवलपुरको धान, स्याङ्जाको सुन्तला, गण्डकीको शानलाई हाम्रो विशिष्ट पहिचानका रूपमा विकास गर्न स्थानीय उत्पादन प्रशोधन तथा बजारीकरणलाई जोड़ दिएको छु। रैथानी बाली रोपौं, स्वास्थ्य र पर्यावरण बचाऊ अभियानका साथ रैथाने बाली र पशु पक्षीको संरक्षण गरिनेछ। कृषिलाई निर्माणमुखीबाट व्यवसायीकरणतर्फ उन्मुख गर्न प्रविधि र उद्यमसँग जोड्दै व्यवसायीकरण, विविधीकरण, यान्त्रिकरण र बजारीकरणमा जोड़ दिएको छु। उत्पादन लागत घटाउने, उत्पादन र उत्पादकत्व बढाउने तथा कृषकको आयमा वृद्धि गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषिलाई व्यावसायिक कृषि प्रति आकर्षित गर्न रिटर्न टू भिलेज
अभियान सञ्चालन गरिनेछ। कृषिमा युवालाई आकर्षित गर्न, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषिमा ऋण ब्याज अनुदान, न्यूनतम समर्थन मूल्य कार्यान्वयन र व्यावसायिक कृषिमा प्रवर्धन कार्यका लागि ₹4 करोड विनियोजन गरेको छु। पहाड़ी क्षेत्रको 2500 हेक्टर जमिनमा ओखर, मेकाडेमिया नट लगायतका काष्ठफल र किवी, स्याउ, सुन्तला, एभोकाडो लगायतका फलफूलको व्यावसायिक बगैँचा विस्तार गर्न ₹30 करोड विनियोजन गरेको छु। कृषि तथा पशुजन्य उपजको गुणस्तरीयता कायम गर्न अभियानमूलक बाली संरक्षण सेवा, बाली तथा पशुको घुम्ती जाँच तथा उपचारको शिविर, बिउको गुणस्तर परीक्षण लगायत नियमित उपचार, खोप तथा प्रयोगशाला सेवा सञ्चालन र नियमन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। माटोको गुणस्तर सुधारका लागि परीक्षण प्रतिवेदनका आधारमा सोइल हेल्थ कार्ड वितरणको व्यवस्था तथा कृषि चुन र प्राङ्गरिक मल वितरण कार्यक्रम, असल कृषि तथा पशुपालन अभ्यास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषि बजार सहुलीकरणका लागि कृषि एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ। कृषि एप मार्फत कृषिको डिजिटल बजारीकरण गरिनेछ। विपदजन्य कारणले बाली नाली तथा पशु वस्तुमा हुने जोखिम सुरक्षणका लागि कृषि बीमा, राहत तथा पुनर्स्थापना कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु। स्थानीय पशुजन्य उत्पादन प्रवर्धन गरी स्थानीय तहको समन्वय र निजी क्षेत्रको लगानीमा आधुनिक वधशाला एवं मासु प्रशोधन केन्द्र स्थापना मार्फत रोजगारी सिर्जना गर्ने वातावरण मिलाइनेछ। सहकारीको माध्यमबाट उत्पादन, रोजगारी र वित्तीय साक्षरता अभिवृद्धि, नियमन, स्वनियमन र प्रशिक्षण मार्फत बचतकर्ताको बचत सुरक्षा, जोखिम न्यूनीकरण गरी सहकारिता प्रबन्धनमा जोड़ दिएको छु। नापी कार्यालयको समन्वयमा कित्ता नापी नक्सामा सार्वजनिक बाटोको अदावधि गर्ने कार्यलाई निरन्तरता दिएको छु। संघ सरकारको सहकार्यमा प्रदेशभित्र नापी हुन बाँकी स्थापना जग्गाको नाप जाँचको लागि आवश्यक व्यवस्था मिलाइनेछ। कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रको लागि ₹2 अरब विनियोजन गरेको छु। पर्यटन उद्योग र पूर्वाधार प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटन मन्त्री मैत्री सेवाको विकास तथा विस्तारमा जोड़ दिएको छु। पर्यटन प्रवर्धनका लागि पहिला घरदेश अनि परदेश र लेक टू लेक कार्यक्रमलाई निरन्तरता दिएको छु। यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानीय कला, संस्कृति, परम्परा र उत्पादन पर्यटनसँग आबद्ध भई आय आर्जनमा वृद्धि हुनेछ। प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रबन्धनका कार्यक्रम सञ्चालन गरिनेछ। गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ अभियानलाई थप सुदृढ बनाई पोखरालाई माई स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्रको रूपमा विकास गरिनेछ। औद्योगिक विकासलाई प्रदेशको समुन्नतिको आधारको रूपमा स्थापित गर्न स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिएको छु। युवा शक्ति, नवपरिवर्तन र सृजनशीलतालाई उत्पादन र रोजगारीसँग जोड्न उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, रिडी, रामदी, केलादी घाट, देवघाट, त्रिवेणी धाम जोड्ने धार्मिक पर्यटन परिपथ विकासमा जोड़ दिएको छु। यस परिपथसँग जोड़िएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिनेछ। मोदी बेनी धामदेखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढ़ाइनेछ। बागलुङको भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढ़ाइनेछ। मनासुलु अन्नपूर्ण, धौलागिरी र धोरपाटन चक्रीय पदमार्ग स्तर उन्नति वैकल्पिक मार्ग पहिचान तथा प्रबन्धन गरिनेछ। धोरपाटनको बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन प्रबन्धन गरिनेछ। राउन्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिँदै क्लोज सर्किटलाई पूर्णता दिइनेछ। फेवा होराइजन
पेन्डेस्ट्रियन ब्रिज, सेल्फी ब्रिज तथा रूपतालमा सिसाको पुल निर्माण सम्बन्धी कार्यलाई अगाडि बढाइनेछ। पोखरा महानगरपालिका संघको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ₹5 करोड विनियोजन गरेको छु। एक जिल्ला एक पर्यटकीय गन्तव्य अवधारणा कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिनेछ। पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी तथा आपतकालीन उद्धार कार्यलाई सुदृढ गर्दै पर्यटक सुरक्षा प्रणाली प्रभावकारी बनाइनेछ। आगामी 5 वर्षसम्ममा अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य सहित पूर्वाधार विकास, प्रचार प्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रबन्धनमा जोड़ दिइनेछ। युवा जनशक्तिलाई लक्षित गरी प्रविधिमा जोडौं, समुन्नतिमा मोडौं अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु। लोका खोला र पुडीतार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण तथा सञ्चालन कार्यलाई तीव्रता दिइनेछ। पर्यटन, उद्योग तथा वाणिज्य प्रशासन सेवालाई कर्मश अनलाइन प्रणालीमा आबद्ध गर्दै लगिनेछ। स्थानीय कच्चा पदार्थ र तुलनात्मक लाभका क्षेत्रमा आधारित उत्पादनमूलक उद्योग स्थापना तथा परम्परागत उद्योगको आधुनिकीकरण र उत्पादनको ब्रान्डिङ गरिनेछ। सिपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधि हस्तान्तरण मार्फत रोजगारी सिर्जनालाई प्राथमिकता दिइनेछ। घरेलु मदिरा उत्पादन ब्रान्डिङ तथा नियमन गरिनेछ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्दै अनुसन्धान, उत्पादन र मूल्य श्रृंखला विकासमा आधारित प्रणाली निर्माण गरिनेछ। प्रदेशभित्र रुग्ण अवस्थामा रहेका गोरखकाली रबर उद्योग, भिरकुटी कागज कारखाना पुनः सञ्चालनका लागि संघ सरकारसँग समन्वय गरिनेछ। संघ सरकारसँगको साझेदारीमा प्रदेश सरकारका रूपान्तरणकारी आयोजनाका साथै धौवादी फलाम खानी उत्खनन तथा खानी र खनिज पदार्थको खोज, अध्ययन र अन्वेषण कार्य अघि बढाइनेछ। यसका लागि ₹25 करोड विनियोजन गरेको छु। स्थानीय स्तरमा उद्यमशीलता, उत्पादन र रोजगारी अभिवृद्धि गर्न तीन तहको साझेदारी र समन्वयमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। यसका लागि ₹13 करोड विनियोजन गरेको छु। उद्योग तथा पर्यटन क्षेत्रका लागि ₹2 अरब विनियोजन गरेको छु। हरित गण्डकी, स्वच्छ पर्यावरण, वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन, हरियाली प्रवर्धन, वातावरण संरक्षण, जैविक विविधता र जलाधार क्षेत्रको व्यवस्थापन गरी काठ, दाउरा उत्पादन तथा बजारीकरण, जडीबुटी तथा गैरकास्ट वन पैदावार संरक्षण एवं प्रवर्धन, वन क्षेत्रबाट आय र रोजगारी वृद्धि गर्न जोड़ दिएको छु। एकीकृत जलाधार व्यवस्थापन मार्फत माटो र पानीको संरक्षण तथा व्यवस्थापन गरी प्रकोप न्यूनीकरण एवं समुदायको जीविकोपार्जन सुधारका कार्यक्रमलाई निरन्तरता दिएको छु। भूमिगत जल पुनर्भरण र वन्यजन्तुको वासस्थानमा पानीको व्यवस्था गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रमलाई विस्तार गरेको छु। वन डढेलो रोकथाम तथा व्यवस्थापन, वन अतिक्रमण तथा चोरी कटानी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै वन क्षेत्रको संरक्षण गरिनेछ। मिचा प्रजातिका वनस्पतिको व्यवस्थापन गरी प्रांगारिक मल उत्पादन कार्य विस्तार गरिनेछ। मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुको वासस्थान सुधार र वन्यजन्तु उद्धार केन्द्रको व्यवस्थापन गरी क्षतिको राहतलाई थप प्रभावकारी बनाइनेछ। मानव वन्यजन्तु सहअस्तित्व कायम गरौं, कृषि बालीको क्षति न्यूनीकरण गरौं भन्ने ध्येयका साथ बाँदर व्यवस्थापन गर्न वन क्षेत्रमा आहारजन्य प्रजातिका वनस्पति संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। ट्रिपल प्लानेटरी क्राइसिसलाई सम्बोधन गर्न
वन संरक्षण र व्यवस्थापनका माध्यमबाट सरकारवाला निकायको समन्वय र सहकार्यमा कार्बन उत्सर्जन न्यूनीकरण एवं जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गरिनेछ। वातावरण संरक्षण, वातावरण अनुगमन, जलवायु अनुकूलन तथा प्रदूषण एवं फोहोर मैला व्यवस्थापन र हरियाली परिवर्तन कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु। वन तथा वातावरण क्षेत्रका लागि रु 1,21,00,00,000 बजेट विनियोजन गरेको छु। सामाजिक विकास, सशक्त नागरिक, समुन्नत समाज। प्रदेशको अमूल्य सम्पदाका रूपमा रहेका मौलिक भाषा, धर्म, संस्कृति, साहित्य, कला, संगीत तथा रैथाने ज्ञान सिपको संरक्षण र प्रवर्धन गरिनेछ। प्रदेशभित्रका संग्रहालय र कोसेली घरलाई पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु। दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि परम्परागत पेसा ज्ञान र सिपको संरक्षण, सम्वर्धन एवं व्यवसायीकरण गर्न भगत सर्वजित सिप तथा व्यावसायिकताको विकास कार्यक्रमलाई निरन्तरता दिएको छु। सामाजिक न्याय र समतामूलक समाज निर्माणको लागि अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन तथा आवश्यकता अनुसार पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। लैंगिक तथा यौनिक अल्पसंख्यक र सड़क आश्रित लगायतका लक्षित वर्गको संरक्षण, उत्थान र सामाजिक मूल प्रवाहीकरणका लागि स्थानीय तह र सरकारवाला संघ संस्था संघको सहकार्य र साझेदारीलाई निरन्तर दिएको छु। लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्धन, बालबालिकाको संरक्षण तथा ज्येष्ठ नागरिकको ज्ञान सिप र अनुभवको अन्तर पुस्ता हस्तान्तरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। अपाङ्गता भएका व्यक्तिको संरक्षण, क्षमता विकास तथा मूल प्रवाहीकरण गरिनेछ। अपाङ्गता भएका बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न दृष्टिविहीनका लागि ब्रेल लिपि, सुस्त श्रवणका लागि सांकेतिक भाषा एवं बौद्धिक अपाङ्गता, अटिजम लगायत फरक क्षमता भएका बालबालिकाको विशेष सिकाइका लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवाको सिप विकासको दीप। युवाका लागि सिपमूलक तालिमको व्यवस्था गरी निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीका लागि अवसर सिर्जना गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको ज्ञान सिप र पुँजीको उपयोग गरी उद्यमशीलता विकास गर्न आवश्यक बजेट तथा नीतिगत व्यवस्था मिलाएको छु। प्रदेशको जनसांख्यिक लाभलाई प्रादेशिक समुन्नति र विकासको सम्भावकका रूपमा उपयोग गर्न युवा उद्यमशीलता प्रवर्धन, नवप्रवर्तन, प्रतिभा पहिचान तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु। प्रदेशभित्रका विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको बौद्धिक क्षमता र ऊर्जालाई प्रादेशिक विकास योजना तर्जुमा र सुशासन अभियानमा आबद्ध गरिनेछ। यसका लागि सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। खेल क्षेत्रको विकासको लागि पूर्वाधार, स्तर उन्नति, खेलाड़ीको संरक्षण र प्रोत्साहन कार्यलाई निरन्तरता दिँदै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदका लागि रु 6,00,00,000 बजेट विनियोजन गरेको छु। शिक्षित समाज, सुरक्षित भविष्य। शिक्षकको क्षमता विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास, स्टिम ल्याब स्थापना, परीक्षा प्रणाली सुधार तथा प्रविधि मैत्री शिक्षण, सिकाइको वातावरण सिर्जना गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च शिक्षा प्रदायक सामुदायिक क्याम्पसको स्तरोन्नति गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक व्यवस्था मिलाएको छु। शिक्षालाई सिप र स्वरोजगारसँग आबद्ध गरी विद्यार्थीले आय आर्जनमा जोड्न सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छु। स्थानीय तहसँगको सहकार्यमा अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चितता, डिजिटल साक्षरता, वृत्ति परामर्श, सिप परीक्षण र अभिभावक शिक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु। गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालन तथा गण्डकी विश्वविद्यालयलाई विशिष्टकृत अध्ययन अध्यापन संस्थाको रूपमा विकास गर्न रु 20,00,00,000 विनियोजन गरेको छु। सामाजिक विकास,
युवा तथा खेलकुद क्षेत्रका लागि रु 2,16,00,00,000 विनियोजन गरेको छु। स्वास्थ्य सेवाको सुदृढीकरण, विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार एवं सुदृढीकरणका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि रु 6,00,00,000,000 विनियोजन गरेको छु। मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपुल र गोर्खाको सिटी स्क्यान मेसिन खरिदका लागि रु 10,00,00,000,000 विनियोजन गरेको छु। गण्डकी प्रदेश सरकारका सरकार मातहतका अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न रु 3,50,00,000,000 विनियोजन गरेको छु। वर्तमान स्वास्थ्य सरोकार नसर्ने रोगको पहिचान र उपचार अभियान हरेक बिहान योग र ध्यान भन्ने नाराका साथ नसर्ने रोगको समयमै पहिचान उपचार तथा व्यवस्थापन एवं योग ध्यान मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मातृ र नवशिशु स्वास्थ्यका सुधार समुन्नत भविष्यको मूल आधार भन्ने ध्येयका साथ मातृ तथा नवशिशु स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य संस्था सुदृढीकरण कार्यलाई प्राथमिकता दिएको छु। स्वस्थ मुटु सुन्दर भविष्यका लागि बालबालिकामा बात मुटु रोग पहिचान रुम्याटिक हार्ट डिजिज स्क्रिनिङ कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। महामारी तथा जनस्वास्थ्य जोखिमको विरूद्धको पूर्व तयारी प्रतिकार तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न एकीकृत निगरानी प्रणाली समुदाय स्तरमा विस्तार गरिनेछ। यसका लागि 2,00,00,000,000 विनियोजन गरेको छु। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको प्रोत्साहन रकमलाई निरन्तरता दिएको छु। रगत तथा रक्तजन्य पदार्थको निशुल्क उपलब्धता, क्यान्सर रोगको उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम र जोखिमको मार परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारको लागि रु 6,60,00,000,000 विनियोजन गरेको छु। आधारभूत स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्न निर्धारित मापदण्डका आधारमा आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था, सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन एवं सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्रका लागि जम्मा रु 3,31,00,00,000,000 विनियोजन गरेको छु। सड़क यातायात र पूर्वाधार, प्रदेशका रणनीतिक सड़क तथा सड़क पुलका साथै नेपाल सरकारको साझेदारीमा गोर्खाको अबुवा वृद्धि सेराबजार पौवाटार सड़क, पर्वतको पातीचौर बाजुङ क्याङ नागी सड़क, कास्कीको घट्टेखोला धम्पुस खानीगाउँ सड़क, नवलपरासीको आलोक चक्रपथ र बागलुङको अदालत चौतारी तित्याङ सालबोट भकुन्डे लगायत ग्रामीण सड़क कालोपत्रे गर्न रु 7,72,00,00,000 बजेट विनियोजन गरेको छु। प्रमुख प्रादेशिक सड़कमा 12 महिना यातायात सञ्चालन गर्न सड़क विस्तार तथा पुल निर्माण कार्यलाई तीव्रता दिइनेछ। पक्की पुल निर्माण नभएका जोखिमपूर्ण क्षेत्रमा आगामी वर्ष बेली ब्रिज निर्माण गरी सड़क आगमन सहज बनाइनेछ। बेली ब्रिज निर्माणका लागि रु 12,00,00,000,000 विनियोजन गरेको छु। सघन बस्ती र उच्च कृषि उत्पादकत्व भएका ग्रामीण क्षेत्रलाई झोलुङ्गे पुल र एग्रो ट्रेल ट्रस ब्रिज मार्फत सड़क र बजारसँग जोड्न आवश्यक बजेट विनियोजन गरेको छु। परम्परागत ज्ञान सिप जीवनशैली र सोचको जगेर्ना गर्दै शिक्षा उपचार पद्धति रैथाने बालीको संरक्षण गर्दै नमूना बस्ती अन्तर्गत आदर्श ग्राम सञ्चालनमा ल्याइनेछ। त्यस्ता ग्राममा सामूहिक बस्ती विकासका लागि प्रदेश सरकारले सड़क खानेपानी विद्युत संचार सामुदायिक भवन र आरोग्य केन्द्र निर्माणका लागि सहयोग गर्न आवश्यक बजेट विनियोजन गरेको छु। कोरोला त्रिवेणी आयोजना अन्तर्गत डेढगाउँ झ्यालवास खण्ड शालिग्राम करिडोर तनहुँको झापुटार काउ मोटरवा मार्ग स्याङ्जाको ज्याग्दी करिडोर म्याग्दी र बागलुङको दरबाङ करिडोर गोर्खाको चुवाडाँडा पेल्चेट कटुन्जे
काशीगाउँ कुरुन्जा रुन्चेत सड़क तथा चनौते ढिस्का हुँदै भत्सेक सड़क, म्याग्दीबाट बागलुङ जोड्ने तमान लामेला सडक सुले सड़क, कास्कीको काउरे ज्यामदु ताङथिङ सड़क, सात ताल रिङ रोड कास्की सड़क, लमजुङको बोराङ खोला बिचौरा सड़क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। यसका लागि रु 1,10,00,00,000 बजेट विनियोजन गरेको छु। प्रदेश सरकार अन्तर्गत निर्माण भएका सड़क तथा पुलको संरक्षण र व्यवस्थापनका लागि नियमित आवधिक तथा आकस्मिक मर्मतमा कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च ट्राफिक भएका सड़कमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न रोड सेफ्टी अडिट र टेक्निकल अडिटका आधारमा सड़क सुरक्षा पूर्वाधार कार्यक्रमलाई अगाडि बढाइनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। प्रदेशभित्रका मुख्य बजार क्षेत्रका नागरिकका लागि सहज हुने गरी उचित शुल्कमा यातायात सुविधा उपलब्ध गराउन तथा यात्रु चाप र आवश्यकताको आधारमा बसपार तथा यातायात पूर्वाधारको व्यवस्थापन सुधारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिनेछ। राइड सेयरिङ सेवाको व्यवस्थापन नियमन तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानूनी प्राविधिक तथा संस्थागत प्रबन्ध गरिनेछ। विभिन्न कारणले कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने सेवाग्राहीको लागि आफू रहेकै स्थानबाट सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सवारी चालक अनुमति पत्र प्रदेशबाट छपाई गर्नका लागि रु 5,00,00,000 विनियोजन गरेको छु। प्रदेशको रणनीतिक महत्वका सड़क तथा सड़क पुललाई प्राथमिकतामा राखी सड़क सञ्जालको विकास विस्तार तथा स्तरोन्नति गर्न बहुवर्षीय स्वर सुनिश्चित भएका आयोजनाका लागि रु 5,03,00,00,000 विनियोजन गरेको छु। पोखरादेखि बुटोलसम्म निजी क्षेत्रसँग सहकार्यमा प्रदेश द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन गरिनेछ। भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि रु 11,66,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष ऊर्जा जल स्रोत तथा खानेपानी आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घर धुरीमा विद्युतको पहुँच विस्तार गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिनेछ। राष्ट्रिय प्रसारण लाइन तत्काल पुर्याउन नसकिने तथा भरपर्दो विद्युत आपूर्ति व्यवस्था नभएको स्थानमा सामुदायिक लघु जल विद्युत आयोजनाको मर्मत सम्भार र सौर्य ऊर्जा प्रविधि जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारको क्षेत्राधिकारभित्रका विद्युत आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। ठूला तारमा सिंचाई सुविधा पुर्याउनका लागि सिंचाई आयोजनाको पहिचान र सम्भाव्यता अध्ययन गरिनेछ। नदी किनाराका गरा सधैँ हराभरा अभियान सञ्चालनका लागि सिंचाई सुविधा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु। सिंचाई प्रणाली सुदृढीकरण आयोजना विस्तार एवं स्तरोन्नति नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्वच्छ पानी स्वस्थ जीवन भन्ने मूल नारालाई आत्मसात गर्दै ठूला र वृहत खानेपानी आयोजनामा स्वच्छ खानेपानी आपूर्ति गरी जनस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले खानेपानी गुणस्तर कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गरिनेछ। खानेपानीको सहज र सुलभ पहुँचबाट वञ्चित शैक्षिक संस्था स्वास्थ्य संस्था धार्मिक एवं पर्यटकीय स्थलमा स्वच्छ खानेपानी पुर्याउनका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु। प्रदेश सरकारले विगतदेखि सञ्चालन गर्दै आएका खानेपानी आयोजनालाई कर्मिक रूपले सम्पन्न गर्दै एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छु। खानेपानी क्षेत्रमा बहुवर्षीय स्वर सुनिश्चित भएका आयोजनाका लागि रु 1,07,00,00,000 विनियोजन गरेको छु। लिफ्टिङ खानेपानी र सिंचाई आयोजनामा विद्युत महसुल अनुदानका लागि रु 4,45,00,000 विनियोजन गरेको छु। ऊर्जा जलस्रोत तथा खानेपानी क्षेत्रका लागि रु 4,77,00,00,000 विनियोजन गरेको छु। सार्वजनिक सेवा र सुशासन प्रवर्धन प्रविधि युक्त गण्डकी सरकारको अनुभूति हुने गरी दक्ष जनशक्तिको विकास गर्दै
सार्वजनिक सेवालाई छिटो छरितो सरल र नागरिक मैत्री बनाइनेछ। सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि जिल्लामा रहेका एकीकृत सेवा कार्यालयलाई सेटेलाइट कार्यालयको रूपमा विस्तार गरिनेछ। संगठन व्यवस्थापन तथा सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड 2082 बमोजिम प्रदेश मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिनेछ। यसबाट संगठन संरचना तथा कर्मचारी व्यवस्थापन चुस्त भई सेवा प्रवाहमा प्रभावकारिता वृद्धि हुने र चालू खर्च न्यूनीकरण हुने विश्वास लिएको छु। संघ प्रदेश र स्थानीय तहबीच समन्वय साझेदारी र सहलगानी प्रवर्धन गर्न शासकीय नवप्रवर्तन चुनौती कोषको लागि रु 1 करोड़ व्यवस्था गरेको छु। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत राष्ट्र सेवा कर्मचारीको तलब भत्तामा गरेको वृद्धि बमोजिम प्रदेशमा कार्यरत कर्मचारीको समेत तलब भत्ता वृद्धि हुने व्यवस्था मिलाएको छु। करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च गराई काममा थप दक्षता ल्याउन साउन 1 गतेदेखि लागू हुने गरी स्थायी सरह महँगी भत्ताको व्यवस्था गरेको छु। प्रदेश कानूनको प्रभावकारिता मापन गर्न उत्तर विधायिकी परीक्षणको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश नीति तथा योजना आयोगको संस्थागत सुदृढीकरण गरी आयोगलाई प्रदेशको थिङ्क ट्याङ्कका रूपमा विकास गरिनेछ। नीति तथा योजनालाई तथ्यमा आधारित बनाउन प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रको सूचना र तथ्याङ्क व्यवस्थापन गर्न आवश्यक कानून निर्माण गरी तथ्याङ्क प्रणाली सुदृढ गरिनेछ। प्रदेश किताबखानालाई विशिष्टीकृत र प्रविधि मैत्री अभिलेख व्यवस्थापन निकायका रूपमा पुनर्संरचना गरी प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकको वैयक्तिक विवरणको अभिलेख अद्यावधिक तथा आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीको सामाजिक सुरक्षा प्रणाली सुदृढ बनाउन योगदानमा आधारित निवृत्ति भरण कोषको व्यवस्था गरेको छु। मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई आन्तरिकीकरण गर्दै विपन्न सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि आवश्यक व्यवस्था मिलाएको छु। स्थानीय न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गरी स्थानीय तहको न्याय सम्पादन प्रणालीलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छु। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई प्रविधि मैत्री बनाई प्रदेश तथा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक व्यवस्था मिलाएको छु। यसका लागि रु 5 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार आम संचार माध्यमलाई स्वच्छ स्वस्थ निष्पक्ष मर्यादित जिम्मेवार र व्यावसायिक बनाउन दर्ता नवीकरण तथा नियमन प्रक्रियालाई स्वचालित बनाइनेछ। संचारकर्मीको कार्यक्षमता दक्षता वृद्धि नवीनतम सिप हस्तान्तरण र खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकार लेखन वृद्धि तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिएको छु। आम संचार क्षेत्रका लागि प्रविधि मैत्री तथा प्रभावकारी बनाउन पर्याप्त बजेट व्यवस्था गरेको छु। शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शान्ति सुरक्षालाई भरपर्दो विश्वसनीय र नागरिक मैत्री बनाउन सुरक्षा निकायको संस्थागत सुदृढीकरण भवन निर्माण सुरक्षा उपकरण व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गर्न रु 14 करोड़ विनियोजन गरेको छु। प्रमुख शहरी क्षेत्र तथा संवेदनशील नाकामा स्मार्ट सर्भिलियन्स प्रणाली विस्तार गरी एकीकृत आपतकालीन सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। महिला बालबालिका ज्येष्ठ नागरिक लगायत सामाजिक तथा आर्थिक रूपले पछाडि परेका वर्ग तथा समुदायमा हुन सक्ने हिंसा एवं सामाजिक अपराध न्यूनीकरण गर्न कार्यक्रमलाई निरन्तरता दिएको छु। विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद पूर्व तयारी सूचना खोज उद्धार तथा राहत क्षमता अभिवृद्धि गरिनेछ। स्थानीय तहसँग समन्वयात्मक प्रणाली सुदृढ गरी स्थानीय युवालाई विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। प्रदेश विपद व्यवस्थापन कोषमा न्यूनतम रु 10 करोड़ मौजात रहने व्यवस्था मिलाएको छु। सार्वजनिक वित्त
र आर्थिक अनुशासन विनियोजन कुशलता कायम गरी चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता अभिवृद्धिबाट सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गरिनेछ। प्रदेश संचित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाइनेछ। बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गरिनेछ। माननीय सभामुख महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विनियोजित बजेट र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्न चाहन्छु। आगामी वर्ष 2083-84 को लागि निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ₹32,99,00,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹12,72,37,78,000 अर्थात कुल विनियोजनको 38.56%, पूँजीगत तर्फ ₹20,02,61,22,000 अर्थात कुल विनियोजनको 60.68%, र वित्तीय व्यवस्थापन तर्फ ₹25,00,00,000 अर्थात कुल विनियोजनको 0.76% रकम विनियोजन गरेछु। जुन हामीले अघिल्लो वर्षको हामी के रे चालू खर्च भन्दा हामी 1% कम गरेका छौं कि आज यो कर्मचारीको तलब वृद्धि भएर पनि हामी आज चालू खर्च घटाउन सफल भएका छौं। 1% घटेको छ यो वर्ष। आगामी आर्थिक वर्ष 2083-84 को लागि खर्च बेहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सम्मानीकरण अनुदानबाट ₹7,84,82,00,000, राजस्व बाँडफाँटबाट ₹10,16,47,48,000, रोयल्टी बाँडफाँटबाट ₹51,48,00,000, सशर्त अनुदानबाट ₹3,93,03,00,000, समपूरक अनुदानतर्फ ₹55,46,00,000 र विशेष अनुदानतर्फ ₹39,54,00,000 प्राप्त हुने अनुमान गरेको छु। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ₹5,84,18,52,000 प्राप्त हुने अनुमान गरेको छु। साथै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात ₹2,00,00,000 नगद मौजात रहने अनुमान गरेको छु। यसरी न्यून हुने रकम ₹1,75,00,000 आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिनेछ। माननीय सभामुख महोदय, म आर्थिक वर्ष 2083-84 को लागि राजस्व परिचालन र सुधारका लागि अवलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाई समुन्नत प्रदेश निर्माण गर्न राजस्व परिचालन थप प्रभावकारी पारदर्शी तथा करदाता मैत्री राजस्व नीति प्रस्ताव गरेको छु। प्रभावकारी करदाता शिक्षा र सचेतना कार्यक्रमका माध्यमबाट कर सहभागिता वृद्धि गरिनेछ। सबै प्रकारको राजस्व भुक्तानीलाई अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइनेछ। सेवा प्रवाह र सेवाको लागतका आधारमा राजस्वको दर परिमार्जन गरी शुल्क तथा दस्तुरलाई थप वैज्ञानिक बनाइएको छ। स्थानीय तहसँगको सहकार्यमा संकलन तथा बाँडफाँट हुने राजस्वमा एकरूपता कायम गर्न आवश्यक नीति तथा कार्यविधि निर्माण गर्ने, बाँडफाँटबाट प्राप्त राजस्व नियमित रूपमा दाखिला हुने व्यवस्था मिलाइनेछ।

नागरिक र अपाङ्ग व्यक्तिलाई भाडामा छुट सहुलियत दिए बापत त्यस्ता सवारी साधनका धनीलाई सवारी साधन करमा 60% छुट दिने व्यवस्था निरन्तरता दिएको छु। करदाताको सुविधा तथा प्रशासनिक सहजताको लागि कारोबारको आधारमा लाग्दै आएको मनोरञ्जन कर र वातावरण व्यवस्थापन दस्तुरलाई एकमुष्ट रूपमा दाखिला गर्न सक्ने गरी केही परिमार्जन गरेको छु। दर्ता भई हालसम्म नवीकरण नभएका उद्योग वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकलाई सम्बन्ध 2083 चैत मसान्तसम्म नवीकरण खारेजीको लागि निवेदन दिएमा नियमअनुसार लाग्ने शुल्क र दस्तुरले नवीकरण वा खारेजीमा एकपटकका लागि जरिमाना छुट हुने व्यवस्था मिलाएको छु। लामो समयदेखि सवारी साधन कर र नवीकरण शुल्क नतिरेका सवारी साधनको सम्बन्ध 2084 साल वैशाख मसान्तसम्म लगत कत्ता गर्ने प्रयोजनका लागि आर्थिक वर्ष 2080-81 हालसम्म लाग्ने सवारी साधन कर र नवीकरण शुल्कले अन्य शुल्क र जरिवाना छुट हुने व्यवस्था गरेको छु। भदौ 23 र 24 गतेको घटनामा तोडफोड र आगजनीबाट नष्ट भएका सवारी साधनको मिति 2084 वैशाख मसान्तभित्र लगतकत्ता गर्न आएमा आर्थिक वर्ष 2082-83 र 83-84 सवारी साधन कर नवीकरण शुल्क तथा लगतकत्ता दस्तुर र सो बाबत लाग्ने सम्पूर्ण जरिवाना छुट दिने व्यवस्था मिलाएको छु। माननीय सभामुख महोदय, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजस्व संकलन र राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको प्रदेश आर्थिक विधेयक 2083 र प्रदेश सरकारको सेवा तथा कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको प्रदेश विनियोजन विधेयक 2083 यसै साथ पेश गरेको छु। चालू आर्थिक वर्ष 2082-83 कुल रु 31,97,99,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्म प्रदेश सञ्चित कोषमा रु 19,31,20,40,000 प्राप्त भई रु 10,58,06,48,000 खर्च भएको छ। यो शुरू विनियोजनको 33.03% हो। विकास वित्तमा हुन गएको न्यूनतालाई परिपूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। त्यस्तो ऋण बापतको रकम उत्पादनमूलक रोजगारी सिर्जना गर्ने र ऋणको लागत भन्दा आर्थिक सामाजिक लाभ बढी प्राप्त हुने सम्भावना रहेका आयोजनामा मात्र खर्च गरिनेछ। चालू आर्थिक वर्षको मन्त्रालय निकायको विनियोजित बजेट आमदानी खर्चको अवस्था र राजस्व छुट सम्बन्धी विवरण समावेश भएको मन्त्रालय गत प्रगति विवरण प्रदेश सभाबाट छुट्टै पेश गरेको छु। माननीय सभामुख महोदय, भौतिक तथा सामाजिक पूर्वाधारको निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, सेवा प्रवाहमा सुधार एवं हस्तार विरूद्धको शून्य सहनशीलताको नीतिले नागरिक सन्तुष्टि बढाउनुका साथै प्रदेशको अर्थतन्त्रको आकार क्रमशः विस्तार हुँदै जाने विश्वास लिएको छु। प्रस्तुत बजेटको कार्यान्वयनबाट प्रदेशको समग्र अर्थतन्त्र तथा आर्थिक सामाजिक विकासमा योगदान पुगी समुन्नत प्रदेश निर्माणका लागि आधारशिला तयार हुने विश्वास लिएको छु। अन्त्यमा बजेट तर्जुमाका क्रममा अमूल्य मार्गदर्शन प्रदान गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री, माननीय सभामुख, माननीय मन्त्रीज्यूहरू र राजनीतिक दलका नेतागणहरू, माननीय सदस्यज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै बजेट निर्माणमा रचनात्मक सुझाव, सल्लाह र सहयोग पुर्याउनुहुने माननीय प्रदेश सभाका सदस्य, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरू, राजस्व परामर्श समिति, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, विद्वत वर्ग, संचार जगत तथा आम नागरिक प्रति हार्दिक आभार प्रकट गर्दछु। प्रस्तुत बजेटको कार्यान्वयनलाई नतिजामूलक बनाउन सबै पक्षबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 98-13-09-49-32।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: है ने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: सन्तोष जी
1: तपाईले कति टाढै घर पनि ठडाई सक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 46 257 र 98 400 67 787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 98 460 99 018, 98 460 99 018।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 452 13 236 र 98 400 58 261।
9: हेलो, मर्संग एफएम 95 मेगाहर्ज

0: कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा,
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने,
0: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभ भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन बीच शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम का किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको सन्तोष र जवाबदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
0: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4.07 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1.32 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3.52 अर्बको बजेटमा यही समयमा 1.43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ़न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19.64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.47% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11.10 अर्ब रूपियाँ आमदानी गर्दा 13.46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2.2 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
1: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार र पूँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेट मध्ये चालूतर्फ 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ र पूँजीगत तर्फ 20 अर्ब 75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेट मध्ये पूँजीगत तर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागभण्डा नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
0: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
1: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाई छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराती हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खान नपाएकाले बाल बालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्खामा, यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापन समस्या लगायतका खबर प्रस्तुत
3: गर्यो। कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसी मलेको सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सुगदेल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। इकान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित 3 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारासहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ बिगो माग दाबी गरेको छ।
3: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा

0: ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पदपूर्ति प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोक सेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याइ छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
1: सरकारले थप पाँचवटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेर्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका छका मगर समुदायको नचारू स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवास समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवास समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
0: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छान्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
1: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसुन भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा 2 दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेका विभागले बताएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खोल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा 2 स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 67 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान 4:45 अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान 7:45 अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
0: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्स जसमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
1: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 पटकको विजेता इटाली लगातार 3रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
0: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केभ भेडे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी ड्यालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्डरक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026ले बढ़ी टोली, बढ़ी खेल र 3 संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
0: कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसाले घटना बारे छानबिन गर्न समिति गठन, ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्साले दिएको निर्देशन विवादमा,
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 यताकै न्यून, तेल आपूर्ति युद्ध ऐको अवस्थामा फर्कन समय लाग्ने,
0: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजन र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आगामी आर्थिक वर्षका योजना तथा बजेट तयारीमा स्थानीय सरकार। विद्यार्थी संख्या न्यून भएपछि दोर्डेका दुई प्राथमिक विद्यालय माभीमा समायोजना। संघीय सरकारबाट लमजुङको कोलसुथर गाउँपालिकालाई चालू वर्षको तुलनामा 59 लाख कम बजेट। र मौलिक संस्कृतिको संरक्षण र स्वरोजगारका लागि बेसेसहर 2 मा पञ्चे बाजा तालिम। आगामी आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहहरूले तयारी तीव्र पारेका छन्। जिल्लाका 8 वटा स्थानीय तहमध्ये अधिकांशले आर्थिक वर्ष 2083-84 लागि योजना छनौट भएका योजनाका लागि बजेट निर्धारण, नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलनमा जुटेका हुन्। आगामी आर्थिक वर्षका लागि योजना छनौटसँगै बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीतिलाई अवलम्बन गर्दै नागरिकहरूको सुझाव लिइरहेको जिल्लाका स्थानीय तहहरूले जनाएका छन्। आगामी वर्षको नीति तथा कार्यक्रम योजना छनौटबारे वड़ा तथा टोलहरूमा परामर्श र पालिका स्तरीय विषयगत छलफल चलिरहेको मर्सेङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। बजेट तयारीमा कुनै अभाव र गुनासो आउन नदिन स्थानीय तहहरूले तयारीलाई तल्लो तहसम्म पुर्याएको दावी गरेका छन्। नागरिकको प्रत्यक्ष सहभागितामा जोड़ दिँदै नागरिकहरूकै परामर्शमा योजना छनौट र बजेट निर्माणको तयारी गरिएको सुन्दर बजार नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइरालाले बताउनुभयो। विगतका वर्षमा बजेट तयारीमा नागरिकको जस्तो सहभागिता हुन्छ त्यसरी नै तयारी गरेको स्थानीय तह प्रमुखहरूले बताएका छन्। प्रत्यक्ष सहभागिता हुन नसकेका सरकारवालाहरूबाट पनि वैकल्पिक माध्यमबाट सुझाव लिने गरिएको स्थानीय तहहरूले जनाएका छन्। संघीय र प्रदेश सरकारको अनुदान र गाउँपालिकाको स्रोतको पहिचानलाई प्राथमिकतामा राखेर योजना छनौट र बजेट निर्माणको तयारी गरिने पालिका प्रमुखहरूको भनाई छ। स्थानीयको आवश्यकताका आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम योजना र बजेट ल्याइने पालिका प्रमुखहरूले बताएका छन्। स्थानीय तहको बजेट विनियोजन सम्बन्धित कानून अनुसार असारको पहिलो साता अनिवार्य बजेट आउनुपर्ने प्रावधान छ। सोही अनुरूप जिल्लाका कतिपय स्थानीय तहहरूले कार्यक्रम तालिका बनाएर नै योजना छनौट र सुझाव संकलनका लागि गाउँ टोलमा भेला आयोजना गर्दै आएका छन्। विद्यार्थी संख्या न्यून भएपछि दोर्दी गाउँपालिकाका 2 वटा प्राथमिक विद्यालयलाई समायोजना गरिएको छ। दोर्दी गाउँपालिका वडा नम्बर 1 स्थित सरस्वती मिलन प्राथमिक विद्यालयलाई सूर्योदय माध्यमिक विद्यालयमा समायोजना गरिएको छ भने वडा नम्बर 6 मा रहेको गणेश प्राथमिक विद्यालयलाई वडा नम्बर 8 मा रहेको श्री फालिनी माध्यमिक विद्यालयमा समायोजना गरिएको छ। विद्यालयमा जम्मा 4 जना विद्यार्थी मात्र अध्ययनरत रहेको तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिकाले विद्यालय समायोजनाको निर्णय कार्यान्वयन गरेको जनाएको छ। समायोजनासँगै दुवै प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र 1 जना शिक्षक पनि सम्बन्धित माध्यमिक विद्यालयहरूमा स्थानान्तरण भई नियमित पठन पाठनमा सहभागी भएको छन्। न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई आवश्यकता र औचित्यका आधारमा समायोजना गर्दै शैक्षिक गुणस्तर सुधार, स्रोत साधनको प्रभावकारी उपयोग तथा विद्यार्थीलाई थप सहज शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो। वहाँका अनुसार दोर्दी गाउँपालिकामा 12 जना भन्दा कम विद्यार्थी संख्या रहेका 18 विद्यालय रहेको छन्। स्थानीय तहको न्यून विद्यार्थी संख्या रहेका विद्यालय समायोजना अभियानले विद्यार्थीलाई थप गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्नुका साथै शैक्षिक स्रोतहरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने समेत टेवा पुग्ने विश्वास गरिएको छ। लमजुङको कोलसुथर गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा 59 लाख रूपियाँ कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार दोर्दीले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 3.59 करोड़ रूपियाँ कम बजेट पाउने भएको छ। कोलसुधर गाउँपालिकाले आगामी आर्थिक वर्षमा 25.54 करोड़ रूपियाँ संघीय अनुदान पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 26,13,00,000 रूपियाँ संघीय अनुदान पाएको थियो। कोलो सुधार गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 95,00,000 र चालुतर्फ 24,59,00,000 रूपियाँ रहेको छ। सो मध्ये कोला सुथारले 22,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ। सो गाउँपालिकामा आगामी आर्थिक वर्षमा विशेष अनुदान भने शून्य रहेको छ। कोला सुथारमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17,78,00,000 रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 17,05,00,000 रूपियाँ चालु र 73,00,000 रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा कोला सुथारले पाउने सामान्यकरण अनुदानतर्फ 7,54,00,000 रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 54,00,000 रूपियाँ पाउने भएको छ भने 3,75,00,000 सूत्रमा आधारित अनुदान र 3,25,00,000 रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। लमजुङको विशेषगढ़ नगरपालिका वडा नम्बर 2 मौलिक संस्कृति संरक्षण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको 7 दिने पञ्चे बाजा तालिम सम्पन्न भएको छ। गत जेठ 26 गतेदेखि शुरू भएको तालिममा जनजागृति दलित एकता समाजका एक महिला सहित 12 जनाको सहभागिता रहेको थियो। तालिमको समापन वडा स्तरीय दलित सञ्जालका अध्यक्ष सीता परियारको अध्यक्षता तथा विशेषगढ़ नगरपालिकाका निमित्त प्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै गुरूङले भाषा नेपाली मौलिक कला र संस्कृतिको महत्वपूर्ण सम्पदा भएकोले यसको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता सिपमूलक तालिमले युवालाई स्वरोजगार बन्न, संगीतप्रति प्रेरित गर्न र सांस्कृतिक सम्पदाको जगेर्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही कार्यक्रममा बोल्दै विशेषगढ़ 2 वडाध्यक्ष मदन राणाले परम्परागत बाजा गाजाको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। तालिमबाट सिकेका सिपलाई आय आर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा सिपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। तालिम अवधिभर प्रशिक्षक रामचन्द्र सेवाले फरक फरक तालमा बाजा बजाउने तथा पञ्चे बाजा सम्बन्धी आधारभूत ज्ञान र सिप प्रदान गर्नुभएको थियो। प्रशिक्षार्थी चन्द्रबहादुर परियारले तालिमले भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विशेषगढ़ नगरपालिका वडा नम्बर 2 सहयोग वडा स्तरीय दलित सञ्जालको आयोजना तथा जनजागृति दलित एकता समाजको समन्वयमा सञ्चालन भएको तालिमले स्थानीय स्तरमा संस्कृति संरक्षण, सिप विकास र आर्थिक सशक्तिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। वडा स्तरीय दलित सञ्जालका कोषाध्यक्ष रणबहादुर गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शान्त विकले गर्नुभएको थियो। समाचार समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीसहर नगरपालिका लमजुङ।
2: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0565 95 911, 98452 11 511, 98457 0 78 69।
2: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
8: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसहर नगरपालिका वडा नम्बर 5 लाई आगामी शनिबार बालमैत्री वडा घोषणा गरिने भएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079 बमोजिमका मापदण्ड पूरा गरेसँगै सो वडालाई असार 6 गते औपचारिक कार्यक्रमका बीच बालमैत्री वडा घोषणाको तयारी भएको हो। बालमैत्री वडा घोषणाका लागि जिल्ला स्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी जिल्ला समन्वय समितिलाई सिफारिश गरेको हो। समितिको सोमबार बसेको बैठकले आगामी शनिबार बालमैत्री घोषणाका लागि जिल्ला समन्वय समितिमा सिफारिश गरेको छ। यसअघि जिल्लास्तरीय अनुगमन तथा सिफारिश समितिले वडामा बाल बालिकाको अवस्था, शिक्षा, स्वास्थ्य, बाल विवाहको स्थिति लगायतका कार्यविधिमा तोकिएका सूचकहरू पूरा भए नभएको बारेमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा 95% भन्दा बढ़ी मापदण्ड पूरा गरेको निष्कर्ष निकालेको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा वडाले करिब 98% मापदण्ड पूरा गरेको दावी गरे पनि जिल्लास्तरीय समितिले 95% भन्दा केही बढ़ी प्रतिशत मापदण्ड पुर्याएको निष्कर्ष निकालेको छ। जिल्ला समन्वय समिति लमजुङका पूर्ण बहादुर
8: जिल्ला समन्वय समिति लम्जुङका प्रमुख पूर्ण बहादुर गुरूङको अध्यक्षतामा भएको बैठकमा विशेष सहनगरपालिका उपप्रमुख पदमा गुरूङ, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, विशेष सहनगरपालिका कार्यक्रम अधिकृत मेहेन्द्र पोखरेल, नेपाल पत्रकार महासंघ लम्जुङका अध्यक्ष सन्देश पौडेल, जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रतिनिधि एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री, बालमैत्री स्थानीय शासन घोषणामा सहयोगी संस्था ओल्ड भिजन तथा आरसीडीसीका कर्मचारीहरू, विशेष सहनगरपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो। 11 वडा रहेको विशेष सहनगरपालिकामा ओल्ड भिजन तथा ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा हालसम्म 7 वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। लम्जुङका राष्ट्रिय खेलाड़ी पवन घरती मगरले काठमाण्डुमा सम्पन्न पारा भार तोलन खेलाड़ी प्रशिक्षण तथा प्रतियोगिता 2083 स्वर्ण पदक जित्दा सफल भएका छन्। काठमाण्डु महानगरपालिकाको आयोजनामा जेठ 28 गतेदेखि 31 गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका 7 निवासी घरती मगरले 59 केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। कड़ा प्रतिस्पर्धा बीच उनले 90 केजी भार सफलतापूर्वक उठाउँदै प्रथम स्थान हासिल गरेका हुन्। स्वर्ण पदकसँगै घरदी मगरले पारा भार तोलन क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। राष्ट्रिय स्तरको प्रतियोगितामा प्राप्त यो सफलताले उनको खेल जीवनमा थप उपलब्धि थपेको छ भने लम्जुङ जिल्लाको खेलकुद क्षेत्रलाई समेत गौरवान्वित बनाएको छ। उनको उत्कृष्ट प्रदर्शनले जिल्लाका युवा खेलाड़ीहरूलाई प्रेरणा मिल्नुको साथै नेपाली खेलकुदको विकास र प्रवर्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा स्वर्ण पदक जितेपछि घरती मगरलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ। मनाङ जिल्लाको चामी गाउँपालिका 5 स्थित भ्यू टावरबाट लडेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा स्थायी घर भई चामी गाउँपालिका 5 भक्तपुरमा बस्दै आएका सगुन श्रेष्ठका 17 वर्षीय छोरा सौगात श्रेष्ठ रहेका छन्। उनी असार 30 गतेका दिन भ्यू टावरमा चढ़ेर खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोपिला चुडालले जानकारी दिनुभयो। प्रणव चुडालका अनुसार टावरमा चढ़ेर खेल्ने क्रममा श्रेष्ठ करिब 250 मिटर तल खस्दा गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक सुमित कुशबहाको कमाण्डमा 9 जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर 32 गुल्मा हेडक्वार्टर चामेबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीले घाइते श्रेष्ठको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल चामी मनाङ पुर्याएका थिए, तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लम्जुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
8: आगामी आर्थिक वर्षका लागि योजना तथा बजेट तयारीमा स्थानीय सरकार। विद्यार्थी संख्या न्यून भएपछि दुर्गीका 2 प्राथमिक विद्यालय माभीमा समायोजना। संघीय सरकारबाट लम्जुङको कोलसुथर गाउँपालिकाले चालू वर्षको तुलनामा 59 लाख कम बजेट र मौलिक संस्कृतिको संरक्षण र स्वरोजगारका लागि विशेष सहर 2 पञ्चे बाजा तालिम। साँझ 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsengi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
9: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर 7 पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 9 बजेसम्म र साँझ 4 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
8: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
9: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
8: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
9: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला, यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
8: विस्तृत जानकारीको लागि
9: केयर फार्मेसी बेसी सर 7 पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 98490 68924 र 98450 86780।

0: sip on your extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक फोडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी तिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिको वेबसाइट ना URL चेक लना आख्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी विषय।

0: त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
1: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
0: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर,
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: सुबर्णावसर सुबर्णावसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसीसहर नगरपालिका, लमजुङ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
8: हाम्रो शाखा बेसीसहर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania
1: Extreme Energy Drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिदा कार्यान्वयनमा चुनौती थपिने संकेत
2: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालको निर्देशन काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी
3: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन् त्यो विषय हो
1: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत साउन 1 गतेदेखि त्रिवेको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी
4: मल आउने क्रममा छ अब छिटोमा यो असारको अन्तिम समयमा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था
1: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दै
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन् सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ अब खबर सन्तोषी रावलबाट
6: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो
3: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो होइन तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ अब आफ्नै प्रोजेक्ट नभएको हुनाले खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन् त्यो विषय हो
6: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन त्यसक्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्राचार गरेको छ प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ बैठकमा सीमा व्यवस्थापन सुरक्षा आवतजावतको सहजता सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
7: फिल्ड सर्वे टीम भन्ने छ नाटी विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टीमहरू छ यो सीमा नापी सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
6: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
4: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयू पनि छ। 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मल आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
6: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
8: ए
1: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता
8: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौँ अब दुई बोराको लागि पनि लाइन लागेका छन् एक बोरालाई पनि लाइन लागेका छन् अब यो कहिलेसम्म लाइन लाग्ने हो अब अरू त के भन्नु छ र
1: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन् कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्
9: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो
10: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये रू 25,00,000 सम्पन्न हुने करिब 200 योजनाको लागि रू 27 करोड़ बजेट विनियोजन गरिएको छ खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि रू 24,15,00,000 बजेट विनियोजन गरिएको छ
9: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगततर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाट बाफत 12,83,00,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ
11: राष्ट्रिय अर्थतन्त्रमा देखिएका विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ
9: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,000 र 33,00,00,000 रूपियाँ बजेट प्रस्तुत गरेको छ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो
11: बागमती प्रदेशको प्रतिवृत्ति आय सबै प्रदेशको भन्दा बढ़ी अर्थात 2,644 अमेरिकी डलर रहने
12: प्रक्षेपण गरिएको छ।
9: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरचनले पुँजीगत तर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
2: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
9: कृषि क्षेत्रमा रैथाने बाली, सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,000,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22,71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
13: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
9: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालुतर्फ 7,97,51,01,000 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,000,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
14: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
9: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकिएकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
15: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्, तर पूँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
9: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
1: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
16: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षिनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
8: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्।
16: काँडाखुटीका अर्का किसान नवराज त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढ़ेको उहाँ बताउनुहुन्छ।
17: 4 बजे उठेर आम लयन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
16: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
12: राज्यबाट हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यहरूले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
16: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
18: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदर्शनी निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
16: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बोरा एक बोरा मलका लागि राति देखिने लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै।
1: शहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानवाधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढ़ी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौं।
1: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाकुम्चार हिँड्ने
19: बट लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ। आई फिल प्राउड एक्चुली।
1: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
19: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको छ कि
1: अब अहिले गर्दाखेरि हामी समस्या
19: भनेर हामी भनिरहेछौँ। उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामीले सुरक्षित हुन घरभित्र बस्छौँ। बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ। त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा, होइन, यस्तो कुराहरूको कतिको चेतना छ त? अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स छैन र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारको स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर पहिला तपाईँको 5-6 वर्ष अगाडिको 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भन्यो भने गलत हुन्छ कि जस्तो हुन्थ्यो नाउ उहाँहरूले सिकाउनुहुन्छ क्या हामीलाई किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँ एभ्री डे हेर्नुहुन्छ कि
0: अनुभव
19: दे नो बेटर त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ
0: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ
19: सरकारले पनि गर्दै हुनुहुन्छ अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन किनभने त्यो भाइबल बनाइदिने वातावरण किनभने पोलिसी यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ
0: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन मास्क हुँदैन फोहोर लुगा हुन्छ नि लुगा पुरै त्यो खालके लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन
19: सो द्याट्स द स्याड रियालिटी अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूले कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ केही होला तर आजको दिनमा त दे आर द वान्स नि त होइन त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
0: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो
19: फिल्स ब्याड अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउँदैन उनीहरूलाई नलाउने इच्छा होइन कि तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेश गर्मी छ नि त अझ तराईमा त कति गर्मी छ बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि इट्स नट द्याट दे डोन्ट वन्ट टु वेयर दे वन्ट टु वेयर बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन अनि कहिलेकाहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन बाहिरतिर कति धेरै सिस्टम हुन्छ हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ तर उहाँहरू ट्रस्ट मी उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ तर पहिला भन्दा चाहिँ अहिले धेरै
0: अहिले पनि अब फोहोरको सिटी बजाउँछ होइन सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने फोहोर आयो हरेकको दिमागमै त्यो हुन्छ फोहोर आयो
19: त्यही छ
0: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन् रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ विक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सङ्गी एफएम 95 मेगाहर्ज।
0: सामुदायिक रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारिएको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
2: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकार्य शान्त र सुरक्षित समुदायको आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
2: कार्यक्रम सुरक्षा सरकार मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सबै समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकका सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्दै आएका छौं।
0: गत साता हामीले कार्यक्रममा छुवाछुत र जाति विभेदका अन्त्यका लागि समुदायको भूमिका र कानूनी प्रावधानको विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी किशोर अवस्थामा दुर्व्यसन र अपराध जोखिमसँगै रोकथामका लागि प्रहरी समुदायको भूमिका विषयवस्तु लिएर आएका छौं।
2: किशोर अवस्था मानव जीवनको अत्यन्त संवेदनशील र महत्वपूर्ण चरण हो। सामान्यतया 13 देखि 19 वर्षसम्मको उमेरलाई किशोर अवस्था मानिन्छ। यस समयमा शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक क्षेत्रमा तीव्र परिवर्तनहरू हुने भएकाले किशोरहरू नयाँ अनुभव, उत्सुकता, आत्मपहिचानको खोजी र स्वतन्त्रताको चाहनाबाट प्रभावित हुन्छन्। यही कारणले उनीहरू सकारात्मक अवसरहरूको लाभ लिन सक्ने मात्र होइन विभिन्न प्रकारका अपराध, दुर्व्यसन, हिंसा तथा सामाजिक विकृतिहरूको जोखिममा पनि पर्न सक्छन्।
0: वर्तमान समयमा सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक निगरानीको कमी, साथीहरूको प्रभाव, बेरोजगारी, गरिबी तथा सामाजिक असमानताले किशोरहरूलाई विभिन्न अपराधको जोखिमतर्फ धकिलिरहेको छ। अर्कोतर्फ परिवारको उचित मार्गदर्शन, विद्यालयको सचेतना तथा समाजको सहयोगले किशोरहरूलाई सुरक्षित, जिम्मेवार र अनुशासित नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
2: आजको कार्यक्रममा किशोर अवस्था किन अपराधका लागि जोखिमपूर्ण हुन्छ, किशोरहरू कसरी सुरक्षित रहन सक्छन् र सुरक्षित जीवनका लागि समुदाय र प्रहरीको भूमिका के कस्तो हुन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्दैछौ।
0: किशोर अवस्था बाल्यकाल र वयस्क अवस्था बीचको संक्रमण काल हो। यस अवधिमा व्यक्तिमा विभिन्न किसिमका परिवर्तनहरू देखिन्छ, जस्तो शारीरिक विकास तीव्र रूपमा हुन्छ, भावनात्मक उतार चढ़ाव बढ़ी हुन्छ, नयाँ कुरा सिक्ने र अनुभव गर्ने चाहना बढ्छ, साथीभाइको प्रभाव अत्याधिक पर्छ, आत्मनिर्णय र स्वतन्त्रताको भावना विकसित हुन्छ, जोखिमपूर्ण व्यवहारप्रति आकर्षण बढ्न सक्छ।
2: यी विशेषताहरू स्वाभाविक भए पनि उचित मार्गदर्शन नपाएका किशोरहरू गलत बाटोमा लाग्ने सम्भावना बढ्छ। किशोरहरूले धेरै समय आफ्ना साथीहरूसँग बिताउने भएकाले उनीहरूको व्यवहार, सोच र निर्णयमा साथीहरूको प्रभाव गहिरो हुन्छ। गलत संगतमा परेमा किशोरीहरू चोरी, झैझगडा, लागु औषध सेवन, साइबर अपराध लगायतका गतिविधिमा संलग्न हुन सक्छन्।
0: परिवार बालबालिकाको पहिलो विद्यालय हो। अभिभावकले पर्याप्त समय दिन नसक्दा, परिवारमा झगडा भइरहँदा वा पारिवारिक वातावरण अस्वस्थ हुँदा किशोरहरू भावनात्मक रूपमा कमजोर बन्छन् र गलत व्यक्तिहरूको प्रभावमा पर्न सक्छन्।
2: किशोरहरूमा नयाँ कुरा प्रयोग गर्ने जिज्ञासा बढ़ी हुने भएकाले चुरोट, मदिरा, लागू पदार्थ आदिको प्रयोग शुरू गर्न सक्छन्। दुर्व्यसन किशोर किशोरीहरूलाई अपराधतर्फ धकिने प्रमुख कारण मध्ये एक हो।
0: आज अधिकांश किशोरहरू मोबाइल र इन्टरनेटमा निर्भर छन्। साइबर बुलिङ, अनलाइन ठगी, अश्लील सामग्री ह्याकिङ, फेक आईडी प्रयोग, ब्ल्याकमेलिङ जस्ता साइबर अपराधहरूमा किशोरहरू पीड़ित वा अपराधी दुवै बन्न सक्ने जोखिम हुन्छ।
2: आर्थिक अभावका कारण केही किशोरीहरू चोरी, तस्करी, बालश्रम, लागू पदार्थ ओसार पसार जस्ता गैर कानूनी गतिविधिमा संलग्न हुन सक्छन्। चलचित्र, भिडियो गेम तथा सामाजिक सञ्जालमा देखाइने हिंसात्मक सामग्रीले किशोरीहरूको व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ। उनीहरूले हिंसालाई सामान्य व्यवहार ठान्न सक्ने सम्भावना रहन्छ।
0: सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, किशोर अवस्थासम्म व्यक्तिको निर्णय क्षमता पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। आवेगमा आएर गलत निर्णय लिन सक्ने सम्भावना बढ़ी हुन्छ, जसले गर्दा किशोर किशोरीहरू स्वयं आफूलाई क्षति पुर्याएका हुन सक्छन् भने यसले समुदायमा पनि नराम्रो प्रभाव पर्न सक्छ।
2: किशोरहरू नजानिदो तरिकाले अपराधको जोखिममा हुन्छन्। लागू औषधको सेवन, खरिद बिक्री तथा ओसार पोसारमा किशोरहरू प्रयोग हुन सक्छन्। त्यसै गरी साथीहरूको दबाव, आर्थिक समस्या वा विलासी जीवनशैलीको चाहनाले किशोरहरू चोरी तथा लुटपाटमा संलग्न हुन सक्छन्।
0: प्रविधिको विकाससँगै यसको दुरूपयोग पनि बढ्दछ। अहिलेको समयमा विशेष गरी किशोर किशोरीहरू सामाजिक सञ्जालको दुरूपयोगको शिकार बन्न सक्छन्। फेक अकाउन्ट बनाउने, ह्याकिङ, अनलाइन ठगी, साइबर बुलिङ, गोपनीयताको उल्लंघन जस्ता गतिविधिमा संलग्न हुने तथा त्यही अवस्थामा पीड़ित पनि बन्न सक्छन्।
2: किशोर किशोरीहरूको उमेर भनेको विद्यालय उमेर हो। विद्यालयमा झगडा, कुटपिट, धम्की तथा समूहगत हिंसामा किशोरहरू संलग्न हुन सक्छन्। त्यसै गरी यौन दुर्व्यवहार, अनलाइन यौन शोषण, ब्ल्याकमेलिङ तथा मानव बेचबिहनका घटनामा किशोरहरू विशेष जोखिममा हुन्छन्। केही किशोरहरू त समूह बनाएर नै हिंसात्मक गतिविधि, तोडफोड वा आपराधिक कार्यमा संलग्न पनि हुन सक्छन्।
0: निर्णय क्षमता परिपक्व नहुँदा अपराधिक क्रियाकलापमा किशोर किशोरीहरू संलग्न हुन सक्छन् भन्ने कुरा हामीले सजिलै बुझ्न सक्छौ। जोखिम हुँदाहुँदै पनि सुरक्षित हुन जरूरी हुन्छ। कार्यक्रम सुरक्षा सरोकारमा अब यस्ता अपराधिक क्रियाकलापबाट किशोर किशोरीहरू कसरी सुरक्षित हुन सक्छन् भन्ने विषयमा चर्चा गरौं।
2: किशोर किशोरीहरूले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, सबैभन्दा महत्वपूर्ण कुरा राम्रो संगत हो। राम्रो चरित्र भएका, सकारात्मक सोच राख्ने र अध्ययन तथा रचनात्मक कार्यमा रुचि राख्ने साथीहरूको संगत गर्नुपर्छ। गलत गतिविधिमा संलग्न हुने व्यक्तिबाट टाढा रहनुपर्छ।
0: आफ्ना समस्या, डर, जिज्ञासा तथा अनुभवहरू अभिभावकलाई सुनाउने गर्नुपर्छ। आफ्नो परिवारभित्र आफ्ना समस्या राख्न सक्यो भने परिवारबाट सुरक्षाको अनुभूति र प्रत्याभूति हुन सक्छ। परिवारको सहयोगले धेरै जोखिमहरूबाट बच्न सकिन्छ।
2: चुरोट, मदिरा तथा लागू पदार्थको प्रयोग नगर्ने दृढ संकल्प गर्नुपर्छ। कसैले यस्ता दुर्व्यसनजन्य क्रियाकलापमा दबाव दिएमा स्पष्ट रूपमा अस्वीकार गर्नुपर्छ। यसका लागि परिवारले पनि आफ्ना नानी बाबु के गर्दैछन्, कोसँग संगत गर्दैछ भन्ने कुरामा विशेष ख्याल राख्नुपर्छ।
0: अहिले प्रविधिको युग हो। प्रविधिको प्रयोग सुरक्षित तरिकाले गरिनुपर्छ। इन्टरनेट सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ। विशेष गरी अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी शेयर गर्नु हुँदैन। आफ्नो इन्टरनेट खाताहरूको बलियो पासवर्ड प्रयोग गर्नुपर्छ। इन्टरनेट प्रयोग गर्दै गर्दा शंकास्पद लिंक खोल्नु हुँदैन। साइबर बुलिङ भएमा तुरन्त अभिभावक वा प्रहरीलाई जानकारी दिनुपर्छ। सामाजिक सञ्जालमा मर्यादित व्यवहार गर्नुपर्छ।
2: कुन कार्य कानूनी र कुन गैर कानूनी हो भन्ने आधारभूत जानकारी प्रत्येक किशोरीलाई हुनुपर्छ। कानूनको अज्ञानताले पनि अपराधमा फस्न सकिन्छ। खेलकुद, साहित्य, संगीत, कला, सामाजिक सेवा तथा अन्य सृजनात्मक गतिविधिमा संलग्न हुँदा अपराधतर्फ आकर्षक कम हुन्छ। खास गरी साथीहरूको दबावमा नआउने, सही र गलत छुट्याउन सक्ने तथा खराब कुरामा नो नेभर भन्न सक्ने क्षमता विकास गर्नुपर्छ।
0: कुनै प्रकारको हिंसा, धम्की, शोषण वा अपराधको सामना गर्नु परेमा परिवारभित्रका अभिभावक, शिक्षक, समुदायका अगुवा वा प्रहरीसँग तुरन्त सम्पर्क गर्नुपर्छ। परिवारले समस्या समाधानका लागि पहल गरिदिन सक्छन्। प्रहरीले कानूनी कार्यान्वयन गर्छ, दोषीलाई कार्यवाही गर्छ र पीड़ितलाई न्यायको प्रत्याभूति दिलाउँछ।
2: समाजमा हुन सक्ने कुनै पनि अपराध नियन्त्रणका लागि प्रहरीसँगै समुदायको पनि त्यत्तिकै महत्व हुन्छ। प्रहरीले समुदायसँग मिलेर नै सुरक्षा व्यवस्थापन र अपराध रोकथामका लागि काम गर्दै आएको छ। त्यसका लागि समुदाय प्रहरी कार्यक्रम सञ्चालन हुँदै आएको छ। समुदाय प्रहरी कार्यक्रमको अवधारणा र क्रियाकलापको बारेमा हामीले यस अघिका कार्यक्रमहरूमा पनि धेरै पटक स्पष्ट पारेका छौं।
0: समुदाय प्रहरी भन्नाले प्रहरी र समुदाय बीचको साझेदारीमा आधारित सुरक्षा प्रणालीलाई बुझिन्छ। यस अवधारणा अनुसार प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र नभई समुदायसँग मिलेर समस्या समाधान गर्ने साझेदार पनि हो। समुदाय प्रहरीको मुख्य उद्देश्य समुदाय र प्रहरी बीच विश्वास, सहकार्य तथा सहभागिता बढ़ाई अपराध नियन्त्रण गर्नु हो।
2: किशोर सुरक्षा र अपराध नियन्त्रणमा समुदाय र प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी कार्यक्रम मार्फत विद्यालय, कलेज तथा समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। जस्तै लागू औषध विरूद्ध अभियान, साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण, बाल अधिकार सम्बन्धी शिक्षा, मानव बेचबिखन विरूद्ध जनचेतना, लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम आदि। यस्ता कार्यक्रमले किशोरीहरूलाई अपराधको जोखिमबारे जानकारी दिन्छ।
0: धेरै विद्यालयहरूमा प्रहरी र विद्यालय बीच सहकार्य कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कानूनी ज्ञान, अनुशासन तथा सामाजिक जिम्मेवारी बारे शिक्षित बनाउँछ। नेपाल प्रहरी स्थानीय समुदायसँग सहकार्य गरी सम्भावित अपराध पहिचान र नियन्त्रणमा सक्रिय रहन्छ। जोखिममा रहेका किशोरहरूको पहिचान गरी प्रहरीले समयमै परामर्श तथा सहयोग उपलब्ध गराउन सक्छ।

0: सहयोग गर्दै आएको छ। प्रहरीको सफलताका लागि जनविश्वास अत्यन्त महत्वपूर्ण हुन्छ। प्रहरी र समुदाय बीचको सकारात्मक सम्बन्धले अपराध नियन्त्रणलाई प्रभावकारी बनाउँछ। प्रहरीले बालबालिका तथा किशोर मैत्री वातावरण निर्माण गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। यसले उनीहरूलाई सुरक्षित महसुस गराउँछ भन्ने प्रहरीको विश्वास छ। अपराधको शिकार भएका किशोरहरूलाई कानूनी संरक्षण, परामर्श तथा आवश्यक सहायता उपलब्ध गराउन समुदाय प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। किशोरहरूको व्यवहार सुधार र सुरक्षा सुनिश्चित गर्न प्रहरीले अभिभावक, शिक्षक तथा स्थानीय नेतृत्वसँग निरन्तर समन्वय गर्दै आएको छ। किशोरहरूलाई अपराधबाट जोगाउने जिम्मेवारी केवल प्रहरीको मात्र होइन, यसका लागि सबै पक्षको सहकार्य आवश्यक हुन्छ। खास गरी परिवारको भूमिका महत्वपूर्ण हुन्छ। परिवारमा किशोर किशोरीहरूलाई स्नेहपूर्ण वातावरण प्रदान गर्ने, उचित निगरानी गर्ने, नैतिक शिक्षा दिने, साथीत्वको भावना सिर्जना गर्ने वा व्यवहार गर्नाले किशोर किशोरी दुर्व्यसन र अपराधिक क्रियाकलापबाट सुरक्षित हुन सक्छन्। किशोर किशोरीहरूलाई अपराधबाट सुरक्षित गर्न परिवार पछि विद्यालयको विशेष भूमिका हुन्छ। विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरियो भने किशोर किशोरीहरू असल चरित्र निर्माणमा ध्यान दिन सक्छन्। विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने जस्ता क्रियाकलापले किशोर किशोरीहरू सुरक्षित भविष्यको यात्रा तय गर्न सक्छन्। परिवार र विद्यालयपछि किशोर किशोरीहरूमा समुदायको प्रभाव पनि त्यतिकै पर्छ। समुदायमा सुरक्षित वातावरण निर्माण गर्ने, विकृति तथा विसंगति विरूद्ध आवाज उठाउने, जोखिममा रहेका किशोरहरूको सहयोग गर्ने, आवश्यकता अनुसार समुदायले प्रहरीसँग सहकार्य गर्न सक्यो भने समाजमा अपराधिक क्रियाकलाप हुँदैन वा न्यूनीकरणमा सहयोग पुग्छ।
1: बदलिलो समाज, परिवेश र समय अनुसार किशोर सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा अझै केही चुनौतीहरू रहेका छन्। पछिल्लो समय बढ्दो साइबर अपराध, लागू औषधको सहज पहुँच, बेरोजगारी तथा गरिबी, सामाजिक सञ्जालको दुरूपयोग, परिवारमा समयको अभाव, समुदाय र प्रहरी बीच पर्याप्त समन्वयको कमी र मानसिक स्वास्थ्य समस्याको बढ्दो प्रभावका कारण यी चुनौतीहरूको समाधानका लागि दीर्घकालीन योजना र सबै सरकारवालाको सक्रिय सहभागिता आवश्यक छ।
0: किशोर अवस्था अवसर र चुनौती दुवैको समय हो। उचित मार्गदर्शन, शिक्षा, पारिवारिक सहयोग तथा सामाजिक समर्थन प्राप्त भएमा किशोरहरू देशका जिम्मेवार, सक्षम र नैतिक नागरिक बन्न सक्छ। तर गलत संग, दुर्व्यसन, साइबर अपराध, हिंसा तथा अन्य सामाजिक विकृतिहरूको प्रभावमा परेमा उनीहरूको भविष्य जोखिममा पर्न सक्छ।
1: कार्यक्रम सुरक्षा सरकारमा आज हामीले किशोर अवस्थामा सम्भावित अपराध जोखिम र सावधानीका लागि व्यक्ति, परिवार, समुदाय र प्रहरीको भूमिका र सहकार्यको बारेमा महत्वपूर्ण कुराहरू राखेका छौं। कार्यक्रममा अब हामी किशोर अवस्थामा कसरी दुर्व्यसन वा अपराधको जोखिम हुन्छ र कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा लघु नाटक प्रस्तुत गर्दैछौ।
2: रोहन, ए रोहन, आज बेलुकी एक ठाउँमा जाउँ है। म रमाइलो ठाउँमा लैजान्छु तिमीलाई।
3: या रमेश, कहाँ जाने? साँझ परेपछि त घरबाट निस्कन गाह्रो हुन्छ।
2: हे रोहन, अरू साथीहरू पनि हुन्छन् के? अब त हामी पनि ठुलो भइसक्यौं। बेलुका अलिअलि रक्सी खाउन, मजा आउँछ के?
3: अरे रमेश, रक्सी खाने कुरा त राम्रो होइन नि।
2: ए रोहन, मजा आउँछ के? एकपटक गरेर के हुन्छ र? अरूले पनि त खाइरहेका छन्, जाम क्या?
3: नाइ रमेश, मलाई त डर लाग्छ। घरमा थाहा पाए भने?
2: कसैले थाहा पाउँदैन। तिमी पनि ठुलो भइसक्यौ, सुटुक्क जाने, खाएर सरासर घरमा फर्किहालिन्छ नि।
3: ल रमेश, यही बेला आमाको फोन आयो, म घर जान्छु। जहाँ जान मन लाग्छ तिमी जाऊ।
2: ल ल, अहिले त घरै जाने हो, बेलुका सोचेर खबर गर न।

0: रोहन, आज किन ढिला गरेको? अलि चिन्तित देखिन्छौ, के भयो?
1: केही होइन आमा।
0: हेर रोहन, म तिम्रो आमा हुँ, केही समस्या छ भने भन्न सक्छौ। आफ्नो आमासँग पनि भनेनौ भने त कसलाई भन्छौ त?
1: आमा।

0: आज स्कूलबाट फर्किने क्रममा साथीले चुरोट र रक्सी खाने ठाउँमा जाम भनिरहेको थियो।
1: हो र बाबु, त्यही भएर चिन्तित भएको। अनि तिमी के सोच्दैछौ?
0: अरू साथीहरू पनि जान्छन् रे, भरे खबर गर भनेको छ। म जान्न भनेको थिएँ, साथीहरू नरमाइलो मान्दै थिए। म नजाँदा उनीहरूले जिस्काउलान् कि जस्तो लागिरहेको छ आमा।
1: हेर बाबु, धेरै जसो दुर्व्यसन साथीहरूको दबावबाटै शुरू हुन्छ। शुरूमा रमाइलो जस्तो लागे पनि पछि बानी पर्न सक्छ। जानु हुँदैन बाबु।
0: एकपटक जाँदैमा के समस्या हुन्छ र आमा?
1: हुँदैन बाबु, एकपटक पनि जानु हुँदैन। आज एकपटक, भोलि दुईपटक, अनि बानी पर्छ। स्वास्थ्य बिग्रन्छ, पढाइमा पनि असर पर्छ, परिवारसँग सम्बन्ध कमजोर हुन्छ, पैसा पनि सकिन्छ। पैसा चाहिने भएपछि कतिपय किशोर अपराधतिर पनि लाग्न सक्छन्।
0: हो र आमा, अपराधसम्म?
1: हो बाबु, धन्न तिमीले बेलैमा भन्यौ। झुट बोल्ने, झगडा गर्ने, चोरी गर्ने जस्ता कामहरू यस्तै यस्तै भएर त शुरू हुन्छ नि।
0: मैले त यसरी सोचेको थिइनँ आमा, मेरो आँखा खोलिदिनु भयो।

0: है आज गुरुआमाले पनि भन्नुभएको कुरा मेरो मनमा पनि लागेको छ। म पनि अब त्यस्तो ठाउँमा जादिन रोहन, हिजो तिमीले ठिक गरेछौ।
1: हो, त्यस्तो खराब ठाउँमा र खराब संगतमा हामी लाग्नु हुँदैन। यो हाम्रो पढ्ने उमेर र समय हो, बरु हामी खेलकुदमा सहभागी बनाउन, समय पनि राम्रो बित्छ।
0: ठिक छ, तिम्रो कुरा राम्रो हो, अब होमवर्क सकेर एकछिन खेलौ बरु है।
2: किशोर अवस्था जीवनको महत्वपूर्ण समय हो, यही समयमा सही निर्णयले उज्जवल भविष्य बनाउन सक्छ।
0: गलत साथीको दबाव, दुर्व्यसन र अपराधको बाटो सजिलो जस्तो देखिए पनि त्यसको परिणाम गम्भीर हुन्छ।
1: सुरक्षित रहन राम्रो संगत रोजौ, आत्मविश्वासका साथ गलत कुरालाई होइन र हुन्न भनौ र समस्या परे अभिभावक तथा शिक्षकसँग खुलेर कुरा गरौं।

0: 세아지 말거노.
1: अपराधबाट सुरक्षित रहन किशोरहरूले सही साथी छनौट गर्ने, परिवारसँग खुल्ला संवाद गर्ने, इन्टरनेटको सुरक्षित प्रयोग गर्ने, कानूनी ज्ञान हासिल गर्ने तथा सृजनात्मक गतिविधिमा संलग्न हुने बानी विकास गर्नुपर्छ। साथै समुदाय प्रहरीको सक्रिय भूमिका, विद्यालयको सहयोग, परिवारको निगरानी र समुदायको सहभागिताले किशोरहरूलाई अपराधबाट जोगाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
2: सुरक्षित किशोर सभ्य समाज र समृद्ध राष्ट्र निर्माणका लागि परिवार, विद्यालय, समुदाय र प्रहरी बीचको सहकार्य अपरिहार्य छ। सचेत, जिम्मेवार र अनुशासित किशोर नै उज्जवल भविष्यका आधार स्तम्भ हुन् भन्ने मान्यतालाई हामी सबैले आत्मसात गर्नु जरूरी छ।
1: सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीको विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ।
2: आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी,
1: म देवमाया विदा माग्छौ। तपाईँको साथ शुभ रहोस्। जय नेपाल।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Media
1: Extreme Energy Drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
7: बिस्तारै जानु त माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
8: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
10: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
11: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
10: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 98460903001 98460074065
11: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
12: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
13: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
12: हुलासले बनाउँदैछ परिवार एक साथ

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबुको, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनी आमा, आया
5: के भयो दिदी तपाईँलाई? सुन्छु छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खाकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: समिच्यो चौदा क्यामे बहुदे लोटी पर्दिरो बैगेने विवरण पी भी है मुई खाता लिखे हमरो
9: खै खै बहु कोई लोटरी भर दिलवा
10: आंगी समिझो लोटरी पर दिवो छाताई गुदी
9: भर दे आ भर दिवा लोटरी खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खै बिसा खै मई विश्वास आनंद फोने खले पनि आफै विवरण खै मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आफै बने आरी
11: सतर्क न ठगिर त क्या पर्दैन।
12: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
13: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
16: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
17: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
16: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
17: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
16: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
17: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
16: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
17: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
16: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
17: मासिक एकाइ परीक्षाको व्यवस्था,
16: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
17: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
16: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
17: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
16: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
17: थप जानकारीका लागि
16: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका सात लमजुङ। सम्पर्क फोन 9846074553, 9556485, 9846085791 र 9846083862।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय ज्वाइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौ न अब विदेश पठाउनेको हकमा थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
0: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउनु त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त, र अब ल्याब टेस्ट गर्ने गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौ भन्न पनि त्यति सरल विषय भएन, त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
0: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपाल भित्रने खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन् त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन् तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
3: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौं।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेशन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
5: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ प्रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
5: 3,84,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
4: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राशि दिनलाई अनुरोध गर्ने गरेका छौँ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समी चो 14 के में बोधे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खै खै बहु कोई लोटी भर दिलवा
2: आंगी समी जो लोटी पर दियो छामताई गुदी
1: भर दी आ भर दी लोटी खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खै बिसा खै मै विश्वास आनन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्क न ठगिस क्या पर्दैन
2: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Insomnia
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
5: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
4: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
5: ल भइहाल्छ नि नानी
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
7: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
6: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
8: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495,
5: मोबाइल 9855-64-040 र 9855-65-260।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 9542-11511, 9547-0078-69।
6: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ठा जालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz को आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।

0: नहीं तायो कागज के में थी वा
1: और झिलकाई
0: कई पर्सनल नंबर ब्लॉक लाई वधी
1: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिसरी आई रा ब्लॉक लाई रखा लखाई
0: अन्य बैंगरी
1: बैंगरी
0: आ
1: चार सही तली लग पड़ दी
0: सम लग पड़ी ना आपने ना मोबाइल नंबर फिर दिया बदेरा ब्लॉक ताये विषय आपने बैंक दे भी नहीं जानकारी पिन पर हिम दे आपने बैंक खाते ना जानकारी और ही ना योरी थोनी द क्या सचे तल पर हिम
1: सतर्क तना ठगी तब द क्या जोगी ना
2: सिद्धार्थ बैंक द क्या ले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: संतोष जी तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
5: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
4: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भावी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
6: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
7: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
8: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
9: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518

0: sip on your extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आर्ट छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
7: लाभ रेडियो लिएर आउनु,
8: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा,
7: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्च्याङ्गी एफएम श्रवण गरौँ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
8: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन खान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 मा जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर.
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना.
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल.
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर. प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा. फोन 0665201552.
5: मोबाइल 97460054.
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता.
6: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो.
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ. ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ.
6: जान त जाने, बरु कहाँ जाने होला खै.
7: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि.
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ.
8: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर. सम्पर्क नम्बर 98465000271 र 98065772.